0: माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
1: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
0: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
1: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
0: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौंडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
1: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा। मोबाइल 98459011120 र 98162656187।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
7: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
10: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, चाडपर्वमा गुलजार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ। राष्ट्रिय गौरवको बेनी जंक्सन सड़क मार्ग अवरूद्ध हुँदा मुस्ताङको प्रसिद्ध धार्मिक स्थल कागबेनी धाममा गुमनाम बनेको हो। चैत्य दशैं र बड़ा दशैं काली गण्डकी नदीको तटमा पिण्ड दान तर्पण र श्राद्ध गर्नाले धार्मिक मोक्ष प्राप्त हुने जनविश्वास छ। 33 कोटि देवताले वास बसेको धार्मिक तपोभूमि मुस्ताङको कागबेनीमा पूजापाठ गरी श्राद्ध गर्नाले दिवंगत पितृको उद्धार हुने हिन्दू धर्मशास्त्रमा उल्लेख छ। मुस्ताङको कागबेनी धाममा वर्षनी हजारौं धार्मिक तीर्थालु पितृको नाममा श्राद्ध गर्न यहाँ आइपुग्ने गर्दछन्। यसरी आएका धार्मिक तीर्थालु कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरी फर्कने गर्दछन्। अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टद्वारा संचालित पितृतीर्थ स्थल कागबेनी धर्मशालाका पुजारी गौतम कोइरालाले भदौ 10 गतेको रसुवाको भोटेको सी बाढी र असोजाल गतेदेखिको भारी वर्षाका कारण आएको बाढ़ी पहिरोले बेनी जोमसुङ सड़क अवरूद्ध हुँदा कागबेनी धाममा श्राद्ध गर्ने धार्मिक तीर्थालुको संख्या शून्य अवस्थामा रहेको जानकारी दिनुभयो। यस वर्षको 16 श्राद्धको 8 दिन बितिसक्दा 1% पनि धार्मिक तीर्थालु कागबेनीमा आउन नसकेको पुजारी कोइरालाले बताउनुभयो। नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल आईस्पानले मूल्य वृद्धि लगायतका विभिन्न कारण देखाउँदै हिजोदेखि यस्ता प्याकेजहरू बन्द गर्ने घोषणा गरेको हो। संघका अध्यक्ष सुधीर पराजुलीले निकाल्नुभएको विज्ञप्तिमा मध्यपूर्वको तनावका कारण इन्धन र फाइबरको मूल्यमा भएको वृद्धि, अत्याधिक मुद्रास्फीति र चिप सेटको मूल्य बढ़ेका कारण संचालन गर्न कठिन भएर त्यस्ता दरका प्याकेजहरू बन्द गर्नु परेको उल्लेख छ। उपभोक्ता अधिकार कर्मीहरूले भने निजी सम्प्रदायहरूको यो निर्णय अनुचित भएको प्रतिक्रिया दिएका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद वंशिनाका अनुसार यस्तै विद्यार्थीदेखि साना व्यापारीहरूसम्मलाई असर पार्नुका साथै नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुर्याइएको छ। निजी क्षेत्रका कम्पनीले यस्ता प्याकेज बन्द गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकम एनटीसीले भने ब्रोडब्याण्ड इन्टरनेट सेवाको शुल्कमा तत्काल फेरबदल गर्ने कुनै योजना नरहेको बताएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा केन्द्रित एउटा नयाँ उच्च स्तरीय कार्यदल गठन गर्नुभएको छ। सुपर इन्टेलिजेन्ट फोर्स नाम दिएको निकायको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नुहुनेछ। अमेरिकालाई यस प्रविधिको विकासमा अग्र स्थानमा राख्न र सरकारसँगको सहकार्यलाई समन्वय गर्न यो कार्यदल गठन गरिएको व्हाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रम्पले गरेको सेप्टेम्बर 29 कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आर्टिफिसियल इन्टेलिजेन्स एआईमा शब्द फेरेर सुपर इन्टेलिजेन्स अर्थात एसआई राखिनु भएको थियो। आर्टिफिसियल भन्दा नक्कली जस्तो सुनिए उहाँको तर्क छ। यो निकायले सिधै राष्ट्रपति र व्हाइट हाउसकी चीफ अफ स्टाफ अन्तर्गत रहेर काम गर्नेछ। खेल समाचार। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कबड हल निर्माण गर्ने भएको छ। यो काम अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। हिजो सिंहदरबारमा आयोजित मन्त्री परिषद बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खरेलले यो परियोजनाले देशको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। मन्त्रालय र राखेपबीच भएको यस समझदारीले लामो समयदेखि थन्काइएका खेलकुद आयोजनालाई गति दिने अपेक्षा छ। हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि आज बिहान 10 बजेदेखि उम्मेद्वारी दर्ताको समय। गण्डकीका मुख्यमन्त्री समेत रहेका पाण्डेले उपसभापतिमा उम्मेद्वार दिने। तनहुँबाट उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वारी घोषणा। नेता जलनाथद्वारा समाजवादी जागरण अभियान घोषणा गरेसँगै नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक। भूमि सम्बन्धी समस्या समाधान गर्न सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको शाहको प्रश्नप्रति। भोटेको सिबारी पीड़ित बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित। हिजोदेखि सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द। शुक्ला गण्डकीको जामदीमा निर्माण हुने रुद्र बालेश्वर हनुमान मठमा हरि दयालु हरि पुरी महाराजको महन्त र अखिलेश्वर वर्ण महाराजको उपमहन्त पट्टाभिषेक। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा एआई केन्द्रित उच्च स्तरीय कार्यदल गठन र देशभर 27 रंगशाला र कवडहरू बनाउने।

0: हवस् सामला तिन्जेलसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिन्जेलसम्मको लागि समाचार कक्षका कम्पनी हुने सँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
3: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
4: हुन्छ नि, जाउँ जाउँ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
5: फोन नम्बर 97155065555, 97156506।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
12: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर शोरूम दुलीगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965709604। मोबाइल नम्बर 9847061268।
15: 9850607268।
18: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टीचर।
18: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
19: टीचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 9850603384 र 9850607988।
21: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
22: तर महँगो होला नि?
21: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका।
23: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
24: बाराही एल्मुनियम, अब यूपीवीसीको साथमा।
23: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
24: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0965414411, मोबाइल 9850622938 र 9800282938।
25: शुक्ला गण्डकी एफएम 97.6।
26: शुक्ला गण्डकी टाइम चेक।
27: यति बेला बिहानको ठिक 6 बज्यो।
28: पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे। थपिएको वरिष्ठ उपसभापति पदमा विश्व प्रकाश शर्मा निश्चित प्राय।
29: राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा बढ़ायो। स्वास्थ्य बीमाको झुट्टा दावी रोक्न एआई को प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य।
28: काठमाडौँको वडा 18 तेस्रो शिव मेला, बस्ती विस्तारदेखि एआईसम्म, बारिस्तादेखि एआईसम्मका निशुल्क तालिम चल्दै, सिप सिकेपछि व्यवहारमा उतार्न आग्रह।
30: तालिम चाहिँ लिनुहोस् होइन, तालिम अब आफूलाई आएको अवसर नगुमाउनुहोस्। त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सदुपयोग गरौँ भन्ने म चाहिँ उहाँलाई सुझाव दिन चाहन्छु।
29: युक्रेनको राजधानी कियेभमा लगातार रूसी आक्रमण, जनजीवन अस्त व्यस्त।
28: र देशभर 27 रंगशाला र कवर्ड हल बनाउन सम्झौता।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कहाया कैरनमा अब खबरको सिलसिला। 5 वर्ष अघि 14 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवाले पदाधिकारी संख्या बढ़ाउँदा तत्कालीन महामन्त्री गगन कुमार थापाले विरोध गर्नुभएको थियो। गुट व्यवस्थापन गर्न देउवाले पदाधिकारी बढ़ाएको भन्दै उहाँले आपत्ति जनाउनु भएको थियो। तर 15 महाधिवेशनमा उहाँ थापाले नै विधान संशोधन गरी 167 सदस्यीय केन्द्रीय कार्य समितिलाई बढ़ाएर 297 सदस्य बनाउनु भएको छ, जसमा 14 पदाधिकारी संख्यालाई पनि 26 पुर्याइएको छ। आकांक्षी बढ़ेपछि व्यवस्थापन गर्न थापाले वरिष्ठ उपसभापति, प्रवक्ता लगायत नयाँ पद समेत सिर्जना गर्नुभयो। महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले केन्द्रीय कार्य समिति संख्या बढ़ाउने प्रस्ताव सहितको प्रतिवेदन महाधिवेशनको बन्द सत्रमा हिजो प्रस्तुत गर्नुभएको थियो। त्यसैलाई बन्द सत्रले पारित गरेसँगै आजदेखि शुरू हुने मनोनयनमा नयाँ व्यवस्था अनुसार विधान कार्यान्वयनमा आउनेछ। सदस्यता संख्या बढ़ेको र समावेशी सदस्यता फराकिलो बनाइएका कारण पनि केन्द्रीय कार्य समितिको आकार बढ़ेको महामन्त्री पौडेलले बताउनु भएको छ। पदाधिकारी संख्या बढ़ेसँगै आकांक्षीको प्रतिस्पर्धा पनि तीव्र हुने देखिएको छ। सभापतिमा गगन थापालाई खासै ठूलो चुनौती छैन, उहाँका लागि सबैभन्दा ठूलो चुनौती पार्टी एकीकरण कायम राखेर अघि बढ़नुमा छ। पूर्व सभापति देउवा समानान्तर महाधिवेशनमा हुनुहुन्छ। देउवासँगै सिंगो कांग्रेसको झण्डै 20% हिस्सा रहेको अनुमान छ। महाधिवेशनकै मुखमा झण्डै 55 देउवा पक्षका नेताहरू मूलधारमा आएका थिए। कांग्रेसमा 100 बढ़ी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मेहम्मे। यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: नवयुवा प्रदर्शनमा सहभागीमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सकिने नसकिने बारे अध्ययन गर्न गठित समितिले 24 भदौको विध्वंसमा संलग्न भएको आरोपमा पक्राउ परेका मध्ये अधिकांशको मुद्दा फिर्ता लिन नसकिने राय दिएको छ। अधिकतम प्रतिवादीको मुद्दा फिर्ता लिन सकिने गरी प्रतिवेदन तयार पार्न दबाव रहे पनि समितिले 300 जनाको मात्र मुद्दा फिर्ता लिन सकिने राय दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले आन्दोलनसँग सम्बन्धित 445 मुद्दाका 1778 प्रतिवादी मध्ये 300 मुद्दा फिर्ता लिन सकिने तर बाँकी प्रतिवादी गम्भीर प्रकृतिका फौजदारी कसुरमा संलग्न रहेकाले मुद्दा फिर्ता लिन कानूनी व्यवस्था बाधक रहेको राय दिएको छ। समितिले 15 असोजमा गृहमन्त्री सुदन गुरूङलाई प्रतिवेदन बुझाइसकेको छ। समितिले अध्ययन गरेका मुद्दा मध्ये 53 अदालतले फैसला समेत सुनाइसकेको छ। कान्तिपुरमा खबर छ।
5: नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटाई सुविधाको सीमा 5 गुणासम्मले बढ़ाएको छ। केन्द्रीय बैंकले विदेशी विनिमय संचित बढ़दै गएको अवस्थालाई ध्यानमा राखी व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि गरिने विदेशी मुद्राको सटाईलाई सहजीकरण गर्दै सटाई सीमा 5 गुणासम्मले बढ़ाएको हो। राष्ट्र बैंकले हिजो विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा जारी गरेको एकीकृत परिपत्र 2082 संशोधन गर्दै मुद्रा सटहीको सीमा 5 गुणासम्मले बढ़ाउनका साथै प्रक्रियागत सहजीकरण समेत गरेको गरेको छ। राष्ट्र बैंकले विदेशी स्थित अस्पतालमा गई स्वास्थ्य उपचारका लागि गरिने खर्च, हवाई जहाजको इन्जन तथा पाठ पूर्जाको आयात, दूरसंचार कम्पनीले लिने सेटेलाइट सेवा भाड़ाको भुक्तानी, विभिन्न संघ संस्थाले भारतबाट लिने सेवाको भुक्तानी लगायतमा विदेशी मुद्राको सटै सीमा बढ़ाएको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले खुकुलो नीति लिँदै आएको बताउनुभयो। केन्द्रीय बैंकले चीनका विभिन्न नाकाबाट हुने आयातका क्रममा हुने विदेशी मुद्राको भुक्तानीलाई समेत खुकुलो बनाएको छ। तातोपानी, रसुवागढ़ी वा मुस्ताङ भन्सार बिन्दु मार्फत हुने आयातको भुक्तानी भन्सार जाँच पास हुनुपूर्व मात्र पूर्ण भुक्तानी पठाउनु पर्ने गरी खुकुलो व्यवस्था गरिएको छ। राष्ट्र बैंकले बढ़ायो विदेशी मुद्रा सटै सुविधाको सीमा शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच पेट्रोलियम पदार्थ सहित इन्धन लगायतका पाँच निर्माण सामग्रीमा भएको मूल्य वृद्धिमा सरकारले निर्माण व्यवसायलाई 90% अनुपातमा क्षतिपूर्ति दिने भएको छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद ऐन 2063 को दफा 55 को उपदफा 1 क अनुसार विशेष मूल्य समायोजनका लागि कार्यविधि बनाएर यस्तो व्यवस्था गरेको हो। त्यही कार्यविधि अनुसार हिजो बसेको मन्त्री परिषद बैठकले सरकारी ठेक्कामा प्रयोग भएको र अन्तर्राष्ट्रिय युद्धले प्रभाव पारेको पाँच वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट तथा डण्डीको मूल्यमा भएको मूल्य वृद्धिमा निर्माण व्यवसायले 90% रकम सरकारबाट पाउने भएका हुन्, बाँकी 10% रकम भने निर्माण व्यवसाय आफैले बेहोर्नु पर्नेछ।
6: स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा हुने फेक क्लेम रोक्न एआई र अत्याधुनिक सफ्टवेयर प्रणालीको प्रयोग गर्ने भएको छ। बोर्डले स्वास्थ्य बीमालाई प्रविधि मैत्री, पारदर्शी र व्यवस्थित बनाउन डिजिटल सुधार सम्बन्धी चारवटा विषयमा निर्णय गर्दै त्यसमा एआईको प्रयोग पनि अघि सारेको हो। बोर्डका कार्यकारी निर्देशक डाक्टर सुभाष व्याकुरेलले समयानुकूल र वैज्ञानिक बनाउन विभिन्न तहमा स्वास्थ्य बीमाको भुक्तानी दावीको रुजु गरिने बताउनुभयो। हाल दैनिक स्वास्थ्य बीमामा उपचार गराइएका 35,000-40,000 बीमा दावी कागजात रुजुका लागि बीमा सेवा प्रदायक अस्पतालहरूले बोर्डमा पठाउँछन्। त्यसमध्ये दैनिक 5,000-7,000 मात्रै रुजु गरिन्छ। अन्य दावीहरू पेण्डिङमा रहन्छन्। बोर्डका अनुसार क्लेम भएर आएका मध्ये कतिपय दावी नक्कली समेत देखिएका छन्। नक्कली देखिएका दावी पत्र तथा विवरण बोर्डले अस्पताललाई नै फिर्ता पठाउने गरेको छ। बोर्डले अस्पतालसम्म सेवा प्रदायकलाई असारसम्मको भुक्तानी गरिसकेको छ। कर्मचारीको दरबन्दीकै 25 कर्मचारी थिए। अहिले कर्मचारी थपिएपछि साउनसम्मको क्लेम क्लियर भएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो। उहाँले एआई र मेसिनहरू प्रयोगबारे छलफल भइरहेको बताउनुभयो। पुछदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको पनि जानकारी दिनुभयो। स्वास्थ्य बीमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै आजको नयाँ पत्रिकामा खबर छ।
5: काया कैरनमा काठमाण्डको ओडा 18 चलिरहेको सिप मेला र उद्देश्य बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी।
9: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
11: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
12: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
11: चाड पर्वको अवसरमा माछापुछ्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3,000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
12: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
11: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
12: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, माछापुछ्र बैंकको भवन,
12: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9856065870।
11: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
13: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
11: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
13: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
11: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
13: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
11: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
13: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपे ढुङ्गा पोखरा।
11: मोबाइल 9800258595, फोन 061-586-559।
6: तथा व्यावसायिक तालिम सञ्चालन भइरहेका छन्। काठमाडौँ महानगरपालिका उडान नम्बर 18 भने नियमित तालिम भन्दा केही फरक ढाँचामा शिव मेलालाई अघि बढ़ाएको छ। उडा 18 अहिले तेस्रो संस्करणको शिव मेला सञ्चालन गरिरहेको छ, जहाँ उद्यमशीलता, रोजगारी र स्वरोजगारसँग सम्बन्धित विभिन्न विधामा प्रशिक्षण दिइँदैछ। साथी महेश गेवालीले उडाबाटै शिव मेला आयोजना गर्ने सोच कसरी आयो भनेर मेला संयोजक तथा उडा सदस्य हीरा सुब्बा डंगोललाई सोध्नु भएको छ।
14: सिप सिकौं आत्मनिर्भर बनौं भन्ने मूल नाराका साथ हामीले यो चाहिँ कार्यक्रम अगाडि बढाएको। सिप मेला गर्नुको उद्देश्य के भने एकै ठलोमा विभिन्न थरीको हामीले सिप राखेर सिप मेला गर्दैछौ। त्यसो गरेपछि के हुन्छ भने एउटा तालिममा बसेको अर्को तालिममा बस्न नपाउने, यो हप्तामा हामीले एउटा तालिम गर्यो भने अर्को हप्तामा अर्को तालिम गर्यो भने त्यही मान्छे रिपिट भइरहेको हुन्छ कि, मतलब एउटामा मात्रै उहाँहरू सहभागी हुन पाउने भयो होइन, उहाँहरूको माग अनुसार नै हामीले राखेको हो, कसैसँग एक रुपियाँ पनि लिँदैन।
15: जुन सिप मेला हामीले गरिरहेछौँ यो त्यसको संस्करण, त्यसको समयावधि कति समयदेखि कति समयमा तालिम दिनुहुन्छ?
14: यो चाहिँ 1 हप्तादेखि 15 दिनसम्म नृत्य प्रशिक्षण त एक महिनाको छ, ड्राइभिङ चाहिँ 2 हप्ताको छ, अनि स्विमिङ पनि 2 हप्ताको छ, अर्को बेकरी बारिस्ता 10 दिनको छ भने अरू चाहिँ नि 1 हप्ता, एआईको चाहिँ 2 हप्ता नै छ हाम्रो। त्यस्तो छ, पर्याप्त नभए पनि फेरि एडभान्स हुन्छ नि, अर्को क्लासमा फेरि उहाँहरूलाई रिपिट गराउँछौ हामी।
15: त्यसको प्रभावकारिता कस्तो पाउनु भएको छ?
14: अघिल्लो र दोस्रो त एकदमै उत्साहजनक है, यही बारिस्ता सिकेर विदेशमा गएर अहिले 2-3 जना त्यही काम गर्दैछ भने गर्नेले मजाले गरिरहेछ। एप्रोन यो झोला सिउने तालिम पनि दियो, त्यो पनि मजाले गरिरहेछ। यो जुत्ता सिउने भयो विदेशमा सोधे उहाँले निर्यात गर्नुहुन्छ, त्यहाँबाट डिमान्ड आउँछ, हामीलाई यति यति जोड चाहियो भने पनि त्यो बनाएर पठाउनुहुन्छ। अब यहीँको तालिम लिएकोहरू विदेशमा गएर उहाँहरूले बारिस्ताको बेकरीको काम गरिराख्नु भएको छ, मार्केटमा नजाने घरबाटै व्यवसाय गर्ने, जस्तै यो सर्फ भयो, झोल साबुन भयो, यिनीहरू चाहियो भने यति चाहियो बनाइदियो भन्यो भने उहाँले बनाएर त्यो चाहिँ दिनुहुन्छ। अहिलेको डिमान्ड यिनीहरूको के छ भने यी आई यो बारिस्ता अनि यो भिडियोग्राफी एकदमै उनीहरूको डिमान्ड छ। लोकसेवा तयारीमा क्लास पनि हामीले सञ्चालन गर्न खोजिराखेका छौँ। को यो मखमलको जुत्ता, बिहेको जुत्ता, यो उता विदेशमा कार्यक्रम भयो भने त्यहाँबाट अर्डर आउँछ, यहाँको दिदी बहिनीहरूले गरेर पठाएको छ। त्यस्तो त्यो देख्दाखेरि आफूलाई पनि खुसी लाग्छ है। महिला सशक्तिकरण त पहिला भन्दा त एकदमै अहिले त कार्यक्रम केही गर्न लागि ट्रेनिङ दिन लागि म पनि आउने म पनि आइने पुग्यो पुग्यो भन्नुपर्छ। हामीले सुरुमा हामीले जाम बनाउने तालिम दिँदाखेरि जामको मात्रै यति व्यापार गर्नुभयो उहाँले। हामीले यो वर्षमा एकचोटि महोत्सव भनेर हामीले ठाउँ ठाउँमा गर्छौँ। त्यो ठाउँमा उहाँहरूले आफैहरूले आफैले उत्पादन गरेकोहरू सामानहरू राख्नुहुन्छ। कुनै संघ संस्थालाई यस्तो चाहियो भन्यो भने हामीसँग भएको युवाहरूलाई हामी उहाँहरूसँग माध्यमलाई जोड दिने हो।
15: मुख्य चुनौती चाहिँ के हुँदो रहेछ यो सिप सञ्चालन गरिरहँदाखेरि तालिम दिँदाखेरि चाहिँ?
14: उनीहरूले कसो भने तालिम लियो चाहियो बेलामा गरौँला भन्ने यस्तो छ होइन। म यो तालिम लिएर मैले यसलाई व्यावसायिक रूपमै लान्छु भने चाहिँ अलिकति सोच कम भएको जस्तो देखिन्छ। तालिम चाहिँ लिनुहोस् होइन, तालिम अब आफूलाई आएको अवसर नगुमाउनुहोस्। त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सदुपयोग गरौँ भन्ने म चाहिँ उहाँहरूलाई सुझाव दिन चाहन्छु।
5: काठमाडौँ महानगरपालिका वडा 18 का सिप मेला संयोजक तथा वडा सदस्य हिराशोभा डंगोलसँग वडामै सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको प्रभावकारिता, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोडिने अवसर लगायत विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, गैराती बागमती प्रदेशदेखि पश्चिमका धेरै जसो ठाउँमा पानी परेको छ, कतै कतै ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कैलालीमा 100 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी जाँजरकोटमा 79 मिलिमिटर, दाङमा 90 मिलिमिटर, बर्दियामा 68 मिलिमिटर वर्षा मापन भएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक दुई ठाउँमा मेघ गर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै पहाड़ी भागका केही ठाउँ र तराईका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पनि पानी पर्ने क्रम छ, तर लगातार झरी नपर्ने मौसमविद विनु महर्जनले बताउनुभयो। गैराती कतै कतै ठूलो पानी परेको र ती क्षेत्रको आसपासका ससाना नदीमा जलसतह बढ़न सक्ने भएकोले सावधानी अपनाउन नदी तटीय क्षेत्रका बासिन्दालाई बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
16: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
17: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
18: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
18: पुराना गरगहना सँग नयाँ साथ फेर,
19: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौं, रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-62099।

0: कालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
3: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44282 42 44282 42
5: कम ऑन यु विल सर्टेनली बी बेनिफिटेड
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। नदी किनारबाट कम्तीमा 100 मिटरको दूरी कायम गरेर मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय पर्यावरणीय मान्यता छ। नेपालमा भने त्यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै किनार सड़क निर्माण गर्ने प्रचलन छ, जसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेका छन्। जथाभावी नदी किनार खनेर बनाइएका सड़कका कारण नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्छ, जसले गर्दा छेउछाउका खेतीयोग्य जमीन र बस्ती बगरमा परिणत हुँदै आएका छन्। नदी किनारमै निर्माण गरिएका राजमार्ग र सड़क बाढ़ी पहिरोले बगाउँदा राज्य र नागरिकले वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्नका साथै मानवीय संकट र दीर्घकालीन विकासको अवरोध खप्नु परिरहेको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालको सन्दर्भमा विभिन्न परिस्थितिजन्य कारणले राजमार्ग र सड़क नदी किनारमा जग हालेर निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले नदीको प्राकृतिक बहावलाई नियन्त्रण गरी निर्माण गरिएका सबै सड़क संरचनालाई सार्न सम्भव नभए पनि नदीले वर्षेनी कटान गरिरहेका क्षेत्रलाई पहिचान गरी उक्त ठाउँको समस्या समाधानका लागि छोटा सुरुङ निर्माण गर्नुपर्ने सुझाव दिँदै अबका दिनमा सड़क पूर्वाधार निर्माण गर्दा क्षतिबाट जोगिन नदी किनारबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र निर्माण गर्नुपर्ने मान्यतालाई अक्षरश पालना गर्नुपर्ने बताउनु भएको छ। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा आजको गोर्खा पत्रमा खबर छापिएको छ।
6: अब विदेशका खबर। रूसले एक हप्तादेखि लगातार आक्रमण गर्दा युक्रेनको राजधानी किएवमा जनजीवन अस्तव्यस्त भएको छ। किएवमा रहेका ऊर्जा, दूरसंचार, सड़क तथा रेलमार्गका पूर्वाधारहरू रूसी ड्रोन तथा मिसाइलको निशानामा परेका छन्। अस्ति आइतबार रूस विरूद्धको युद्धमा एकीबद्धता प्रकट गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज कुनै सार्वजनिक घोषणा बिनै अचानक किएव पुग्नु भएको थियो। उहाँ किएव ओर्लिएको छोटो समयमै रूसले

0: चिकित्सक तथा स्नायु विज्ञ कार्ल डाइसरोथ, उहाँका जर्मन सहकर्मी पीटर एगेमान र जर्ज नागेललाई यो पुरस्कार दिने घोषणा गरेको हो। तीनजना वैज्ञानिकले संयुक्त रूपमा 1,10,00,000 स्वीडिस कोर्नर नगद पुरस्कार र पदक पाउनेछन्। अप्टोजेनिस क्षेत्रमा गरेको कामका लागि उहाँहरूलाई पुरस्कार प्रदान गरिने भएको हो। जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ। अब आज भौतिक शास्त्र, भोलि रसायन शास्त्र, पर्सी बिहिबार साहित्य, शुक्रबार शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ।
1: अब खेल खबर। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कबड्ड हल निर्माण गर्ने भएको छ। निर्माण कार्य अगाडि बढ़ाउन शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेप बीच समझदारी पत्र एमओयूमा हस्ताक्षर भइसकेको जानकारी दिनुभएको छ। सिंहदरबारमा सोमबार आयोजित मन्त्री परिषदको नियमित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले परियोजनाले मुलुकको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो।
0: अब केही खबर संक्षेपमा। देशका विभिन्न ठाउँमा 5,737 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गरिएको छ। भूमि अधिकार, अव्यवस्थित बसोबास व्यवस्थापन र सुकुम्बासीको समस्या समाधान सरकारको प्रमुख प्राथमिकता रहँदै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल मार्फत 5,737 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गरिएको जानकारी दिनुभयो। यो शुरूआत हो। अब यसलाई तीव्र गतिमा देशभर विस्तार गर्ने चरणमा छौं उहाँले भन्नुभएको छ। 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने भन्ने चुनावी वाचा स्मरण गर्दै उहाँले चुनावमा गरेको वाचामा स्पष्ट रहेको र 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने उल्लेख गर्नुभएको छ।
1: इन्टरनेट सेवा प्रदायकहरूले 50 एमबीपीए भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यसले विद्यार्थी, साना व्यवसाय र न्यून आय भएका उपभोक्तालाई मारमा पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता लिन उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन्। यसअघि चाडपर्वका बेला विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका हुन्। यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढ़ेको अधिकार कर्मीहरूको टिप्पणी छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइसपानले 16 असोजमा विज्ञप्ति जारी गर्दै असोज 19 गतेदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पीडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो। दशैं तिहारको मुखमा सेवा प्रदायकहरूले न्यूनतम 50 एमबीपीएस भन्दा कम प्याकेज नदिने घोषणा गरेपछि साना प्रयोगकर्ता मारमा यो उपभोक्तामाथिको सिन्डिकेट रहेको अधिकार कर्मीको दावी। चाडपर्वकै मुखमा महँगो इन्टरनेट आजको कान्तिपुरमा खबर छ।
0: र प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग सत्ताको अनुभव छ। नेकपा एमालेका पार्टी अध्यक्ष भइसकेका उहाँसँग संगठन चलाएको अनुभव पनि छ, तर अहिले उहाँसँग न संसदको जिम्मेवारी छ न पार्टीको सर्वोच्च नेतृत्व। जीवनको 7.5 दशक पार गरिसकेका खनाल वाम वाम सँगै जाउँ भन्ने अभियान शुरू गर्ने दिशामा हुनुहुन्छ। वाम एकतालाई आफ्नो राजनैतिक अभियानको केन्द्र बनाउने बाटोमा हुनुहुन्छ। जीवनको उत्तरार्धमा उहाँले नयाँ कदम चाल्नु भएको छ। 77 वर्षीय खनालले हिजो वाम एकतामा जोड़ दिँदै घोषणा गर्नुभयो, समाजवादी जागरण अभियान। 77 वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
1: बोट अनुसारको फल।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: कांग्रेसमा 100 भन्दा धेरै पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे। थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित फराय।
0: राष्ट्र बैंकले विदेशी मुद्रा सटाई सुविधाको सीमा बढ़ायो। स्वास्थ्य बीमाको झुट्टा दावी रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य।
1: काठमाडौँको वडा 18 तेस्रो शिव मेला, बारिस्तादेखि एआईसम्मका निशुल्क तालिम चल्दै। शिव सिकेपछि व्यवहारमा उतार्न आग्रह।
0: युक्रेनको राजधानी कियेवमा लगातार रूसी आक्रमण, जनजीवन अस्तव्यस्त।
1: र देशभर 27 रंगशाला र कबड्ड हल बनाउन सम्झौता।
0: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले नयाँ पत्रिकामा बनाउनु भएको, सरकारले अति विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बनाउन लागेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक अति विपन्न परिवार छन्। नजिकै बजिरहेको रेडियोमा उनीहरू घरका लागि अनुदान रकम बारेको खबर सुन्दैछन् अनि भन्दैछन्, यो घर बनाउने पैसो हो कि घरको पोस्टर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्ट

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटीई, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
2: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9460 26 617 र 98 1 68 38 981।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ।
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलीगौंडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965 70 9 सार, मोबाइल नम्बर 98 4 60 61 268
11: 98 5 60 60 268।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
0: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
0: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065414411 मोबाइल 9855229338 र 9808229338।
15: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
16: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
15: पुराना गरगहना सँग नयाँ साथ फेर,
16: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
15: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855260099।
17: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त। हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
18: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9811996902।
19: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
20: साथ छ हाम्रो।
21: कता हिँडेको हो आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843231।
23: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
24: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
23: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि विस्तार रहेको छ।
21: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
23: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094। मोबाइल 98562630।
24: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
1: शुक्ला गण्डकी एफएम 97.6
2: हुँदैछु। आज मनोनयन दर्ताको तयारी गर्दैछु।
3: अब केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँका जित्ने आधारहरू, तपाईँका एजेन्डाहरू महाधिवेशन प्रतिनिधिले तपाईँलाई किन मतदान गर्ने युवराजी?
2: पहिलो कुरा त हामी काँग्रेसलाई रूपान्तरित, काँग्रेसलाई चाहिँ पुनर्जागृत, पुनर्संगठित गर्न चाहन्छौ। यो यात्रा चाहिँ विगतमा भएको विशेष महाधिवेशन, जुन करिब एक वर्ष अगाडि भयो, त्यो विशेष महाधिवेशनबाट नै यो यात्रा हामीले सुरु गरेका छौँ। यति मात्रै होइन, विद्यार्थी राजनीतिबाट लामो अनुभव बोकेर करिब तीन दशकको विद्यार्थी राजनीतिको अनुभव मेरो आफ्नै पनि, सामान्य एउटा माध्यमिक, तत्कालीन समयमा माध्यमिक विद्यालयको अध्यक्ष हुने, त्यहाँको समितिको अध्यक्ष हुने कुरादेखि क्याम्पसमा पढ्दाखेरि त्यहाँको क्याम्पसको इकाइको अध्यक्ष हुने कुरा, केन्द्रीय समितिमा रहेर काम गर्ने कुरा, केन्द्रीय महामन्त्रीसम्मको जिम्मेवारी बोकेको जुन मेरो विगत छ, त्यसको अनुभव, त्यो समयको संघर्ष, त्यो समयसम्म हामीले गरेका विभिन्न आन्दोलनहरू, विभिन्न खालका सामाजिक, राजनीतिक, शैक्षिक अभियानहरूसँग जोडिएर समाज रूपान्तरणका निम्ति र देशमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि हामीले जसरी संघर्ष गर्यौं, ती उपलब्धिहरूलाई रक्षा गर्दै, तिनलाई संस्थागत विकास गर्दै, देशलाई समुन्नतितर्फ लानु हाम्रो आजको जिम्मेवारी हो। त्यसका लागि हाम्रो पुस्ताले पहिला काँग्रेसलाई बदल्ने हामीले संकल्प गर्यौं, त्यो बदलिएको काँग्रेसबाट देशलाई फेरि समुन्नतिको बाटोतर्फ लाने हाम्रो उद्देश्य हो। त्यसका लागि हामीले काँग्रेसभित्र के कुरामा बदलाव ल्याउने त, के कुरामा परिवर्तन ल्यायो भने हामी वास्तवमै काँग्रेसलाई समयसँग जनताको आकांक्षा र भावनालाई सम्बोधन गर्ने पार्टीका रूपमा पुनर्स्थापित गर्न सक्छौं त भन्दा, हामीले पहिलो कुरा हाम्रो नेतृत्व, हामीले नेतृत्वमा जुन खालको कुशलता हुनुपर्छ, जुन खालको दृष्टिकोण हुनुपर्छ, नेतृत्व भनेको भिजनले ड्राइभ गर्ने हो, नेतृत्व भनेको त्यसको व्यवस्थापन क्षमता पनि हुनुपर्छ, त्यससँग केही न केही अनुभव पनि हुनुपर्छ, त्यो अनुभव, व्यवस्थापन क्षमता र त्यसले जनतालाई, जनताका भावनालाई आफ्नो पार्टीको भावना बनाउने, जनताको भावनालाई पार्टीको मुद्दा बनाउने र जनतासँग एकाकार भएर अगाडि बढ्ने, त्यो भावना पार्टीले बोक्नुपर्छ। नीति निर्माण तहमा जब हामीले विषयहरू उठाउँछौ, कुनै पनि विषय उठाउँदाखेरि पार्टीले लिने नीति कार्यक्रम, रणनीतिहरू, त्योबाट मात्रै पार्टीले कसरी आफूलाई अगाडि बढाउँछ भन्ने कुराको जनताले मूल्याङ्कन गर्ने गर्दछन्। त्यो कसीमा पछिल्लो केही समय नेपाली काँग्रेस कहीँ न कहीँ कमी कमजोरी गर्न पुग्यो। नेपाली काँग्रेसको नेतृत्वले कहीँ न कहीँ आफूलाई अब्बल ठहराउन सकेन प्रतिस्पर्धामा। अहिले प्रतिस्पर्धाको समय पनि हो, हामीले भन्ने गर्दछौँ अत्यन्तै धेरै यो प्रविधि मैत्री भू समाज, जनता अत्यन्तै जागरूक भए, जनताहरूमा अत्यन्तै चेतनाको स्तर छ, तत्काल कुनै पनि कुराको सूचना विश्वव्यापी रूपमा जान्छ, त्यो सूचनालाई पनि सही ढंगले विश्लेषण मनन गर्ने जमात तयार भइसकेको छ भन्ने हाम्रो जे पनि बुझाइ छ। सँगसँगै एउटा अनुभवी पुस्ता, अर्को चाहिँ संघर्षको मैदानमा विभिन्न चुनौतीहरू सामना गरिरहेको पुस्ता, युवा पुस्ता, र सँगसँगै फेरि हामी देशका लागि केही नै योगदान गर्छौं भनेर ऊर्जा बोकेको नवयुवा, यो तीनवटै पुस्तालाई समेटेर लानु आजको काँग्रेसका निम्ति एउटा चुनौतीको विषय हो। त्यो पनि हामीले गर्न सक्छौँ।
3: पाण्डेजी, एउटा कुरा के छ, महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ, तपाईँको अनुरोध के छ देशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरूलाई?
2: महाधिवेशन प्रतिनिधिहरू नेपाली काँग्रेसभित्र अत्यन्तै स्वच्छ ढंगले, अत्यन्तै लोकतान्त्रिक ढंगले निर्वाचित भएर आउनुभएको छ, सबैलाई म हार्दिक बधाई दिन चाहन्छु र पार्टीमा वृहत्तर रूपमा एकता कायम गर्नका लागि समेट्ने प्रयासहरू पनि भएका छन्। छिटफुट कुराहरू बाहेक अत्यन्तै राम्रो ढंगले सौहार्द ढंगले पत्रिकापूर्वक महाधिवेशन प्रतिनिधिहरू छनौट भएका छन्, प्रक्रियामा सामेल हुनुभएको छ। यो अवस्थामा नेपाली कांग्रेसलाई हामीले जसरी पुनर्जागृत गर्ने, पुनर्संगठित गर्ने, जनताको भावना बोक्ने पार्टी बनाउने भनेर जसरी एजेण्डा बोक्ने पार्टी बनाउने भनिरहेका छौं, यो सन्दर्भमा महाधिवेशन प्रतिनिधिहरूले परम्परागत दलले आफ्नो समूहगत आबद्धता कहाँ थियो भनेर हेरेर होइन, खुल्ला भएर अन्तर्मनदेखि अब यो पुस्ताले यो यति योगदान गरेको अनुभवी र यो समयसम्म संघर्षबाट खारिएर आएको पुस्ताले नेपाली कांग्रेसलाई सही दिशा दिन सक्छ, सही गति दिन सक्छ र नेपालको राजनीतिलाई दिशा निर्देश गर्न सक्दछ, लिड गर्न सक्दछ भन्ने जुन विश्वास भरोसा लिनुभएको छ अहिलेको पुस्तासँग, त्यो पुस्तासँग नजिक रहेर सन्निकट रहेर जस्तो अहिलेको सभापति र यो नेतृत्व गरेको पंक्तिसँग विद्यार्थी राजनीतिदेखि नै दुई दशक अगाडिदेखि नै सन्निकट रहेर हामीले पार्टीको रूपान्तरण पुनर्जागरण सँगै राष्ट्रिय स्तरमा नीति निर्माणको तहमा पनि काम गरेका छौं। त्यसले गर्दा कांग्रेसलाई बदल्ने कुरा र बदलिएको कांग्रेसले देशको नेतृत्व गर्ने कुरा, देशलाई पनि फेरि नयाँ दिशामा लाने एउटा सुसंस्कृत राजनीतिक पद्धतिमा लाने त्यो व्यवहार संस्कार नेतृत्व देखाउनका निम्ति अहिलेको हाम्रो पुस्ता अब्बल छ, हामी त्यो सक्छौ यो सामूहिकतामा विश्वास गर्दै यो पुस्ताको एउटा प्रतिनिधि पात्र म नेपाली काँग्रेसको खुल्ला तर्फको केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा छु। मैले तपाईँहरूको सञ्चार माध्यमबाट पनि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दछु देशभरिका प्रतिनिधि साथीहरूलाई। अहिलेको सभापति गगन थापाको नेतृत्वमा नेपाली काँग्रेसले हिजभन्दा सक्षम ढंगले, सबल ढंगले जनताका आकांक्षाहरूलाई सम्बोधन गर्ने गरी नेपालको राजनीतिको मियो बनेर अन्य प्रतिस्पर्धी पार्टीहरूलाई पनि सही ट्र्याकमा ल्याएर नेपालको राजनीतिलाई सही बाटोमा दिशा निर्देश गर्न सक्दछ, गर्नुपर्दछ भन्ने म विश्वास राख्दछु। खास गरी जनताका समस्याका विषयहरू छन्, सुकुम्बासीको समस्याको कुरा होस्, मजदुरको समस्याको कुरा होस्, विद्यार्थीको समस्याको कुरा होस्, पछाडि परेको वर्ग समुदायको कुरा होस्, महिलाको कुरा होस्, उपेक्षा गरिएका विभिन्न समुदायहरूको कुरा किन नहोस्, तिनलाई देश राज्यको मूल पर्वमा ल्याएर संविधानले व्यवस्था गरेका धेरै कुराहरूलाई पनि हामीले संस्थागत गर्न सकेका छैनौं। त्यसलाई संस्थागत विकास गर्न पनि कांग्रेस पार्टी दृढ हुनुपर्छ, अहिले भने प्रतिपक्षमा होला। यो लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनका निम्ति, यो गणतान्त्रिक व्यवस्थालाई अझै राम्रो ढंगले अगाडि बढाउनका निम्ति, यसका संस्थाहरूलाई बलियो बनाउनका निम्ति, संस्थाहरूको विकास सही ढंगले गर्नका निम्ति र नेपालमा उन्नत खालको लोकतान्त्रिक अभ्यास छ भन्ने कुरा विश्व समुदायमा देखाउनका निम्ति नेपाली कांग्रेस बलियो बनाउन जरुरी छ। त्यसका लागि हाम्रो पुस्ताले सक्छ, म त्यसमा सामेल भएर सहभागी भएर मेरो प्रतिनिधित्वले पनि कांग्रेसलाई योगदान दिन सक्छ र देश निर्माणमा योगदान दिन सक्छु भन्ने मलाई विश्वास छ।
3: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। युवराज पाण्डेजी नमस्कार,
2: थ्याङ्क यू अवसरका लागि।
3: अब उहाँ त्यसपछि हामी जान चाहन्छौ नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार प्रकाश तिवारीतर्फ। प्रकाशजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद।
3: प्रकाश तिवारीजी, नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँ त स्थानीय तहमा पनि पोख्त हुनुहुन्छ होइन, अर्जुन चौपारी गाउँपालिकाको अध्यक्षका रूपमा पनि हुनुहुन्छ, स्थानीय तह र केन्द्रमा कंग्रेसलाई जोड्नका निम्ति कस्तो खालको भूमिका निर्वाह गर्नुभयो यो बीचमा, र केन्द्रीय सदस्यको उम्मेद्वारी किन?
2: सर्वप्रथम धन्यवाद। नेपाली कंग्रेसको यो आसन्न 15 अधिवेशनमा खसारे तर्फबाट चाहिँ तपाईँको केन्द्रीय सदस्यको उम्मेद्वार छु र अहिले चाहिँ हामीले मेनली चाहिँ दुईटा एजेन्डामा चाहिँ हामी फोकस गरिरहेका छौँ। एउटा चाहिँ जुन नेपाली कङ्ग्रेसप्रति चाहिँ हजुरको जनताको विश्वास अथवा नेपाली कङ्ग्रेस जनकै विश्वासलाई चाहिँ हामीले फर्काउनु पर्ने अवस्था छ र यो देशमा सम्भव छ, यो देशमा नै काम हुन्छ र यो देशमा भएर इन्भाइरोमेन्टमा चाहिँ हामी चाहिँ आफ्नो जीवनयापन गर्न सक्छौँ भन्ने एउटा विश्वास पनि डगमगाइरहेको अवस्था छ, विशेष गरी युवा पुस्ताहरूमा, र त्यसलाई पनि हामीले चाहिँ पुनर्स्थापना गर्नुछ। त्यसैले देश र नेपाली कंग्रेसको चाहिँ तपाईँको प्रतिको विश्वासलाई पुनर्स्थापना गर्नको लागि गर्ने उद्देश्यका साथ हजुरको मेरो चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी हो। र अहिले यो पपुलिजम र पर्फर्मेन्सको कुराहरू चाहिँ परि उठिरहेको छ, जुन यो पपुलिजमको ट्रेन्ड आएको छ,
4: त्यसले गर्दा चाहिँ पर्फर्मेन्स काम गर्नुपर्छ, डेलिभरी दिनुपर्छ, साथै कर्म गर्ने र गरेपछि चाहिँ बेस्ट भन्छ अथवा के भन्छ भन्ने कुरालाई चाहिँ हामीले स्थापित गर्नु छ। अहिले पपुलिजमको ट्रेन्डले गर्दाखेरि यी कुराहरू छायामा परेका छन्। स्थानीय सरकारको प्रमुखको रूपमा काम गर्दै गर्दा हामीले 5 वर्षमा के गर्यौं, के कसरी परिवर्तन गर्न सम्भव भयो, हाम्रो दूरदराजको स्थानीय पालिका जुन गुमनाम थियो त्यसलाई चाहिँ तपाईँको एउटा उत्कृष्ट पालिकाको रूपमा लानको लागि के कसरी चाहिँ हजुरको सम्भव भयो, सफल भयो भन्ने कुरालाई चाहिँ तपाईँको अनुसरण गर्दै त्यहाँबाट सिकेका कुराहरूलाई सिकेर त्यही एक्सपर्टिजलाई चाहिँ तपाईँको यो पार्टीको डेभलपमेन्टको लागि र देशका अन्य एजेन्डा र ठुलो चाहिँ एउटा ग्रेटर स्कोपमा काम गर्ने उद्देश्यका साथ हजुरको मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु।
3: अब अहिले जसरी तपाईँले चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवार दिनुभएको छ प्रकाशजी, नेपाली कंग्रेसको 15 महाधिवेशनको उत्साह कस्तो छ, महाधिवेशन प्रतिनिधिहरूले प्रकाश तिवारीले कसरी चिन्ने?
4: मलाई नेपाली कंग्रेसका चाहिँ हजुरको महाधिवेशन प्रतिनिधिहरूले एउटा युवा व्यावसायिक पृष्ठभूमिबाट हजुरको 35 वर्षमै तपाईँको काठमाडौँमा व्यावसायिक रूपमा हुर्किराखेको छ, जो चाहिँ आफ्नो चाहिँ जिल्लामा स्याङ्जामा गएर म चाहिँ तपाईँको पार्टीको सभापतिको रूपमा प्रदेश सभापतिको रूपमा पनि काम गर्छु र चाहिँ म मेरो पालिकामा चाहिँ तपाईँको अध्यक्ष भएर चाहिँ काम गर्छु भनेर गएर तपाईँको एउटा कमजोर अवस्थामा रहेको पालिका गुमनाम पालिकालाई चाहिँ तपाईँको एउटा राम्रोसँग देशकै उत्कृष्ट पालिकाको रूपमा आउन सफल भएको चाहिँ एक कङ्ग्रेस युवाका रूपमा चाहिँ उहाँहरूले चाहिँ मलाई एउटा चिन्नुहुन्छ भने नेपालकै पहिलो जुन नवग्रह मन्दिर छ जुन हामीले निर्माण गरेका छौँ त्यसले गर्दा हाम्रो चाहिँ अरुणचोबरी गाउँपालिकाको जुन चलायमान भएको छ अथवा आर्थिक गतिविधि जुन चलायमान भएको छ 7 लाखभन्दा बढी चाहिँ पर्यटकहरू हामी भित्राउन सफल भएका छौँ। त्यस त्यो कुराले तपाईँको मलाई धेरै समाजिक प्रतिनिधिहरूले
3: अब पछिल्लो समय चाहिँ कंग्रेसलाई गगन थापाको नेतृत्वमा एकजुटका बनाएर लैजाने जुन किसिमका प्रयत्नहरू भएका छन् त्यो वातावरण बनेको छ। अब नेपाली कंग्रेस नयाँ भयो, युवाहरूको कंग्रेस भयो, परिवर्तित कंग्रेस भयो, यसमा ढुक्कसँग भन्न सक्नुहुन्छ?
4: होइन, यो जुन 15 अधिवेशनले चाहिँ जुन गगन थापाज्यूले जुन जमर्को गर्नुभयो साँच्चै उहाँले कल्पना गरेको र देशको आवश्यकता अनुसारको कंग्रेस बन्छ कि बन्दैन भन्ने कुरोको चाहिँ यो चाहिँ अब 15 अधिवेशनले तय गर्छ। हामीले चाहिँ अब कस्तो खालको चाहिँ हजुरको कार्य समिति निर्वाचन गरेर निर्वाचित गरेर लिएर आउँछौँ। हामीले यसपालिको चाहिँ जुन यो अधिवेशनमा योग्यता योगदान दुवैको चाहिँ हजुरको कदर गरेर पार्टीमा योगदान दिनुभएका, पार्टीमा चाहिँ हजुरको सङ्घर्ष गर्नुभएका क्षमतावान प्रतिभावान सबै साथीहरू र चाहिँ तपाईँले अब चाहिँ यो समय सापेक्ष अहिलेको परिवेश अनुसार अहिलेको आवश्यकता अनुसार चाहिँ तपाईँको योग्यता भएका क्षमता भएका जसले चाहिँ एउटा डेलिभरी दिन सक्नुहुन्छ। मैले अघि पनि जोडेँ पपुलिजमको चाहिँ हजुरको फन्दाबाट बाहिर निस्केर पर्फर्मेन्स डेलिभरी दिन सक्ने पार्टीभित्र पनि र पार्टीले चाहिँ बाट चाहिँ अरू अन्य भूमिकामा गइसकेपछि चाहिँ तपाईँको देश निर्माणमा पनि दिन सक्ने सही नेतृत्व त्यसमा चाहिँ तपाईँको युवाहरू पनि हुन सक्छन्, हाम्रो चाहिँ यो प्रमुखहरू र चाहिँ हजुरको अलिकति अग्रजहरू सबैको यो समिश्रणमा एउटा डेलिभरी गर्न सक्ने मैले चाहिँ भने पुस्तान्तरण भनेको चाहिँ तपाईँको तपाईँको पर्फर्मेन्स दिन सक्ने खालको एउटा चाहिँ क्षमतावान टिम 15 अधिवेशनबाट आयो भने चाहिँ जुन गगन थापा हाम्रो सभापतिजीको सङ्कल्प र उहाँले चाहेको परिवर्तन चाहिँ सम्भव छ। त्यही भएर हामीले चाहिँ त्यो खालको चयन गर्न सक्यौँ भने चाहिँ तपाईँको त्यो उहाँको इच्छाअनुसार को चाहिँ कार्य समिति आयो भने अथवा त्यो त्यो तरिकाले चाहिँ अब परिवर्तन हामी उमा छ दौरानमा छ कङ्ग्रेस र यसले कङ्ग्रेसले चाहिँ जुन देश बनाउनलाई जुन पब्लिकको अपेक्षा छ त्यो पूरा गर्न सक्छ भनेर चाहिँ भन्न सक्छु।
3: हस् प्रकाश तिवारीजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार प्रकाश तिवारी। आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौं नेपाली कंग्रेसका केन्द्रीय सदस्यकै उम्मेद्वार एवं पाँचखाल नगरपालिकाका मेयर महेश खरेल खरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ महेश खरेलजी, नमस्कार, स्वागत छ यहाँलाई नेपाली बहसमा। नेपाली कंग्रेसको 15 महाधिवेशनको उत्साह कस्तो छ, कस्तो पाउनु भएको छ महेशजी?
5: अब धेरै नै उत्साहमय पाएको छु मैले। अहिले काठमाडौँमा जुन किसिमको मेचीदेखि महाकालीसम्म साथीहरू आउनुभएको छ र बन्द सत्रमा र उद्घाटन सत्रमा देखियो एउटा ऐतिहासिक महाधिवेशन, जुन उद्घाटन सत्रमा आजसम्म चाहिँ कुनै पनि पार्टीको यत्रो चाहिँ धेरै उत्साह र यति धेरै जनसहभागिता नभएको चाहिँ आम नागरिकले देख्नु भएको छ, एकदम उत्साह छ।
3: तपाईँको उम्मेद्वारी केन्द्रीय सदस्यमा छ होइन, महेश खरेललाई केन्द्रीय सदस्यमा महाधिवेशन प्रतिनिधिले किन मतदान गर्ने, के छन् तपाईँका एजेन्डाहरू?
5: हजुर, मैले चाहिँ अब दुई कार्यकाल नगर प्रमुखको रूपमा पाँच सालमा काम गरेँ र पाँच सालमा काम गरिरहँदाखेरि हिजो नेकपाको द्वितीयको सरकार हुँदाखेरि पनि कार्य सम्पादन मूल्याङ्कनको आधारमा 77 सालमा चाहिँ मलाई उत्कृष्ट पाँचखाल नगरपालिका उत्कृष्ट नगरपालिका बनाउन सफल भएर एउटा हामीले राम्रो काम गरेर त्यहाँका चाहिँ जनताको मन जितेर दोस्रो कार्यकालमा पुग्दाखेरि दुई तिहाई मतद्वारा चाहिँ नि त्यहाँका जनताले हामीलाई जिताएका छन्। त्यहाँका खानेपानीदेखि लिएर त्यहाँका स्वास्थ्य शिक्षा बाटोहरूका कुराहरूमा हामीले एकदम चासो दिएर हामीले काम गऱ्यौँ, धेरै मेहनत गरेर काम गऱ्यौँ। अहिले साउथ एसियाकै सबैभन्दा ठुलो चाहिँ खानेपानी योजना पाँच खालमा चाहिँ आइसक्यो, सम्पन्न भएर त्यहाँका नागरिकले चाहिँ ड्रिङ्केबल वाटर चाहिँ आफ्नो धाराबाट चाहिँ पिउन सक्नुहुन्छ। त्यो किसिमको हामीले कामहरू मेहनतहरू गरेका छौँ र त्यसले गरेर पनि एउटा अनुभव छ। म 14 वर्ष अमेरिका बसेर आफ्नै देशमा केही गरौँ भनेर चाहिँ फर्केर आएको, म जस्ता 50 लाख युवाहरू अहिले पनि विदेशमा बसिरहनु भएको छ, त्यो 50 लाख युवाहरूको आशा र भरोसाको चाहिँ केन्द्र हो महेश खरेल, किनभने मलाई यहाँ असफल हुने छुट छैन। मैले यहाँ राम्रो गरेको देखेर पार्टीमा चाहिँ नीति निर्माणमा अब ती युवाहरूलाई कसरी चाहिँ देशमा स्वेच्छाले, जबरजस्ती होइन, स्वेच्छाले यहाँ गरिखाने वातावरण छ, आफ्नै देशमा केही गर्न सकिन्छ भनेर चाहिँ हामीले नीति निर्माण नेपाली काँग्रेसले बनाउनु जरुरी छ र नेपाली काँग्रेसले त्यो नीति निर्माण बनाएर युवाको पक्षमा जेएनजीको आन्दोलन पछिको चाहिँ नि उहाँहरू युवाहरूले के चाहनुहुन्छ त्यो कुराहरूलाई अगाडि बढाउनलाई पनि पार्टीमा चाहिँ हामी जस्तो एकाडेमिकली साउन्ड, मैले अमेरिकाबाट एमबीए डिग्री पनि गरेर आएको छु र मैले धेरै सेक्टरमा काम तलदेखि पार्टीमा चाहिँ हिजो कृष्णप्रसाद भट्टराई सन्त नेताको पालामा बाल काङ्ग्रेस हुँदै मैले काम गरेको, मेरो पिता राजेन्द्र खरेल स्वर्गीय राजेन्द्र खरेलको चाहिँ एउटा निष्ठाको राजनीतिलाई मैले अगाडि बढाइरहेको छु र यो सबै विविध कारणले मैले स्थानीय उसमा काम गरेँ, बाल काङ्ग्रेस, नेभी संघ, तरुण दल, जनसम्पर्क समिति हुँदै चाहिँ अहिले चाहिँ पार्टीको केन्द्रसम्म एउटा तलदेखि नै एक्सपिरियन्स हुँदै आएको छ र मलाई लाग्छ म त्यहाँ पुगेँ भने साथीहरूले मलाई निर्वाचित गरिदिनु भयो भने मैले यो सबै भावनाहरू समेटेर चाहिँ त्यहाँ पार्टीको नीति निर्माण बनाउन अगाडि मद्दत हुन्छ र नेताहरूले जे भने पनि हिजोको दिनमा जुन जेएनजी आन्दोलन हुनुभन्दा अगाडि पार्टीको नेतृत्वले जे भन्छ सबै कार्य समितिले पनि त्यसमा ल्याप्चे लाउने त्यसलाई सदर गरिदिने चलन थियो, त्यो किसिमको परिपाटी थियो। तर महेश खरेल यदि त्यहाँ निर्वाचित भयो भने सशक्त रूपमा युवाहरूको आवाज उठाउँछ, यदि नेतृत्वले गलत गरेर चाहिँ खबरदारी गर्छ र आफ्नो चाहिँ नि यो युवाहरूको जनताको चाहिँ आवाजलाई चाहिँ पार्टीमा बुलन्द गर्दै त्यसैको पक्षमा चाहिँ माहौल बनाउँछ, किनभने नेपाली काङ्ग्रेसलाई अब असफल हुने छुट छैन। नेपाली काङ्ग्रेस अब फेरि चाहिँ नि गुमेको साखलाई फर्काउनु छ, गुमेको साख फर्काएर फेरि नेपाली राजनीतिको केन्द्रबिन्दुमा नेपाली काङ्ग्रेसलाई स्थापित गर्नु छ। यो सबको लागि चाहिँ हाम्रो श्रद्धेय सभापति गगन कुमार थापाज्यूलाई एउटा चुस्त दुरुस्त एउटा चाहिँ काम गर्न सक्ने कार्य समितिको आवश्यकता छ र मलाई लाग्छ म एउटा सिपाही हुन सक्छु त्यो कार्य समितिको जस्तो लाग्छ। त्यही भएर पनि म तमाम नेपाली काङ्ग्रेसका अग्रज र युवा साथीहरू सबैलाई म भन्न चाहन्छु, तपाईँहरूले त्यहाँ गएर ल्याप्चे मात्रै लाउने, दास र लासको चाहिँ भिड मात्रै बनाउने त्यस्तो किसिमको कार्य समिति नचुन्नु होला। विवेकको प्रयोग गरेर चाहिँ एकाडेमिकली साउन्ड यही केही चाहिँ स्वरोजगारको अवधारणा बनाइरहेको व्यक्तिहरू र पार्टीमा भिजन दिन सक्ने व्यक्तिहरूलाई चाहिँ उहाँहरूले चुनिदिनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु र त्यसैको लागि महेश खरेलको उम्मेदवारी छ केन्द्रीय सदस्यमा।
3: र नेपाली कंग्रेस अहिले नयाँ बन्यो अब गगनको नेतृत्वमा कंग्रेस?
5: अब नेपाली काङ्ग्रेस सधैँ एउटा चाहिँ नि ऊर्जाशील पार्टी नै थियो, तर विगतमा लामो समयसम्म चाहिँ नेतृत्ववर्गले पार्टीलाई चाहिँ एउटा अनिर्णायक बन्दी बनाएर राखे र त्यतिखेरका नेतृत्वहरूले चाहे नेपाली काङ्ग्रेस भनौँ चाहे अरू दलहरू भनौँ जनतालाई वितृष्णा भयो, उहाँहरूले म्युजिकल चेयरको सिर्जना गर्नुभयो, आलो पालो प्रधानमन्त्री हुने, छ महिना एउटा हुने, छ महिना काले काले मिलेर खाउँ भाले भने जस्तो गर्नुभयो, आफन्तहरूको भर्ती केन्द्र जस्तो गर्नुभयो र विभिन्न समयमा चाहिँ यहाँ कुराहरू आइरहेको थियो कि बाहिर व्यापक आइरहेको थियो मिडियामा कि समानुपातिकमा पनि चाहिँ आर्थिक चलखेल भयो, मन्त्री बनाउँदाखेरि पनि चलखेल भयो, विभिन्न निकायहरूमा नियोगहरूमा नियुक्ति गर्दा राजदूतहरूको भागभण्डा र चाहिँ आर्थिक चलखेल चरम बिन्दुमा पुगेको भएर चाहिँ जनतामा वितृष्णा भएर

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9855-14175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयनको दर्ताको कार्यक्रम हुँदैछ। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ता कार्यक्रम अघि बढ़ने जनाइएको छ। मतदाता नामावली प्रकाशन, नामावली उप दावी विरोध, दावी विरोध उप जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो नै सम्पन्न भएको थियो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयनको कार्यक्रम रहेको छ। अपरान्ह 4:30 बजे अन्तिम नामावली प्रकाशन, अपरान्ह 4:30 देखि साँझ 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध तथा बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। त्यसैगरी असोज 21 गति बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। असोज 21 गते दिनभर प्रचार प्रसार गर्न पाइनेछ। त्यसपछि असोज 22 गते बिहान 7 देखि साँझ 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो। मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा हुने जनाइएको छ। 5 वर्ष अघि 14 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवाले पदाधिकारी संख्या बढ़ाउँदा तत्कालीन महामन्त्री गगन थापाले विरोध गर्नुभएको थियो। गुट व्यवस्थापन गर्न देउवाले पदाधिकारी बढ़ाएको भन्दै उहाँले आपत्ति जनाउनु भएको थियो। तर 15 महाधिवेशनमा उहाँ नै थापाले विधान संशोधन गरी 167 सदस्यीय केन्द्रीय कार्य समितिलाई बढ़ाएर 297 सदस्यीय बनाउनु भएको छ, जसमा 14 पदाधिकारी संख्यालाई पनि 26 पुर्याइएको छ। आकांक्षी बढ़ेपछि व्यवस्थापन गर्न थापाले वरिष्ठ उपसभापति, प्रवक्ता लगायत नयाँ पद समेत सिर्जना गर्नुभएको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले केन्द्रीय कार्य समिति संख्या बढ़ाउने प्रस्ताव सहितको प्रतिवेदन महाधिवेशनको बन्द सत्रमा हिजो प्रस्तुत गर्नुभएको थियो। त्यसैले त्यसलाई बन्द सत्रले पारित गरेसँगै आजदेखि शुरू हुने मनोनयनमा नयाँ व्यवस्था अनुसार विधान कार्यान्वयनमा आउनेछ। सदस्यता संख्या बढ़ेको र समावेशी सदस्यता फराकिलो बनाइएका कारण पनि केन्द्रीय कार्य समितिको आकार बढ़ेको महामन्त्री पौडेलले बताउनुभयो। 14 महाधिवेशनमा प्रतिनिधि सहभागिता 4743 थियो। यसपटक 7500 बढ़ी छ। केन्द्रीय प्रतिनिधि अनुपातमा पहिला 4% संख्या रहेकोमा यसपटक 4.5% छ, पौडेलले भन्नुभयो। सदस्य अनुपातमा यो संख्या ठूलो होइन, युवा सहभागिता बढ़ाइयो, समावेशितालाई अझ फराकिलो बनाइयो। जनसम्पर्क समिति, बुद्धिजीवी, श्रमिक, द्वन्द पीड़ितलाई पहिला प्रतिनिधित्व गरिएको थिएन, यसपटक प्रतिनिधित्व सुनिश्चित गरिएको छ। नेतृत्वमा जाने आकांक्षी बढ़ी भएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने बाध्यता समेत रहेको उहाँले बताउनुभयो। पदाधिकारी संख्या बढ़ेसँगै आकांक्षीको प्रतिस्पर्धा पनि तीव्र हुने देखिएको छ। सभापतिमा गगन थापालाई खासै ठूलो चुनौती छैन, उहाँका लागि सबभन्दा ठूलो चुनौती पार्टी एकीकरण कायम राखेर अघि बढ़नुमा छ। पूर्व सभापति देउवा समानान्तर महाधिवेशनमा हुनुहुन्छ। देउवासँगै सिंगो कांग्रेसको करिब 20% हिस्सा रहेको अनुमान छ। महाधिवेशनकै मुखमा करिब 55 जना देउवा पक्षका नेताहरू मूलधारमा आएका थिए। पछि आएका नेताहरूलाई भावनात्मक रूपमा जोड़नका लागि आन्तरिक व्यवस्थापन गर्न पनि चुनौती भयो। त्यसैले पनि पदाधिकारीदेखि केन्द्रीय सदस्य संख्यासम्म बढ़ाउनु परेको हो, एक नेताले भने। नयाँ व्यवस्था अनुसार 2 उपसभापति संख्या बढ़ाएर 5 पुर्याइएको छ। त्यसमा एक वरिष्ठ उपसभापति पद भने नयाँ थप हो। बाँकी 4 मध्ये 1 महिला र 1 समावेशी कोटाबाट तथा 2 खुलाबाट निर्वाचित हुनेछन्। 5 वटै उपसभापति निर्वाचनबाट आउने व्यवस्था छ। पार्टी सभापति पछिको वरियतामा रहेको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विवाद जस्तै देखिनु भएको छ। वरिष्ठ उपसभापति पदमा प्रतिस्पर्धाका लागि सोमबार रातिसम्म अरू कसैले दावी गरेका छैनन्। उपसभापतिमा धेरै नेताको आकांक्षा देखिएपछि उपसभापति संख्या बढ़ाउनका साथै शर्माका लागि नै पार्टीले वरिष्ठ उपसभापति पद सिर्जना गरेको कांग्रेसका एक नेताको भनाइ छ। 4 उपसभापति पदमा भने उम्मेद्वारी घोषणा गर्ने क्रम बढ़ेको छ। पूर्व मन्त्री ज्ञानेन्द्र कार्कीदेखि उद्योगी विनोद चौधरीसम्मले घोषणा गर्नुभएको छ। कार्की 21 फागुनको निर्वाचनपछि देउवा पक्षबाट अलग भएर मूलधारमा जोड़िनु भएको थियो। उहाँ विशेष महाधिवेशनदेखि नै सहभागी हुनुभएको थियो। उपसभापति संसद दलका नेता विष्णुराज आङदेले, नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, तत्कालीन उपसभापति धनराज गुरूङ, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, तत्कालीन सहमहामन्त्री जीवन परियाले उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ। वर्तमान उपसभापति पुष्पा भूषालले महिला उपसभापतिमा प्रतिस्पर्धा गर्ने बताउनु भएको छ। त्यस्तै प्रवक्ता देवराज चालिसे र चन्द्र भण्डारीले समेत उपसभापतिमा दावी गर्नुभएको छ। यस्तै नयाँ सिर्जना गरिएको प्रवक्ता पदमा को नेतालाई ल्याउने भन्ने अधिकार सभापतिलाई दिएको छ। विधानको नयाँ व्यवस्था अनुसार सभापतिले प्रवक्ता मनोनित गर्नुहुनेछ। दुई महामन्त्रीलाई बढ़ाएर तीन पुर्याइएको छ, जसमा दुई खुल्ला र एक महिलाले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी कोटा निर्धारण गरिएको छ। महिला महामन्त्रीका लागि महालक्ष्मी उपाध्याय डिना र डिला संग्रौलाले दावी गर्नुभएको छ। अनि दुई खुल्ला महामन्त्रीका लागि वर्तमान महामन्त्रीहरू प्रदीप पौडेल र गुरूराज घिमिरे दुवै दावेदार हुनुहुन्छ। त्यसबाहेक उदय शमशेर राणा, मधु आचार्य, नयन सिंह महर, सुनिल शर्मा, अमर पुन लगायतले पनि प्रतिस्पर्धामा उत्रने घोषणा गर्नुभएको छ। राणा वर्तमान कार्य समितिका सहमहामन्त्री हुनुहुन्छ, शर्मा केन्द्रीय सदस्य हुनुहुन्छ, पुन लुम्बिनी प्रदेश कार्य समितिका सभापति हुनुहुन्छ। प्रधानमन्त्री भइसक्नुभएका झलनाथ खनालसँग सत्ताको अनुभव छ। नेकपा एमालेका पार्टी अध्यक्ष भइसक्नुभएका उहाँसँग संगठन चलाएको अनुभव पनि छ। तर अहिले उहाँसँग न संसदको जिम्मेवारी छ न पार्टीको सर्वोच्च नेतृत्व। जीवनको साढे सात दशक पार गरिसक्नुभएका खनाल वामसँगै जाउँ अभियान शुरू गर्ने दिशामा हुनुहुन्छ। वाम एकतालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाउने बाटोमा हुनुहुन्छ। जीवनको उत्तरार्धमा उहाँले नयाँ कदम चाल्नु भएको छ। 77 वर्षीय खनालले हिजो वाम एकतामा जोड़ दिँदै घोषणा गर्नुभयो समाजवादी जागरण अभियान। विज्ञान शिक्षकको रूपमा विद्यार्थीलाई पढ़ाउँदा पढ़ाउँदै वामपन्थी राजनीतिमा आकर्षित हुनुभएको छ खनाल। हुनुभएको थियो खनाल। छ दशक लामो राजनीतिक जीवनमा मन्त्री र प्रधानमन्त्री भइसक्नुभएका उहाँ उत्तरार्धमा पार्टीविहीन हुन पुग्नु भएको छ। उहाँले अहिले उहाँ कार्यकर्तालाई मार्क्सवाद र लेनिनवादको अध्ययनमा जोड़ दिइरहनु भएको छ। कम्युनिष्ट तथा वामपन्थी शक्ति विभिन्न समूहमा विभाजित र विश्रृंखलित छन्। खनालले भन्नुभयो, वृहत वाम एकता आजको आवश्यकता हो, तर खनाल नेकपा एमालेमा रहँदा होस् वा नेकपा एकीकृतमा छँदा होस् पार्टीभित्र सधैँ असन्तुष्ट भइरहनुभयो। खनाल आफ्नो नयाँ अभियान नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रै रहेर शुरू गरेको बताउनुहुन्छ। तर अभियान अघि बढ़ाउन उहाँले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग कुनै औपचारिक छलफल गर्नुभएको छैन। पार्टीबाट स्वीकृति पनि लिनु भएको छैन। गत असारमा उहाँले अध्यक्ष दाहाललाई आफ्नो असन्तुष्टि सहितको पत्र बुझाउनु भएको थियो। त्यसपछि पार्टीसँगको उहाँको दूरी बढ़ेको थियो। पार्टी गठन हुँदा खनाल उत्साहित देखिनु भएको थियो। पछिल्ला वर्षमा भने पार्टीको कार्यदिशा र काम गर्ने शैलीप्रति असन्तुष्टि हुँदै आउनु भएको थियो। जनअपेक्षा अनुसार पार्टी अघि बढ़न नसकेको भन्दै उहाँले सार्वजनिक मंचबाटै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ। 77 वर्षका झलनाथ खनालको अझै राजनीतिक तृष्णा शीर्षकको समाचार अन्नपूर्ण पोस्टले लेखेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा तनहुँबाट उपसभापति र केन्द्रीय सदस्य पदमा विभिन्न नेताले उम्मेद्वारी घोषणा गरेका छन्। उपसभापति पदमा गोविन्द भट्टराईले उम्मेद्वारी घोषणा गर्नुभएको हो। त्यस्तै केन्द्रीय सदस्य पदमा चिनु पोखरेल, प्रकाश पन्त, दीपक भट्टराई, सुशील तिमिन्सेना, रेशम गुरूङ, राजेश कुमार श्रेष्ठ, एलिजा ढकाल, सकिना खातुन र मोहम्मद जब्बरदीन मुन्ना मियाले उम्मेद्वारी घोषणा गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले भूमि सम्बन्धी समस्या समाधान गर्नु सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। हिजो साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत शाहले अहिलेसम्म सरकारले 5,737 जनालाई लालपूर्जा वितरण गरिसकेको उल्लेख गर्नुभयो। विभिन्न जिल्लामा लालपूर्जा नभएका सुवासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको प्रधानमन्त्री शाहको भनाइ छ। यो शुरूआत हो। अब यसलाई तीव्र गतिमा देशभर विस्तार गर्ने चरणमा हामी प्रवेश गरेका छौं। सार्वजनिक महत्वका क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसेका भूमिहीन सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ़ेको छ, प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ। पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले पार्टी कार्यवाहीमा परेका नेताहरूसँग मिलेर समाजवादी जागरण अभियान घोषणा गरेपछि नेकपाले संयोजन समितिको बैठक बोलाएको हो। नेकपाको उच्च स्रोतका अनुसार संयोजक पुष्पकमल दाहाल प्रचण्डले 23 गते बिहान 11 बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बोलाउनु भएको छ। झलनाथजीले पार्टी छोडेको घोषणा गर्नु भएको छैन, समाजवादी जागरण अभियान घोषणा गर्नुभएको छ। हामीले असोज 23 गते केन्द्रीय संयोजन समिति बैठक बोलाएका छौं, उहाँ त्यस बैठकमा आउनुहुन्छ होला। अभियानको विषयमा रोहवर्मी राखेर प्रष्टीकरण सोधिन्छ, आउनु भएन भने त्यसै अनुसारले पार्टी निर्णय गर्छ, स्रोतले भन्यो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले लीज मोडेलहरू अप्नाएर जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न वायुसेवा निगमको व्यवस्थापनलाई निर्देशन दिएको बताउनु भएको छ। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पौडेलले तत्कालै नयाँ जहाज किन्न सम्भव नभएको भन्दै लीज मार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन दिइसकेको बताउनुभयो। नेपालको पर्यटनलाई अघि बढ़ाउन पनि राष्ट्रिय ध्वजावाहकको दुरावस्था सम्हाल्नुपर्ने भएकाले नयाँ गन्तव्यका लागि जहाजको संख्या थप्नुपर्ने उहाँले बताउनुभयो। उहाँले वर्तमान सरकार गठन भएदेखि निगमलाई निर्णय प्रक्रियामा पूर्ण स्वायत्तता प्रदान गरिएको र आकस्मिक अवस्थामा निर्णय गरेर भोलिपल्ट सूचना दिए पनि हुने व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो। सरकारले भोटीकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बैठकले पुननिर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समितिको सिफारिशका आधारमा यस्तो निर्णय भएको हो। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,000 रूपियाँको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। तनहुँको शुक्ला गण्डकी छ जान्दीमा निर्माण हुने रूद्र बालेश्वर हनुमान मठमा हरिदयालु पुरी महाराजको महन्त र अखिलेश्वर मन वन महाराजको उपमहन्त पट्टाभिषेक गरिएको छ। सोमबार वैदिक संस्कार अनुसार पट्टाभिषेक गरिएको हो। कार्यक्रममा तपोनीति पञ्चायती निरञ्जनी अखडाका श्री 1008 स्वामी हर गोविन्द पुरीजी महाराज, बलवीर गिरीजी महाराज, पीठाधीश्वर बागम्बरी मठ, बड़ी हनुमान तीर्थराज, प्रयागराज निरञ्जनी अखडाका उपमहन्त दिगम्बर अर्जुन पुरी महाराज, बुढा नीलकण्ठ मन्दिर काठमाडौँका महन्त 108 निगमानन्द महाराज, दिगम्बर पवनगिरी महाराज, दिगम्बर चन्द्रशेखर पुरी महाराज, पवनेश्वर पुरी महाराज, दिगम्बर शिवरात्रि गिरी महाराज, भैरवा आश्रमका महन्त शान्तानन्दन गिरीजी महाराज, माता साध्वी पार्वती पुरी लगायतका सन्त महात्मा तथा स्थानीयको सहभागिता रहेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा आर्थिक वर्ष 82-83 1,337 उजुरी दर्ता भएका छन्। गण्डकी प्रदेशको कार्यक्षेत्रभित्र रहेका 10 जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा बढ़ी उजुरी काशीको पोखरा महानगरपालिका सम्बद्ध रहेको आयोगले जनाएको छ। आर्थिक वर्ष 82-83 दर्ता भएका 1,150 र अघिल्लो वर्षबाट सरेर आएका 187 गरी कुल 1,337 उजुरी मध्ये 1,160 उजुरी स्क्रीनिङ भई 177 उजुरी फर्चेट हुन बाँकी रहेको आयोग पोखरा कार्यालयका प्रमुख नारायण प्रसाद सापकोटाले बताउनुभयो। विस्तृत अनुसन्धानतर्फ 111 उजुरीहरू अनुसन्धानका क्रममा रहेका छन्। सोमबार आयोगको पोखराकारले प्रमुख सापकोटाले नेपालको संविधानको धारा 294 उपधारा 3 बमोजिम 36 वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रदेश प्रमुख दिल्लीराज भट्ट समक्ष पेश गरेका हुन् गर्नु भएको हो। प्रतिवेदन बुझाउँदै सापकोटाले सार्वजनिक पद धारण गरेको व्यक्तिले गर्ने भ्रष्टाचार अख्तियार दुरूपयोग का उजुरीको प्रारम्भिक छानबिन विस्तृत अनुसन्धान विशेष अदालतमा आरोप पत्र दायर तथा सर्वोच्च अदालतमा पुनरावेदनको कार्य सम्पादन भइरहेको जानकारी दिनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन एक्यापले गत आर्थिक वर्ष 82-83 पर्यटक शुल्कबाट 67,75,90,986 रूपियाँ संकलन गरेको छ। गत आर्थिक वर्षमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक यस क्षेत्रमा भित्रेपछि प्रवेश शुल्कबाट हुने आमदानी पनि बढ़ेको हो। आयोजना प्रमुख डाक्टर रविन कडेरियाका अनुसार गत आर्थिक वर्षमा दक्षिण एसियाली मुलुकमा 3,84,145 र अन्य मुलुकका 1,24,331 रहेका छन्। कुल 5,08,476 विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए। 3,75,797 भारतीय पर्यटक थिए। एक्यापले दक्षिण एसियाली मुलुकका पर्यटकबाट 1,000 र अन्य मुलुकका पर्यटकबाट 3,000 भ्याटसहित प्रवेश शुल्क लिने गरेको छ। गत आर्थिक वर्षमा भारतीय पर्यटक धेरै आएका कारण पर्यटक शुल्कबाट उठ्ने रकम पनि बढ़्यो। आयोजना प्रमुख डाक्टर कडेरियाले भन्नुभयो, पर्यटक संख्यासँगै पर्यटक शुल्कबाट उठ्ने रकम पनि अहिलेसम्मकै धेरै रहेको उहाँले बताउनुभयो। आर्थिक वर्ष 81-82 पर्यटकको प्रवेश शुल्क बापत जम्मा 46,48,81,484 संकलन भएको थियो। आर्थिक वर्ष 81-82 38,94,61,483 पर्यटक शुल्क उठेको थियो। चाड़ पर्वमा गुलजार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ। राष्ट्रिय गौरवको बेनी जोमसम सड़क मार्ग अवरूद्ध हुँदा मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनी धाम गुमनाम बनेको हो। चैते दशैं र बड़ा दशैं काली गण्डकी नदीको तटमा पिण्डदान तर्पण र श्राद्ध गर्नाले धार्मिक मोक्ष प्राप्त हुने जनविश्वास छ। 33 कोटि देवताले बास गरेको धार्मिक तपभूमि मुस्ताङको कागबेनीमा पूजापाठ गरी श्राद्ध गर्नाले दिवंगत पितृको उद्धार हुने हिन्दू धर्मशास्त्रमा उल्लेख छ। मुस्ताङको कागबेनी धाममा वर्षेनी हजारौं धार्मिक तीर्थालु पितृको नाममा श्राद्ध गर्न आइपुग्ने गर्छन्। यसरी आएका धार्मिक तीर्थालु कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरी फर्कने गर्छन्। अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टद्वारा संचालित पितृ तीर्थस्थल कागबेनी धर्मशालाका पुजारी गौतम कोइरालाले मधु 10 गते को रसुवा बाढ़ी र असोज 8 गतेदेखिको भारी वर्षा कारण आएको बाढ़ी पहिरोले बेनी जोमसम सड़क अवरूद्ध हुँदा कागबेनी धाममा श्राद्ध गर्ने धार्मिक तीर्थालुको संख्या शून्य अवस्थामा रहेको जानकारी दिनुभयो। नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले मूल्य वृद्धि लगायतका विभिन्न कारण देखाउँदै हिजोदेखि यस्ता प्याकेजहरू बन्द गर्ने घोषणा गरेको हो। संघका अध्यक्ष सुधीर पोराजुलीले निकाल्नु भएको विज्ञप्तिमा मध्य पूर्वको तनावका कारण इन्धन र फाइबरको मूल्यमा भएको वृद्धि, अत्याधिक मुद्रास्फीति र चिप सेटको मूल्य बढ़ेका कारण संचालन गर्ने कठिन भएर त्यस्ता प्याकेजका दर बन्द गर्नु परेको उल्लेख छ। उपभोक्ता अधिकार कर्मीहरूले भने निजी प्रदायकहरूको यो निर्णय अनुचित भएको प्रतिक्रिया दिएका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमीसेनाका अनुसार यसले विद्यार्थीदेखि साना व्यापारीसम्मलाई असर पार्नुका साथै नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुर्याएको छ। गैराती बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सबभन्दा धेरै कैलालीमा 100 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी जाजरकोटमा 79 मिलिमिटर, दाङमा 90 मिलिमिटर, बर्दियामा 68 मिलिमिटर वर्षा भएको छ। आज कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको हिमालको थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागको 1-2 ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना छ। साथै पहाड़ी भागका केही ठाउँमा र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाई यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
6: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
5: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
6: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
5: महोत्सवका मुख्य आकर्षणहरू
6: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
5: बालुद्यान एवं रमाइलो मेला
6: दशैं तिहार सस्तो बजार
5: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
6: स्थानीय कला संस्कृतिको प्रदर्शनी
5: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
6: साथमा लाइभ कन्सर्ट
5: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
7: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
8: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
8: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर सस्तो हो र भने
7: ल दाजु त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
10: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460829 दमौली शाखाको लागि सम्पर्क 98067-13425
11: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
12: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
11: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
14: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
15: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
14: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564-1194 मोबाइल 98560-2630
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
16: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउँ न है
17: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि
16: हजुर यस क्षेत्रको पुरानो

0: सम्पूर्ण ग्राहकवर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
1: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म BMLT को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
1: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
0: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL शुक्ला गण्डकी 4 दुलेगौडा बजार क्राउन प्लाजा। फोन नम्बर 0965904090।
2: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1 लाख सम्म नगद जित्ने मौका नगुमाउनु होला र लि सकेपछि 10 लाख सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
3: सुन्दर अटो ओक्स यमहा सोरुम दुलेगौडा बजार तनहुँ। सम्पर्क 0654142121, मोबाइल 98565935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: यस यमहा।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
6: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्ब।
5: मोबाइल 98563943952 र 98066656।

0: शुक्ला गण्डकी एफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसाप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
9: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
13: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
13: त्यसो नभने मरि म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
15: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856033878, 98461 656158।
16: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
16: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागन्धकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9850603128 र 9462614726।
19: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दुलेगौडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
20: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो
21: होइन हौ, कसरी पर्यो?

0: मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0658-590-299 र 98-560-61-999।
0: हिरो सिजी मोटर्स।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
3: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
4: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
5: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असोज महिनाको 20 गते मंगलबार, ईस्वी सम्म 2026 अक्टोबर 6 तारीख, सकल सम्म 1947, नेपाल सम्म 1100, सकल सम्मत 1948, नेपाल सम्मत 1146। सूर्यदेव बिहान 5:59 भयो भने सूर्यास्त साँझ 5:46 हुनेछ। आज अश्विन कृष्ण पक्षको एकादशी तिथि, एकादशी श्राद्ध र इन्दिरा एकादशी व्रत। कार्यक्रम श्राद्ध गरौं। आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00-5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25-5:50 शुक्ला गण्डकी समाचार, 6:36 काया कैरन, 6:37 नेपाली भाषा, 7:00-7:20 शुक्ला गण्डकी समाचार, 7:00-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45 तपाईँसँग कार्यक्रम सुख बिहानी, 8:00-9:00 विभिन्न 8:15-9:00 बिजनेस टक, 9:15 नेपाल खबर, 9:15-10:00 गाम्बिसेको भाका, 10:10-15 शुक्ला गण्डकी समाचार, 10:15-12:00 हेलो शुक्ला गण्डकी, 12:12:15 नेपाल खबर, 12:15-1:00 पब्लिक संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 हिन्दी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीत, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोकचौतारी, 6:30 नेपाल दर्पण, 37:00-7:00 गुरूङ भाषा गीत संगीतहरू, 7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 गीत संगीतहरू, 8:30 बिजनेस र गुप्त प्रसारण, 8:45-9:00 बीबीसी नेपाली सभाको साँझ पख, 9:00-10:00 विभिन्न गीत संगीतहरू, 10:00-10:00 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। यो त थियो दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। जानकारी पश्चात पनि पालो रहेको छ तपाईँको राशिफलको। राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि, उनीहरूको नाम छे चोलाली लुले लो, प्रक्रिया नमिलाने काम दोहोऱ्याउनु पर्ने स्थिति आउन सक्छ। सहयोगीहरू पछि हट्नाले नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। हिस्सेदारहरूसँग समझदारी गर्नाले सम्झौताहरू भङ्ग हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्ताउन सक्छ। गराएसी आवश्यकताहरू बढ्नाले संचित रकमहरू खर्च हुनु पर्ला। अनावश्यक साइन गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। सहयोगीहरूले राम्रो साथ दिनाले जिताएका कामहरू सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हात लागि होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। मिथुन राशि, मिथुन राशिमा छेकाकेको ढङ्ग छकेको निर्णय लिन काम नगर्ने बानीले पछि लिनेछ, पछि परिनेछ। समाजमा आफ्नो प्रभाव कमजोर रहनेछ भने अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सुस्त प्रगति नहुन सक्छ। काम बनाउन निकै मेहनत गर्नु पर्ला। परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ। आफ्नो कमजोरीमाथि टिप्पणी हुन सक्छ, सजग रहनुहोला। कर्कट राशि, कर्कट राशिमा डारी डुडेडो, महत्वाकांक्षी कार्य शुभारम्भ हुनेछ। रमाइलो जमघटमा सहभागी हुने अवस्था जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्व आकर्षण तुलाउन सक्छ, तर बेसुरको अलमलले काम दोहोरिन सक्छ। खानपानको अध्ययनले असावधानीले स्वास्थ्य बिग्रन सक्छ। अवसरले पछा पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला। कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ। अरूबाट फाइदाको आशा राख्दा आफ्नै सम्मानहरू घुम्न सक्छ। विश्वमा बेलामा होस्मा पुर्याउँदा खर्च गराउने गराउनेहरू सक्ने हुनेछन् भने सहयोग गर्नेहरू कमी भेटिनेछन्। अवसरको खोजीमा केही दौड़ गर्न पर्ला। थैली नहेरी किनमेल गर्दा अधिक खर्च भएको थाहा हुन सक्छ। उपकरण बिग्रनाले मर्मतमा खर्च गर्नु पर्ला। कन्या राशि नमाक्षे डोप पेपो सहर ठपेपो प्रतिशत नतिजाले उत्साह जगाउने सामदानीका नै स्रोतहरू फेला पर्नेछन्। पहिले गरेका कामहरूबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने रोप्नुपर्ने रकमहरू पनि हात लागि हुने समय छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चलाचल धनको उपयोगबाट सामान्य फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। तुला राशि नमाक्षे र रिरु रेरो ताती तुते आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइहरूको दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। तारिफ योग्य कामले लोकप्रियता दिलाउनेछ। नयाँ कामका लागि केही भौतिक साधनहरू जुट्न सकिनेछ। वृश्चिक राशि नानी नुने नुयाई यो परिस्थिति वर्ष धेरै फाइदा नहुने काममा अमल लिनु पर्ला। सरम पर्यो भने सोचेको मूल्य प्राप्त नहुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। रोकिएको कामहरू दोहोऱ्याएर पर्यटन गर्नुपर्ला। धर्म कर्म तथा परोपकारिकामा प्रवृत्त भइनेछ। मेहनत गर्दा राम्रै फाइदाहरू हुनेछ। भविष्यका लागि विशेष काम मन्तक बसाउन सकिनेछ। धनुराशि सानातिना काममा अल्झिनु परे पनि बुद्धिको वेगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय रहेको छ। दिगो फाइदा हुने योजना बढ्न सक्छ। प्रतिक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउन पर्ला। स्वास्थ्यका लागि औषधि जोड गर्नु पर्ला। यात्रामा अधिक खर्च हुनेछ। अरूको विश्वास गर्दा कामहरू रोकिन सक्छ। मकर राशि नमाक्षे भुजा जिजुजे जो खी खुखेखो गागी घुम्पित मनोरञ्जनको मनोरञ्जनमा अल्मलिनाले कामहरू बन्न समय लाग्नेछ। केही चुनौती र अंगल्दै अघि बढ्न सकिनेछ। श्रम परे पनि कर्मयोगले भविष्यमा बाटो समाउनेछ। समस्या बन्चाउँदै अघि बढ्ने समय रहेको छ। नवासी किनमेलमा खजुल खर्च बढ्न सक्छ। लेनदेनमा पनि केही नोक्सानी हुने देखिन्छ। सजग रहनुहोला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। कुम्भ राशिमा गुगेको सासी सुसे सुध पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। पर्यटन गर्दा विभिन्न अवसर प्राप्त हुन सक्छन् र मनज्ञ फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ भने शत्रुबाट रस्त हुनेछन्। रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दामा आफ्नो पछि बलियो रहनेछ भने प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। अन्तिममा भिन्नाशी छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्ताउनेछ। अरूका लागि बुद्धि र श्रम खर्च नपर्दा समय तालिका नमिल्दा योजना अधुरै रहनेछन्। अल्लाहको पछि लाग्दा व्यथैमा दुःख पाइनेछ। आफ्नो कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् भने स्वास्थ्य चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा पुग्न सक्छ भने परिस्थिति र समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। राशिफलमा जे यस्तो भने तपाईँ भाग्यम भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल बसिरहेको जन्मदिनको शुभकामनाको

आज मिति 2083 साल असोज महिनाको 20 गते मंगलबार आज जन्मदिन परेको छ। तर्नु मिडिया नेटवर्कद्वारा सञ्चालित शुक्ला गण्डकी एफएम 97.6 MHz सदस्य सुभाष चन्द्र गिरीको जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथी उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो आफ्नो पर्यटकबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

उहाँ लगायत आज तपाईँ दस जन्मदिन परेको छ। आज तपाईँ दस जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। हाम्रो एफएम परिवारबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। तपाईँ राज्य तालिका तपाईँले इच्छाको काम गर्नुहोस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यद्यपि पनि आफ्नो इष्टमित्र दाजुभाइ साथी सँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामी यस कार्यक्रममा आफू प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूलाई पाउन सक्नुहुन्छ। १९८१ फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूलाई पाउन भने हामी यस कार्यक्रममा प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पनि यसै समयमा तपाईँको माझमा उपस्थित हुने नै छौ। यति बेलसम्मको लागि म कार्यक्रम प्रस्तुता रिमा पनि आउँछु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला एफएम सन्तानब्बे दशमलव छ मेगाहर्ट्ज र इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेसन नेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
5: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
4: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
5: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
4: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
5: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
6: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै दपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
9: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय मनकेवा चोक।
9: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9007625239।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9087769142।
11: होइन यसो आमा त कहाँबाट चलेको
12: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचा, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
17: टीवीएस साथ छ हाम्रो।
18: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840594530।
19: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
22: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
23: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
22: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
23: हजारौंको सन्तुष्टि सँगै बिदा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
22: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
23: अस्ट्रेलिया, न्यूजील्याण्ड, यूके, क्यानेडा वा यूएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
22: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
23: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेरिनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
22: मोबाइल 9802853995, फोन 0161586559।
24: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल सुकुला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
2: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब युपीभीसीको साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 95 60 22 938 र 98 028 22 938।
4: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
25: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
4: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
25: चाड पर्वको अवसरमा माछापुस्रो बैंक भवन दुलेगोडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
4: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
25: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
4: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
25: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन,
4: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98 560 65 870।
26: पुन मोबाइल
27: होइन, कति पुन मोबाइल भन्दै कराएको?
26: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
27: कहाँ छ पुन मोबाइल?
26: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
27: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
26: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
27: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
1: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
26: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
26: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा,
26: रिडी कुमार श्रेष्ठको भवनमा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
26: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 570 052, मोबाइल 98 5 60 28 587।
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौँ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98 5 60 12 474।
28: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी।
1: पंडित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
28: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
28: ओमकार?
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
28: ओमकार?
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
28: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौंडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौंडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98 5 60 50 834।
26: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो?
9: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
26: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
9: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
26: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
9: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98 5 60 62 452।
29: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: इन्ट्रेस्ट राखेर ड्राइभिङको क्लास लिन आउनु भइरहेछ, उहाँहरूलाई चाहिएको तालिममा चाहिँ उहाँहरू आउनुहुन्छ।
1: भनेपछि इच्छा लाग्नेहरू जो कोही सजिलो आएर तालिमले सहभागी भएर लिन सक्नुहुन्छ, आउन सक्नुहुन्छ, सिक्न सक्नुहुन्छ।
0: हजुर, सक्नुहुन्छ। जे होस् हाम्रो 18 वटाको हुनु पर्यो, 18 वटाको नागरिकता लिएर उहाँहरू आउनुभयो भने, अब पहिलाको तालिम दिँदाखेरि 18 वटाको होइन यो अरू वटाको पर्यो भनेर हाम्रो कुन जुन गुनासो छ। अब महिलाहरूको त दुईटा घर हुन्छ, उता माइटबाट लिइरहेको नागरिकतामा हामीले बिहा दर्ता राख्छौँ भने यहाँको छोरी बेटी यही 18 वटाको नागरिकताले हामी मान्यता दिएर हामी तालिम दिन्छौँ।
1: यो काठमाडौँ महानगरपालिकाले सायद 2083 अब शिव मेला आयोजना गर्ने तर्खरमा छ होइन, उहाँहरूले चाहिँ ठूला ठूला संस्थाहरूसँग पनि समन्वय गरिरहनु भएको हुन्छ। हाम्रो त्यस्तै खालको समन्वय हुन्छ कि हुँदैन? जस्तै अब रोजगारदाता भनौँ अथवा महानगरपालिकै भनौँ अथवा अरू निकायहरूसँग यहीँकै अरू स्थानीय संघ संस्थाहरूसँग के छ?
0: त्यस्तो छैन। अब कोही कुनै संघ संस्थालाई यस्तो चाहियो भन्यो भने हामीसँग भएको युवाहरूलाई हामी उहाँहरूसँग माध्यमलाई जोड दिने हो, त्यस्तो मात्रै छ। हाम्रो त्यस्तो कसैसँग कन्ट्याक्ट गरेर हामीले चाहिँ यो गरेको होइन।
1: युवाहरूमा यहाँ 18 नम्बरका युवाहरूमा चाहिँ त्यो रोजगारीको आवश्यकता चाहिँ कतिको देख्नु भएको छ तपाईँले?
0: आवश्यकता त धेरै देख्छु नि। आवश्यकता अब कस्तो भने, अब आजकलको युवाहरू आफूले चाहेको जस्तो काम पाएन भने गर्दैन, अहिले उनीहरूले चाहेको काम पायो भने त गर्छ। आवश्यकता त धेरै छ, बेरोजगारीहरू पनि छ।
1: त्यो वैदेशिक रोजगारीमा पलायन हुनेको संख्या चाहिँ कस्तो छ? मुख्य समस्या त नेपालको अहिले त्यही हो भन्छन् धेरैले होइन।
0: अब मैले भनिहालेँ नि, हाम्रो कोड एरिया होइन, नेवारहरूको बढी बस्तीमा त्यस्तो वैदेशिक रोजगारीमा जाने त यहाँ हामीले धेरै देखेको छ जस्तो मलाई लाग्दैन। एक दुईजना छ, नभएको होइन, एक दुईजना छ। अब जस्तै पहिला धेरै परेन, अब यहाँ काम गरेर उनीहरूलाई गाह्रो भयो, त्यस्तो भएको एक दुईजना चाहिँ नै देखेको छु हामीले बाहिर गएको।
1: अब अलिकति अघिल्ला संस्करण, पहिलो संस्करण र दोस्रो संस्करणको बारेमा पनि कुराकानी गर्यौं, कस्तो भयो समग्रमा भन्दाखेरि कस्तो पाउनुभयो?
0: अघिल्लो र दोस्रो त एकदमै उत्साहजनकै, त्यहाँ हाम्रो जुन तुला रोड प्यालेसमा त पहिलो संस्करणमा गर्दाखेरि, पहिलोचोटि हामीले शिव मेला गर्दाखेरि त एकदम प्याकै, एकदमै रमाइलो माहौलमै हामीले गरेको थियौँ। अनि अरू वराहरूले पनि हामीलाई सोध्दै थिए, ए वरावरामा पनि यस्तो शिव मेला हुन्छ र भन्ने हुने गरी हामीले गरेका थियौँ त्यो बेला।
1: कतिजनाले तालिम लिनुभयो त्यो पहिलो र दोस्रोमा? झन्डै झन्डै त्यो ठ्याक्कै यति भन्नु परेन, कतिजना जति तालिम?
0: पहिलोमा त 125 भन्दा नागेकै थियो। मैले त्यो बेला खाजाको व्यवस्थापन गरिदिएकोले मलाई त्यो बेला 140-150 हाराहारीमा जस्तो लाग्छ। दोस्रो संस्करणमा चाहिँ नि त्यसमा पनि त्यस्तै 100 जना नागे थियो,
1: 100 जना भन्दा बढी। भनेपछि पहिलो र दोस्रोबाट 225 भन्दा बढी। अब यसमा तेस्रोमा चाहिँ अब चल्दैछ, के चलिरहेछ, के चल्नेवाला छ?
0: चलिरहेछ अहिले बेकरी बारिस्ता, यो ड्राइभिङ, यो डान्सको भइरहेछ। अब अचारको भोलिदेखि गर्दैछु हामी, स्विमिङको भोलिदेखि गर्दैछु, टमाटर हुँदैछ।
1: कतिजना हुनुहुन्छ अहिलेसम्म?
0: अहिलेसम्म यो ड्राइभिङमा त 30-35 जना भइसक्यो, स्विमिङमा 25 जना जति छ, अचारमा 25 जना छ, बारिस्ता बेकरीमा 20-20 जना छ, अर्को एआईमा छ, यो भिडियोग्राफीमा छ, यो भान्साघर औषधालयमा पनि हामीले भान्साघरमा जुन मरमसला प्रयोग हुन्छ त्यसमा चाहिँ त्यसको के भन्ने अब त्यहाँ त्यो कसरी प्रयोग गर्ने, त्यो कुन कुन मसलाको के औषधिको रूपमा हो भनेर त्यो जुन हामीले एउटा क्लास उ गर्न लाग्छ त्यसमा पनि 25 जना नै छ। अहिले भिडियोग्राफीमा चाहिँ अलिकति कम भएकोले हामीले चाहिँ अहिले त्यो लोकसेवा र अनि एआई यो तिनवटा चाहिँ हाम्रो बाँकी छ, अरू चाहिँ सुरु हुँदैछ।
1: मैले के विज्ञहरूसँग कुरा गर्दाखेरि जति पनि यो शिव सिकेका मान्छेहरू हुन्छन् होइन, युवाहरू हुन्छन्, उहाँहरूलाई चाहिँ टिकाउनलाई के गर्नु पर्ला, अझै बढी उहाँहरूको शिव निखार्नलाई के गर्नु पर्ला भन्न सोध्छु होइन। उहाँहरूले भन्नुहुन्छ सरकारले चाहिँ यस्तो नियम बनाइदियोस् कि जसले गर्दाखेरि केही समयका लागि, जस्तै सम्बन्धित वडा छ भने वडामै सेवा गर्ने होइन, पालिका छ भने पालिकामै सेवा गर्ने, अथवा कार्यालयहरू के छन् त्यस्तो खालको नियम बनाइदियो भने सजिलो हुन्छ भन्ने कुराहरू गर्नुहुन्छ। हामीले त्यतातिर सोचेका छौँ, यस्तो गर्दाखेरि त लय अलिकति प्रभावकारी पनि हुन्छ होइन, हामीसँग सहकार्य, आफूले पनि सिकाउन पाइन्छ युवाहरू, युवाहरूले पनि काम गर्न पाउँछन्, उनीहरूले पनि अलिकति वातावरण पाउँछन् भन्ने खालको केही कस्तो लाग्छ?
0: अब यो वडामा त हामीले आफू मान्छे राख्ने भनेर पाउँदैन, त्यो त नगरपालिकाबाटै दरबन्दी पाउने हो,
1: मान्छे राख्नै पर्ने कुरा हो। जस्तै हामीसँग यस्तो गर है भनेर फलान ठाउँमा जाउँ, यस्तो यस्तो गर,
0: त्यस्तो त गरिरहेछौँ हामीले। यही बारिस्ता सिकेर विदेशमा गएर अहिले 2-3 जना त्यही काम गर्दैछ भनेर, विदेशमा पनि यो बारिस्ता ट्रेनिङ लिएकोहरूले गर्दैछ मजाले. अस्ति छुट्टीमा आएको बेलामा आन्टी मैले त यो काम गरिराखेँ नि भनेर मलाई भेटेको पनि थियो त्यो बच्चाले मलाई.
1: सिप अलिकति तिखारियो नि त.
0: हजुर एकदमै. अहिलेको दिमानी यिनीहरूको के छ भने एआई यो बारिस्ता अनि यो भिडियोग्राफी एकदमै उनीहरूको डिमान्ड छ. लोकसेवा तयारीमा क्लास पनि हामीले सञ्चालन गर्नु खोजिराखेका छौँ. त्यसमा चाहिँ अलिकति पुगे छैन मान्छे. मैले भने होइन कोड एरियाको नेवार हो अलिकति लोकसेवा यस्तो भनेपछि अलिकति डराउँछ कि हिचकिचाउँछ त्यही भएर कम भइरहेछ त्यो मान्छे भएर. अनि त्यो पनि हामीले चाँडै नै सुरु गर्दैछौँ. अब डिटेलमा मैले नै फोन गरेर सोध्यो भने उनीहरू चाहिँ अब त्यसमा पनि थप्नेवाला छौँ हामी.
1: अघि हामी यो अफ द रेकर्ड कुराकानी गर्दाखेरि तपाईँले हामीले तालिम दिएको केही नागरिकहरूले चाहिँ विदेश पनि सामान पठाउने गर्नुभएको छ भन्ने कुरा बताउनु भएको थियो. त्यो महिला सशक्तिकरणलाई चाहिँ हामीले कसरी जोड दिएका छौँ यो तालिमहरूबाट?
0: अब महिला सशक्तिकरण भनेर कसरी भनौँ, सशक्तिकरण त पहिला भन्दा मैले अघि पनि भने धेरै भएछ. यो अब भन्यो नि जुत्ताको यो मखमलको जुत्ता बिहेको जुत्ता यो उता विदेशमा कार्यक्रम भयो भने त्यहाँबाट अर्डर आउँछ यहाँको दिदीबहिनीहरूले गरेर पठाएको छ त्यस्तो. त्यो देख्दाखेरि अब आफूलाई पनि खुसी लाग्छ है. महिला सशक्तिकरण त भनिहालेँ नि पहिला भन्दा त एकदमै अहिले त

0: कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: कृषि मन्त्र नार्क सँग।
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी काठमाडौँ महानगरपालिका वडा नम्बर 18 गरिरहेको सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको परिणाम, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोड़िने अवसर, संघ प्रदेश संघको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा वडा सदस्य तथा मेला संयोजक हीरा शोभा डंगोलसँग कुराकानी गरिरहेका छौं। अब थप कुराकानी सुनौं।
2: यहाँ 18 नम्बर वडाभित्र चाहिँ महिलाहरूलाई चाहिँ कुन रूपमा लिने गरिन्छ? सुनिन्छ नि धेरै हाम्रो यो पितृसत्तात्मक समाजमा महिला चाहिँ घरभित्रै बस्नुपर्छ, अगाडि खासै अब बाहिरको काम चाहिँ छोरा मान्छेले गर्नुपर्छ भन्ने कुराहरू सुनिन्छ। यहाँ चाहिँ त्यस्तो छ कि अलिकति फरक हो?
3: अब त्यस्तो भए पनि अहिले महिलाहरू धेरै एडभान्स भइसकेको छ, घरमा काम सकाएर पनि बाहिर आएर सबैमा सहभागी हुन उहाँहरू सक्ने भइसकेको छौँ। अब जस्तै हामी नै भनौँ न, घरमा सबै काम सकाएर अफिसमा गर्छौँ, अफिसको काम सकाएर फेरि अरू जस्तोले कहाँ कहाँ के छ कार्यक्रम कहाँ कहाँ जाऊ भन्नुहुन्छ त्यहाँ त्यहाँ गएर फेरि घरमा गएर हामी सबै म्यानेज गरेर महिलाले सक्यो भने जे पनि गर्न सकिन्छ।
2: तपाईँ भ्याउनुहुन्छ सबै घरको काम पनि गर्न, बाहिरको काम वडाको काम गर्नु पर्यो, तालिमको काम पनि हेर्नु पर्यो, सबै भ्याउनुहुन्छ?
3: अघि पनि भने नि अघि अस्तिको एक हप्ता त हाम्रो इन्द्र जात्रा हामी महिलाहरूले रथ तान्नेमा हामी कमान्डिङ गर्छौँ। त्यो सुरुदेखि 69 सालदेखि हामी 13 त्यो कमान्डिङ गरेर आएर अहिलेसम्म पनि हामी निरन्तर छौँ त्यसमा। अनि हाम्रो किलागलमा पुल खिच निकाल छ, त्यहाँ जात्रामा हामी सहभागी भएर अझ मेरो अर्कै काम छ, हाम्रो मन्दिरमा पालो बस्नुपर्ने त्यो काम सकाएर घरको काम पनि भ्याएर म चाहिँ वडामा पनि वडाको काम पनि भ्याउँछु। गर्न खोज्यो भने महिलाहरूले सकिन्छ।
2: यहाँबाट तालिम लिएर काम गर्नेहरू चाहिँ कति हुनुहुन्छ? ठ्याक्कै अन्दाजी, ठ्याक्कै नभए पनि अन्दाजी?
3: अब ठ्याक्कै त भन्न सकिँदैन, अन्दाजी अब भनिहाल्ने नि, सेल्फ मेकअप लियो, नेल आर्ट गर्यो, आफै गरिरहेछ उहाँहरू होइन, उसले उसलाई गर्ने नै, भोज जानलाई जे होस् बाहिर पार्लरमा गएर पैसा खर्च गर्नु परेन, उहाँहरूले आफै गर्नसक्नु भएको छ। अब कसैले केक बनाएर आफ्नो परिवारलाई गरिरहेछ भने त्यस्तो पसलै खोलेर चाहिँ त्यस्तो गरिरहेको छैन, अब उहाँ जस्तै एक दुईजनाले गरिराख्नु भएको छ त्यति हो।
2: जति पनि आफ्नो व्यवसाय सुरु गर्नु भएको छ एक दुईजना जतिले होइन, विशेष गरी महिलाकै कुरा निरन्तरता दिन चाहे, के हुँदो रहेछ? पैसा पहिला नकमाउँदा जुन परिवारमा भर पर्नु पर्छ

0: अवस्था हुन्थ्यो पहिले, र पछि आफै सिप सिकेपछि अनि आफै काम गरेर अलिकति दुई चार पैसा कमाएपछि के फरक हुँदो रहेछ?
1: त्यो त फरक त धेरै छ नि. मैले मेरो महिलासम्ममा त्यस्तो गरिरहेको छु. पहिला उहाँहरू एउटा लुगा लाउनलाई पनि सासूदेखि धराउनु पर्ने, जुन महिलालाई मैले रोजगारीमा इन्भल्भ गराए उहाँहरू निर्धक साथ आफ्नो पैसा खर्च गरेर उहाँहरूले गर्न सक्ने अवस्थामा पुगिसकेका थियौँ हामी, त्यस्तो लाग्छ मलाई.
0: भर पर्नु पर्ने अवस्था अन्त्य भयो, आत्मनिर्भर भइयो, आफूलाई कहाँ के गर्न मन लाग्छ गर्न पाइयो, खर्च पनि गर्न पाइयो, होइन, मिठो मसिनो खान पनि पाइयो, हिसाब बुझाउनु परेन. म धेरै सुन्छु क्या, हिसाब बुझाउनु पर्छ, अस्ति भर्खर पैसा दिएको खै के भन्ने सोध्नुहुन्छ भन्ने कुराहरू सुन्दा त्यस्तो परेन.
1: त्यस्तो त परेन भनिहाल्यो नि. अघि पहिला जस्तो त, पहिला भन्दा त धेरै एडभान्स भइसकेका छौँ महिलाहरू. केही न केही गरेर बसिरहनु, घरमा यतिकै बस्नुभन्दा केही न केही गर्नेहरू थियो, थुप्रै छ होइन. अब सुरुमा हामीले जाम बनाउने तालिम दिँदाखेरि जामको मात्रै यति व्यापार गर्नुभयो उहाँले. हामीले यो वर्षमा एकचोटि महोत्सव भनेर हामीले ठाउँ ठाउँमा गर्छौँ, त्यो ठाउँमा उहाँहरूले आफैहरूले आफैले उत्पादन गरेकोहरू सामानहरू राख्नुहुन्छ. जुन जुत्ता झोल साबुन यो जाम यो त्यही स्ट्रफ यस्तो अब आफैले खानाकोहरू भयो सबै उहाँहरूले राख्नुहुन्छ.
0: यो केही पालिकाहरूले त फेरि तपाईँको पालिका भन्न भनौँ वडाले, ललितपुरकै केही वडाहरूले चाहिँ व्यवसाय सञ्चालन गर्नको लागि ऋणको व्यवस्था पनि गर्नु भएको रहेछ नि. त्यो हाम्रोमा छ कि छैन अथवा त्यस्तो के सोचेका छौँ त हामीले?
1: हाम्रोमा अहिलेसम्म त्यस्तो डिमान्ड आएको पनि छैन, अहिलेसम्म दिएको पनि छैन हामीले, होइन. हामीसँग कसैले हामीलाई यस्तो चाहियो भनेर पनि भनेको पनि छैन.
0: भनेपछि भविष्यमा केही भयो अथवा कसैले आवश्यक पर्यो भने चाहिँ अब के गर्नु हुँदो रहेछ भन्दाखेरि, लगानी 1-2 लाखको गरिदिने, उहाँहरूले व्यवसाय सञ्चालन गर्ने, बिस्तारै किस्ताबन्दीमा त्यो व्यवसाय गर्नेहरूले चाहिँ तिर्दै जाने, अनि त्यसपछि केही निश्चित समयमा पुरा भइसकेपछि उहाँहरूलाई चाहिँ सुम्पिने, त्यो त्यसरी गर्नु पाए रहेछ. आवश्यक पर्यो भने चाहिँ हुन सक्छ कि के छ?
1: हुन त सक्छ. अब यस्तो नि, अब आजकल महिलाहरू धेरै विभिन्न संघ संस्थामा आबद्ध हुन्छ, आफू आफै महिला समूहहरू हुन्छ. त्यो महिला समूहमा महिनाको एकचोटि पैसा राखेर पैसा बचत पनि गर्ने हुन्छ. त्यही कोषबाट पनि उहाँहरूले ऋण लिएर पनि काम गर्नेहरू धेरै छन्.
0: अब दिदी, प्रभावकारिताको कुराकानी पनि गरौँ है. मैले धेरै सुन्छु क्या, एउटा वडामा त्यही तालिम दिएको छ, अर्को वडामा त्यही तालिम दिएको छ, अर्को वडामा त्यही तालिम दिएको छ, सिप त सिकिन्छ तर सिप सिक्ने मात्रै काम भइरहेको छ, प्रभावकारी भएको छैन भन्ने गुनासो सुनिन्छ. तपाईँले पनि अघि भन्नुभएको थियो सिप मात्रै सिक्ने भएको छ, काम चाहिँ भएको छैन भन्ने कुरा, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
1: अब सबै वडामा त्यही तालिम त होइन, होइन. अब भने एक वडा एक नमुना भनेर एउटा एउटा वडामा एउटा एउटा नमुना तालिम दिने भनेर जुन गरेको छ, त्यस तालिमलाई हामीले हाम्रो वडामा अहिलेसम्म कुनै वडामा पनि त्यस्तो गरेको छैन होला. हामीले चाहिँ नि लाखामरीलाई एक गोरा एक नमुनाको रूपमा हामीले लाने भन्ने सोचमा थियो. जस्तै तेह्रवटामा हाटे तालले बुनेको कपडा गर्दैछ, एउटा एउटा वडामा एउटा एउटा नमुनाको रूपमा चाहिँ त्यो कार्य चाहिँ भइराखेको छ.
0: भनेपछि हाम्रो लाखामरी चाहिँ अलिकति विशेष अरू वडाको भन्दा अलिकति पृथक फरक छ, नौलो छ.
1: हजुर, हाम्रो लाखामरीको लागि यो हाम्रो ठाउँ अलिक प्रचलित ठाउँ पनि हो. जुन नरदेवीमा किलागलमा जुन लाखामरी, अब हाम्रो नेवारहरूको त भोजमा लाखामरी भनेको चाहिन्छ. त्यसको त्यो चाहिँ पहिलादेखि हामीले हामी जन्मनुभन्दा पहिलादेखिकै उहाँहरूले यो व्यवसाय थाल्ने गर्नुभएको थियो यो ठाउँमा. अब मेरो त घर पनि माइटो पनि यही 18 वडा हो है. अनि त्यही भएर मैले त्यो चाहिँ नि मलाई पनि थाहा भएको कुरा. अनि हामीले त्यसलाई चाहिँ नि एकवटा एक नमुनाको रूपमा लाने भन्ने सोचमा हामीले राखेको.
0: तपाईँको विचारमा जति पनि हामीले तालिम दिएका छौँ, अब तालिम समग्र कुराकानी गरौँ, तपाईँको कार्यकालभरि तपाईँ यहाँ छँदाखेरि के पाउनुभयो? भित्रैदेखि भन्नुपर्दाखेरि अब सिप त सिक्नु भएको छ होइन, जे तरिकाले हामीले सिप सिकाउनु उद्देश्य लिएका थियौँ त्यस अनुसार हामी सफल भयौँ, 18 नम्बरबाट सफल भयौँ जस्तो लाग्छ कि के लाग्छ?
1: सिप सिकाउनु त एकदम सफल भयौँ, तर उहाँहरूले अलिकति त्यसलाई के भन्नु व्यावसायिक रूपमा नलगेकोले अलिकति मनमा कहीँ न कहीँ यस्तो ऊ भइरहेछ. त्यो पनि उहाँहरूले पनि व्यावसायिक रूपमा लगोस् भन्ने हामी चाहन्छौँ.
0: किन त्यो समस्या? अब किनकि अब तपाईँलाई थाहा छ, यहीँ बसिरहनु भएको छ, मेला संयोजक पनि हुनुहुन्छ, सदस्य पनि हुनुहुन्छ, विभिन्न कार्यक्रममा सहभागी पनि हुनुहुन्छ, घरको काम पनि हेर्नुहुन्छ, बजारको काम पनि हेर्नुहुन्छ, समाजको काम पनि निहाल्नु भएको छ. किन त्यो सफल चाहिँ, अब तालिम चाहिँ दिएका छौँ, प्रभावकारी चाहिँ खासै देखिएन?
1: प्रभावकारी पनि नभएको कसरी भन्नु, गर्नेले मजाले गरिरहेको छ भनिहाल्ने नि, यो हामीले एप्रोन यो झोला सिउने तालिम पनि दियो त्यो पनि मजाले गरिरहेको छ, यो जुत्ता सिउने भयो अघि नै भने मैले विदेशमा सुने उहाँले निर्यात गर्नुहुन्छ, त्यहाँबाट डिमान्ड आउँछ हामीलाई यति यति जोर चाहियो भने पनि त्यो बनाएर पठाउनुहुन्छ, अब यहीँको तालिम लिएकोहरू विदेशमा गएर उहाँहरूले बारिस्ताको बेकरीको काम गरिराख्नु भएको छ, अब मेरै बहिनीको छोरा उसले पनि अस्ति अमेरिका गएर त्यही काम गर्यो, उसले ऊ एक वर्षको अमेरिका बसाइमा उसले त्यही काम गरेर आयो, अनि अब यही भाइ हुनुहुन्छ उहाँले पनि त्यसो गरेर अर्को चाहिँ नि कस्तो भने मार्केटिङमा मार्केटमा नजाने घरबाटै व्यवसाय गर्ने, जस्तै यो सर्फ भयो झोल साबुन भयो यिनीहरू चाहियो भने यति चाहियो बनाइदियो भन्यो भने उहाँले बनाएर त्यो चाहिँ दिनुहुन्छ, त्यस्तो चाहिँ भइरहेछ हाम्रो।
0: त्यसो भए अब चुनौती भन्नु पर्ला, मुख्य चुनौती चाहिँ के हुँदो रहेछ यो सिप सञ्चालन गरिरहँदाखेरि तालिम दिँदाखेरि चाहिँ?
1: चुनौती त त्यही हो, तालिम लियो तालिमलाई व्यवहारमा व्यवसायमा न उतार्नु अलिकति हुन्छ, उनीहरूले कस्तो भने तालिम लियो चाहे बेलामा गरौँला भन्ने यस्तो छ होइन, म यो तालिम लिएर मैले यसलाई व्यावसायिक रूपमै लान्छु भन्ने चाहिँ अलिकति सोच कम भएको छ जस्तो देखिन्छ।
0: अब जुन 18 नम्बर वडाले गरिरहेको छ, हुन त अब वडाहरूले सिप सिकाउने काममा अलिकति बढी सिप होइन तालिम दिने काममा अलिकति धेरै प्राथमिकतामा राख्नु भएको छ धेरै ठाउँमा, त्यो पालिका देशभरिकै पालिकामा त्यस्तो पाइएको छ होइन, अनि तपाईँहरूले चाहिँ त्यो दोहोरोपन नहोस् भनेर चाहिँ सिप मेला नै आयोजना गरिरहनु भएको छ, लगातार तेस्रो वर्ष हो यो तपाईँहरूले आयोजना गरिरहेको चाहिँ, आफूबाट अरूले के सिक्नुपर्छ 18 नम्बर वडाबाट अरू पालिकाका वडाले चाहिँ के सिक्नुपर्छ जस्तो लाग्छ?
1: केही आफ्नो आफ्नो तरिका हो काम गर्ने होइन, अब हामीले जुन सिप मेला भनेर एकै थलोमा विभिन्न सिप राखेर सिकायौँ, अब उहाँहरूले महिनै पछि हप्तै पछि राख्नुहुन्छ होला, अब कसै कहाँ चाहिँ कसो भने तालिम लिने नै हुँदैन, एकदम एरिया ठुलो भए पनि जनसङ्ख्या कम भएको ठाउँ पनि छ हाम्रो वडाहरू, अब आफू सबैले आफ्नो आफ्नो तरिकाले गरिरहेको छ, यसमा हाम्रो केही भन्नु छैन,
0: राम्रो कुरा सिक्नु पर्यो
1: हजुर,
0: समस्याहरूलाई समाधान गर्दै जानु
1: पर्यो, अब राम्रो काम मलाई पनि सोच्छ साथीहरूले, अब हामीले दोस्रो कार्यकाल भएकोले हाम्रो पुरानो साथीहरू थुप्रै छ, तिमीहरूले कसरी गर्यो सिप मेला वडाबाट वडामा पनि सिप मेला हुन्छ र भन्छ, खै हामीले त यो तेस्रोपल्ट भइसक्यो गरेको गरे हुन्छ हुन्छ भनेर मैले त्यस्तो पनि भन्छु,
0: गरेपछि हुँदो रहेछ
1: हजुर, हाम्रो अडसीजु पनि यसमा धेरै लागि परे हुन्छ, उहाँको नै कन्सेप्ट हो या यो गर्ने यस्तो काममा चाहिँ उहाँ एकदम नै अग्रसर हुनुहुन्छ
0: हजुर, समग्र जति पनि नागरिकहरू हुनुहुन्छ होइन 18 नम्बर वडा मात्रै नभनौँ सबै पालिकाहरूका वडाहरू भनौँ एउटा प्रतिनिधि पात्र भएर भन्दाखेरि के सुझाव सल्लाह यो रोजगारीको विषयमा यो तालिमका सिपका विषयमा के भन्न चाहनुहुन्छ कसरी गर्नुपर्छ भनेर अलिकति सुझाव सल्लाह दिनुहुन्छ?
1: अब मैले के भन्ने उहाँहरूलाई त अब तालिम चाहिँ लिनुहोस् होइन, तालिम अब आफूलाई आएको अवसर नगुमाउनुहोस्, तर त्यो अवसरमा लिएको जुन उहाँहरूले कति यो चुनौती कति उहाँहरूले घरमा सबै अब काम सकाएर कस्तो बाधा कोही कोही त हुन्छ नि कस्तो बाधा विघ्न त्यो सबै हटाएर जुन तालिम लिन आउनुभयो त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सदुपयोग गरौँ भन्ने म चाहिँ उहाँहरूलाई सुझाव दिन चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिका वडा नम्बर 18 वडा सदस्य तथा सिप मेला संयोजक हिरा शोभा डंगोल। अब वडाले दिएको बारिस्ताको तालिम लिएर आफ्नै व्यवसाय सञ्चालन गरिरहनु भएका स्थानीय बद्री महर्जनको अनुभव सुनौ। नमस्कार अनि स्वागत।
2: नमस्कार सर,
0: तपाईँले केही समय अगाडि सायद दुई तीन वर्ष अगाडि
2: यहाँ वडाले सञ्चालन गरेको थियो बरिस्ता ट्रेनिङ हाम्रो यता कथिना मिठो छ भन्ने त्यो क्याफेमा जुन चाहिँ लाजिङबादमा अवस्थित छ त्यो क्याफेमा गरेको थियो, त्यो बेला हामी होला 18-20 जनै सहभागी थियौँ होला, त्यो राम्रो ट्रेनिङ गरेको थियो 12-15 दिनको थियो सायद, त्यो अब एकदम राम्रो बेसिक नजान्नेहरूलाई चाहिँ एकदमै हेल्पफुल भएको थियो त्यो चिज चाहिँ, अब कतिजना अब गृहिणी पनि आएको थिए स्टुडेन्टहरू पनि आएको थिए अब हामी जस्तो व्यवसायी पनि थिए, त्यो भेराइटी अफ मान्छेहरू थियो कि त्यो क्लास
0: 20-25 जना मध्ये सबै व्यवसायतिर जोडिनु भयो अथवा उद्यमशीलतामा जोडिनु भयो कि
2: जो कति त जोडिएको अब कति त पढि नै रहेको थिए कति अब बाहिर जान सोचमा ती पनि थिए होला, अब उनीहरू कतिजना त बाहिर पनि गए होला त्यसलाई हेल्पफुल भयो होला सायद त्यो जुन चाहिँ क्लासेसहरू पाएको थियो त्यो क्लासेस धेरै नै हेल्पफुल पाएको थियो. अब कतिजनाले घरमै बसेर अब थाहै नभए गृहिणीहरूलाई त त्यो बारिस्ताको क्लास लिनु नै ठुलो कुरा भइसक्यो नि त. अब जहाँ कहाँबाट अब कहाँ केही नलेजै नभए मान्छेलाई बारिस्ताको अब भनौँ न कफीको बारेदेखि लिएर कफीको हिस्ट्रीदेखि लिएर कफीको त्यहाँ भेराइटीसम्म थाहा हुने भयो नि त. अब बाहिर जाँदा पनि कतै पनि लाज मानिकन मलाई यो अर्डर गर्नु परे पनि त्यो अर्डर गर्नु पर्ने पनि अब नर्मली मान्छेहरूले ब्ल्याक कफी र मिल्क कफी मात्र भन्छ होइन. अब त्यो जुन सिपमा सिकेको मान्छेले बाहिर गएर म एक्सप्रेसो खाने अमेरिकानो खाने कापचिनो खाने मोका खाने त भन्न सकिनँ. एटलिस्ट
0: नाम भए पनि
2: थाहा भयो होइन. नाम र त्यो त्यसको गुण त थाहा भयो नि. त्यो भनेको नि ऊ आफ्नोलाई नि सेल्फ ठुलो कुरा भयो नि त. मैले यति थाहा छु भन्नु नि मलाई त्यति थाहा हुनु भनेको मलाई आफ्नो सेल्फ कन्फिडेन्स बढ्नु हो नि त. कतै गएर लगेर ब्ल्याक कफी मिल्क कफी मात्र भन्न नसकिनँ ल म एक्सप्रेसो खाने भन्दाखेरि एउटा सेल्फ कन्फिडेन्स लेभल पनि हाई हुन्छ नि त. त्यो चाहिँ धेरै राम्रो गरे हो कि
0: सर. अब त्यो अलिकति पृष्ठभूमिमा जाँदाखेरि तपाईँले यो होइन यो बारिस्टा ट्रेनिङ लिउँ भन्ने खालको सोच चाहिँ कसरी आयो?
2: सोच चाहिँ अब हाम्रो भएन नि. यो खासमा त कस्तो हो भने पसल पनि मेरो व्यवसाय पनि को होटल नै यो क्याफे नै हो
0: पहिलेदेखि
2: नै. अब सुरु भनौँ न अब त्यो ब्याकग्राउन्ड भएकोले पनि अब आफ्नै क्याफे खोलिसकेका थियौँ. अब आफ्नो क्याफे खोलिसकेपछि अब यो ट्रेनिङले चाहिँ अब कति भने नि मैले भने नि बेसिक लेभलै थाहा छैन. अब बारिस्टा ट्रेनिङ गर्नलाई त मलाई थाहा छैन कति कस्ट पर्छ होइन. नर्मल बेसिक लिँदा पनि त कस्ट पर्छ. त्यो चिज जुन चिज त्यो वडाले नै सजिलो बनाइदिएछ नि त निशुल्क त्यो पनि होइन. निशुल्क गरेर 12-15 दिनको त्यो पनि धेरै त्यो हो कि राम्रो एकदमै फाइदाको चिज हो मान्छेलाई सिक्नेलाई जान्न बुझ्न खोज्नेलाई चाहिँ धेरै राम्रो भयो. त्यो हिसाबले पनि एकदमै राम्रो भयो.
0: बाहिर तालिम लिँदाखेरि त सायद 15-20 हजार
2: त पर्छ मिनिमम नि. बेसिकको चाहिँ पर्छ. अब त्यसमा पनि लेभल हुन्छ बेसिक हुन्छ एडभान्स हुन्छ. तर बेसिकै थाहा नभए मान्छे एडभान्स लिनु त काममा हुँदैन. बेसिकमै धेरै कुरा छ कि. अब बेसिकलाई नै हो त्यसलाई एडभान्समा जाने. बेसिकले नै त्यो धेरै हेल्प गर्छ नि त. जुन त्यो बेसिकमा चाहिँ धेरै हेल्प भएको छ हाम्रो क्लासमा चाहिँ नि.
0: तपाईँले बेसिक लिनुभयो अनि बेसिक लिएपछि
2: आफ्नो व्यवसायतिर एकदमै हेल्प भयो मलाई.
0: त्यो अलिकति बताइदिनुहोस् न. पहिला चाहिँ के थियो व्यवसाय होइन अनि पछि चाहिँ के सहयोग मिल्यो त्यसले गर्दाखेरि चाहिँ?
2: मैले अघि नै भने जस्तो तपाईँले अब एक्सप्रेसो कस्तो हुन्छ अब कफीको भेराइटी कति हुन्छ तपाईँको भेराइटी अब कफी हुन्छ नि त. मोका हुन्छ अब भनौँ न एउटा रेस्ट्रिटो हुन्छ एक्सप्रेसो हुन्छ अमेरिकानो हुन्छ कापाचिनो हुन्छ अनि त्यसपछि लाते हुन्छ मोका हुन्छ क्याफे मोका हुन्छ. अब त्यो बारेमा नलेज पाउनु त मलाई त सजिलो भयो नि त. अब त्यो भनेको मैले कसैलाई सोधेर अथवा मलाई यो के हो मैले यो के हो भनेर सोध्ने ठाउँमा मलाई आफूलाई आफै गएर आफै क्लास लिएर मैले ढुक्क साथ गएँ नि त्यो चिजमा मलाई चाहिँ एकदम प्लस पोइन्ट भएको. अनि उहाँको सरहरू अब हाम्रो यहीँ वडाको मान्छे प्रतिनिधिहरू पनि आएर टाइम टाइममा सोधिराख्नुहुन्थ्यो व्यवसाय गर्दा पनि व्यवसाय कस्तो छ के छ कस्तो छ भने त्यो भनेको खुसीको कुरा हो नि त. त्यो नै राम्रो हो हाम्रो लागि त.
0: भनेपछि तपाईँको लागि
2: प्रभावकारी नै छ भन्नुपर्छ. अब त्यो भनौँ न मैले अघि भने जस्तै कतै गएर पैसा तिरेर खर्च गरेर लिनुपर्ने क्लास मलाई स्वतः वडाले निशुल्क गरिदिएको छ नि त. त्यो भनेको त धेरै राम्रो हो नि होइन. कतै त्यो भनेको एकदमै राम्रो हो.
0: भनेपछि सन्तुष्टि मिल्या छ.
2: धेरै नै सन्तुष्टि
0: खुसी पनि हुनु.
2: खुसी त अब हुनुपर्ने भइहाल्यो. त्यो खुसी नै अब आफूले थाहा नभएको कुरा थाहा पाउनु नै धेरै ठुलो कुरा भइसक्यो नि त. त्यो खुसीमा त अब बन्न नै गर्न सकिँदैन त्यो खुसी.
0: त्यसपछि एडभान्स लेभलको तालिमहरू पनि लिनुभयो कि?
2: एडभान्स लेभल भन्दा पनि एडभान्स लेभलको लिनै परेन. त्यसमा त्यो अब त्यो बेसिकै सिकिसकेपछि अहिले त थुप्रै छन् नि. अब युट्युब छन् कति चिजहरू प्लेटफर्महरू छन् त सिक्ने प्लेटफर्म. त्यसरी नै बेसिक थाहा पाउनु पर्यो कि मान्छेले. बेसिक थाहा भएपछि बेसिकै थाहा नभएसम्म बेसिक त कतैबाट पनि बेसिक सिकेर चाहिँ सिकिँदैन मेरो विचारमा. ट्युटोरियल यताउता हेरेर बेसिक नै सिकिँदैन. बेसिक सिक्नु सिकिसकेपछि बरु त्यसलाई बेसिकको नलेज भइसकेपछि चाहिँ बरु एडभान्स कोर्स चाहिँ कतैबाट हेरेर सिकेर चाहिँ गर्न सकिन्छ अघि.
0: अब अर्को महत्वपूर्ण कुरो भनेको पैसा है. अब व्यवसाय गरिसकेपछि त पैसा कमाउनु पर्ने हुन्छ होइन. जेसी अब जति ठुल्ठुलो आदर्शको कुरा गरे पनि होइन अब लास्टमा जोडिनु भनेको पैसा. अब सिप सिकेपछि तपाईँले त्यसलाई उपयोगितामा प्रयोग गर्नु भयो कि भएन होइन, उपयोगी भयो कि भएन, र आफ्नो त्यो इन्कम अथवा आय आर्जनलाई चाहिँ अलिकति सपोर्ट मिल्यो कि मिलेन?
2: त्यो त एकदमै मिल्यो. अब मैले भने नि अब त्यो सिकिसकेपछि अब मैले मेरो एक त सेल्फ कन्फिडेन्स बढिसक्यो. म जुन काउन्टरमा बस्छु अगाडि फ्रन्ट फेसमा बस्दाखेरि त मलाई अब अमेरिकानो चाहियो कि एक्सपिरियन्स चाहियो भने मेरो सेल्फ कन्फिडेन्स बढ्ना छ, त्यो अगाडिको मान्छेले पनि म कस्तो लेभलको भन्ने थाहा भइसक्यो नि त, त्यसमा पनि सेल्फ त्यो सेल्फ रेस्पेक्ट त बढिसक्यो, सेल्फ कन्फिडेन्स बढ्यो, अगाडिको मान्छेको नजरमा पनि मलाई थाहा, धेरै कुरा थाहा रहेछ भन्ने भयो नि त, त्यसमा पनि मेरो बिजनेसलाई हेल्प गर्छ। त्यो बिजनेसमा हेल्प गर्छ, मान्छेहरू घुलमिलिन्छ, घुलमिलिसकेपछि मान्छे अभियसली त्यो मान्छे मलाई थाहा, धेरै कुरा थाहा भए अनुसार त्यो मान्छे मसँग घुलमिलिन्छ, त्यो बिजनेस व्यवसाय त बढ्ने स्रोत कुरा नै भयो, त्यसमा म त सन्तुष्ट नै छु, राम्रो व्यवसाय पनि भइरहेछ, चलि नै रहेछ अहिलेसम्म पनि।
0: कति कमाइ हुन्छ?
2: कमाइको त त्यस्तै हो,
0: अप्ठ्यारो कुरो होइन,
2: त्यो होइन, कमाइको कुरो भन्दा पनि कसो भने आफूलाई पुगिरहेछ, कसैसँग मागेर चलाउनु परिरहेको छैन, त्यही नै ठुलो कुरो हो नि त। अब कसैको पसल अहिले अहिलेको त्यो कन्डिसनहरू आर्थिक अवस्था हेर्दा त कतिको व्यवसाय त चलिरहेको छैन, मान्छे मेरो त व्यापारै भएको छैन भन्ने कन्डिसनमा पनि मेरो चाहिँ चलिरहेछ।
0: मासिक कति? 2-3 लाख
2: त्यस्तै होला,
0: हाराहारीमा
2: भनौँ न, अहिले त अब देशको अवस्थाै त्यस्तो छ नि, आर्थिक अवस्थाै त्यस्तो छ, भएको कन्डिसनमा चाहिँ राम्रो चलिरहेछ।
0: हुन त अघि मैले यहाँ सदस्यजीसँग कुराकानी गर्दाखेरि नेवार समाज हो, वैदेशिक रोजगारीमा त्यति बढी आकर्षण छैन भन्ने कुरा गर्नुभएको थियो, तपाईँ हेर्दाखेरि पनि युवा देखिरहेको छु मैले, होइन तपाईँलाई त्यस्तो ख्याल आयो आएन? अब यसो गाउँ घुमघाम अथवा रोजगारीको सिलसिलामा उतै सेटल हौ भने
2: यही राम्रो भइरहेको होला, अब यही कन्डिसन राम्रो छैन, त्यस्तो कन्डिसनमा चाहिँ हो सोच आउन सक्ला, अब सबै परिवारै परिवारको सपोर्ट मिलिरहेछ, सब टोल छिमेकीबाट सबैले हेरिरहेछन् भने त्यो कन्डिसनमा आउनै पर्दैन, त्यो लास्टमा त्यो कन्सेप्ट आउनु भनेको केही भएन, केही गाह्रो साह्रो पर्यो, केही वे आउट नै भएन भन्ने सोच्ने अवस्था हुने, त्यो सोच नै त्यो सोचसम्म पनि पुगेको छैन कि, त्यही भएर त्यही सोच आएन, यही ठिक छ, कमाइया छ, बसिया छ, परिवारसँग बस्न पाइया छ, होइन अब त्यही नै ठुलो कुरा हो नि त।
0: अनि जुन 18 नम्बर वडाबाट तपाईँले तालिम लिनुभयो, सिप सिक्नुभयो, होइन अब त्यसलाई व्यावसायिक तरिकाले पनि प्रयोग गरिरहनु भएको छ, अर्को भनेको पालिकाहरूले पनि तालिम दिइरहेका हुन्छन्, त्यो पालिकाहरूको तालिमहरूमा सहभागी हुनु भएको छ कि छैन अहिलेसम्म?
2: होइन, म अहिले त्यस्तो पालिकाको नयाँ चाहिँ गएको छैन, हाम्रो यही सदस्यज्यूमा हाम्रो सभामाले भनेर मात्रै म हो बारिस्तामा, त्यो पनि उहाँले नै बोलाएर इन्भाइट गरेरै हो, वडामा गरिरहेको बेला गर्नुपर्छ, तिमीलाई काम आउँछ पछि धेरै काम लाग्छ भनेर बोलाउनु भएकोले पनि हामी सहभागिता भएको, त्यो बेला थियो हाम्रो थुप्रै यङ्स्टरहरू थियो, त्यो बेला चाहिँ नि त्यो क्लासमा चाहिँ थियो, देखेँ मैले देखेँ अनुसार चाहिँ धेरै युवाहरू नै थिए, अब गृहिणीदेखि लिएर युवाहरूसम्म पनि थिए, युवाको जमात चाहिँ धेरै थियो त्यो बेला।
0: वडाहरूले अहिले तालिम दिए, यो 18 नम्बरमा मात्रै होइन समग्र देशभरि नै वडाहरूले विभिन्न युवाहरूलाई चाहिँ प्रोत्साहन गर्नको लागि भनौँ, रोजगारी सृजना गर्नको लागि, महिलाहरूलाई भनौँ न अलि नेतृत्व विकास गर्नको लागि, अभिवृद्धि बनाउन अनि र सँगसँगै आय आर्जनको विभिन्न बाटाहरू खोल्नको लागि, स्वावलम्बी बनाउनको लागि थुप्रै कुराहरू छन् जोडिएका छन्, रोजगारी सृजनाका लागि छ, होइन कतिको महत्वपूर्ण हो जस्तो लाग्छ? एउटा वडा अन्तर्गत तपाईँले तालिम लिनुभएको छ, तपाईँले यो हेर्दाखेरि चाहिँ 18 नम्बरमा मात्रै नभएर सबै वडाहरूको कुरा जोड्दाखेरि चाहिँ कतिको महत्वपूर्ण हो कुरा हो जस्तो लाग्छ? यो चाहिँ
2: मलाई चाहिँ लाग्छ यो महत्वपूर्ण कुरा नै हो, किनभने अहिले काम सबैको व्यवसाय एउटा व्यवसायमा जोड्नु स्वाभाविक हुनै पर्छ कि, त्यो अब जुन चाहिँ जुन काम वडाले गरिरहेछ नि, हाम्रै 18 वडाले गरिरहेछ, कहिले भनौँ न तपाईँको बेकरी ट्रेनिङ भनेर बोलाउन भइरहेछ, कहिले व्यक्ति त्यो हाम्रो उद्घोषकवाला छ, त्यो फिटनेसवाला छ, तपाईँको मैले देखे अनुसार नै ब्युटी पार्लरको पनि गरेका छन् होइन, अनि यो हाम्रो अब यो बारिस्ता त भइहाल्यो, अब फेरि बेकरीवाला पनि छ, यहाँ बाजा बजाउने यता ट्रेनिङहरू बेकरी के डिफ्रेन्ट भइरहेको, त्यो अनुसार पनि कतिले भने कतिले त काम पाइने गरिने घरबाटै काम भइरहेछ, त्यो भनेको सेल्फ आफ्नो सेल्फ रेस्पोन्सिबिलिटी धेरै बढाएछ क्या, त्यो कसैको भरमा नपरिकन चाहिँ यो चाहिँ एकदम गर्नु जरुरी नै छ, कोही महिला पनि अब सबै अब भनौँ न प्राय अब अहिलेको जमातमा त काम गर्न जान्छ, जे भए पनि काम छ, जो जुन चाहिँ हामीभन्दा पहिलो पुस्ता हुनुहुन्छ नि उहाँहरू त घर बसी काम गर्नु पाए नि, कसैको मलाई कसैमा माथि डिपेन्डेन्ट हुनु परेन, अहिलेसम्ममा मैले देखाए अनुसार चाहिँ नि अहिले उहाँको हाम्रो हामी यहाँ किलाहरूका मिसा पुतवा भन्ने छन्, उनीहरू आआफ्नै काम गर्छन्, जुन खाना बनाउनेदेखि लिएर भने जस्तै त्यो साबुन बनाउनेदेखि लिएर तपाईँको यो एप्रोन बनाउने, बेकरी बनाउने सबैमा इन्भल्भ छन् क्या, त्यो भनेको सो सेल्फ हुनुहुन्छ नि, त्यो कन्फिडेन्स बनाउनु त एकदम स्वाभाविक हो, त्यो चाहिँ हुनै पर्छ क्या, हरेक वडामा हुनुपर्छ, स्पेसली हाम्रो वडामा त छ, मैले देखे अनुसार हामी मेरै मिसेस पनि यही वडामा छन् त, उहाँ उसले पनि ब्युटी पार्लर ट्रेनिङ लिएछ, अनि त्यसपछि ऊ उद्घोषकवाला ट्रेनिङ ल्याएछ, उसलाई बोल्नलाई कन्फिडेन्ट भयो, ब्युटी पार्लरको कसैमा कसैको लागि गएर गरिदिने काम चाहिँ एकदम गरे, त्यो एकदमै राम्रो हो यो भनेको।
0: अब अझै हुन त अब ओडाले पनि लागिरहेको छ, अझै बढी प्रभावकारी गराउन, अझै निरन्तरता दिनको लागि चाहिँ के गर्नुपर्छ एउटा सामान्य व्यक्ति भएर भन्दाखेरि, अझै यो गरिदियो भने अझै राम्रो हुन्थ्यो भन्ने खालको चाहिँ त्यस्तो केही छ?
2: अब हाम्रो वडामा वडाको अनुसार चाहिँ गरेन त धेरै गरिराख्नु भएको छ। त्यो व्यक्ति अब भन्नु साधारण व्यक्ति हो, बाहिरबाट आउटसाइडर भएर हेर्ने हो भने पनि धेरै नै गरिराख्नु भएको छ। कहिले केही न केही चिजमा इन्गेज भएका छ, भएको छ, कहिले के प्रोग्राम, कहिले के प्रोग्राम, कहिले के ट्रेनिङ, कहिले के, कहिले के, कहिले यो ट्रेनिङ, कहिले ट्रेनिङ त गराइराख्नुहुन्छ मैले थाहा भए अनुसार पनि। अब मेरो मिसेस पनि त यो पुचमा सहभागी छन् होइन, उसलाई उसले उसको मार्को पनि थाहा भइरहेको हुन्छ कि कहिले यो ट्रेनिङ भइरहेछ, कहिले यो ट्रेनिङ भइरहेछ। अहिले पछि फेरि अहिले बुवाले मेरो बुवाले पनि भन्यो, यो हाम्रो शोभामामाले पनि भन्नुहुन्छ अहिले बेकरी ट्रेनिङ भइरहेछ, बेकरी ट्रेनिङ दिन हो त्यसलाई पनि हेल्प हुन्छ भनेर उहाँले हरेक टाइम हामीलाई इन्फर्म चाहिँ गराइराख्नुहुन्छ। मलाई मात्र होइन कि समग्र वडामा चाहिँ यो मेसेज चाहिँ फ्लो भइरहेको हुन्छ, ट्रेनिङहरू भइरहेछ, भन्नु आऊ ट्रेनिङ लिऊ भन्ने चाहिँ नि हरेक टाइम भन्नुहुन्छ। अब त्योभन्दा
0: अझै
2: त्यो त्यति नै धेरै भइसक्यो सर। अब त्यो कन्यो भने त्यो मान्छे गर्नु मान्छे गर्ने मान्छेहरूलाई त यो अपर्च्युनिटी यसलाई लिन सक्यो भने धेरै ठुलो अपर्च्युनिटी हो नि त। अब त्यो त्यति भन्दा भन्दै पनि सहभागिता छैन, अब भनिरहेछ क्या, भनिराख्नुहुन्छ, भनिराख्नु भन्छ, भनिराखेका छन् पनि, अनि भनिराख्नु पनि हुन्छ कि। अब थाहा थाहा भएको कुरा भन्ने हो मैले होइन, अब त्यो भन्दा थिएन त्यति नै गर्नु ठुलो कुरा भइसक्यो नि त। अब एउटा ट्रेनिङमा कमसे कम पाँचजनाको दसजनाको सहभागितामा दुई तिनजनाले मात्र रोजगारी पाएर त्यसलाई त्यो अपर्च्युनिटीको रूपमा लिएर केही सिप सिकेर गऱ्यो भने त्यो एउटा परिवार चार पाँच तिन चारवटा परिवार त पालियो नि, त्यो धेरै राम्रो गरिराख्नु। मलाई त यही चिजलाई निरन्तर दिउन् भन्ने चाहन्छु कि म चाहिँ।
0: एउटा सहभागी भएर जति पनि तालिम लिन चाहने अरू व्यक्तिहरू पनि हुनुहुन्छ, अथवा अरू वडाका जति व्यक्तिहरू हुनुहुन्छ जसलाई चाहिँ आफ्नो वडाले पनि यस्तै खालको कार्यक्रम गरिदियोस् भन्ने सोच थियो छ, उहाँहरूलाई चाहिँ के सुझाव सल्लाह दिनुहुन्छ?
2: यो कस्तो सुझाव चाहिँ म के भन्न चाहन्छु भने, जब वडाले गरिरहेछ, वडाले पनि धेरै मिहिनेत गरिरहेछ नि त। अब यो प्रशिक्षकहरू ल्याएर भनौँ, कति प्रशिक्षकहरूलाई त टाइम हुँदैन ल्याएर, हाम्रो सब मेरैमा पनि अब उता लाजिमपाडको त्यत्रो ठूलो कोठिना मिठो छ भन्ने क्याफेमा लगेर ट्रेनिङ गर्ने त्यो शान्तिको कुरा होइन नि। लाजिमा कोठिना मिठो छ भन्ने त एउटा एकदम ठूलो एउटा कफीको लागि यो क्याफेको लागि एकदम राम्रो ट्रेनिङ, बेकरी स्पेकरी सबै ट्रेनिङ दिने एउटा राम्रो प्लेटफर्म थियो, जहाँ त्यहाँसम्म गए पनि उहाँहरूले गरिदिनु भयो होइन। त्यस्तो प्रोग्राम गरिदिनु हुन चाहिँ सहभागी भइदिनुहोस्, एटलिस्ट 10-15 दिनलाई भए पनि टाइम निकाल्दा धेरै हुँदैन, दिनभरि हुँदैन, 2-3 घण्टाको टाइम हुन्छ, 2-3 घण्टा निकालेर वडालाई पनि सहयोग गरौँ कि। वडाले जति गरिरहेछ, वडाले त्यसमा गरिरहेको बेला सहभागिता चाहिँ भइदिउँ होइन। अब मैले जस्तो काम गरेर अब सेल्फ भनौँ न डिपेन्डेन्ट हौ भन्ने हो।
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिका वडा नम्बर 18 बारिस्ताको तालिम लिएर उद्यमी बन्नुभएका बद्री महर्जन। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले काठमाडौँ महानगरपालिका वडा नम्बर 18 गरिरहेको सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको परिणाम, सिपपछि रोजगारी तथा उद्यमशीलतामा जोड़िने अवसर, संघ प्रदेश संघको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो online.com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदामा छु। नमस्कार।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
9: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 0942-35-888, 98-0-12-35-888।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
2: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
3: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98 0 67 13 425।

0: कनेक्ट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: चारै गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ़नेछ। मतदाता नामावली प्रकाशन, नामावली उप दावी विरोध, दावी विरोध उप जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो सकिएको छ। आज दिउँसो 4 बजेसम्म मनोनयन दर्ता, त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। त्यसैगरी भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। पर्सी 22 गते बिहान 7 देखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको पार्टी केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा हुनेछ। बागमती प्रदेशको लागि सभागृह र गण्डकी र लुम्बिनी प्रदेशको लागि प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुला मंचलाई मतदान स्थल तोकिएको हो। पछिल्लो पारित संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 297 सदस्य रहनेछ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित व्यवस्था अनुसार केन्द्रीय कार्य समितिमा वरिष्ठ उपसभापति सहितका पदाधिकारीको व्यवस्था गरिएको छ। केन्द्रीय कार्य समितिमा सभापतिबाट 66 जना मनोनित हुनेछन्। निर्वाचन हुने पदमा सभापति 1, वरिष्ठ उपसभापति 1, उपसभापति 4, महामन्त्री 3, सहमहामन्त्री 11 तथा विभिन्न समूह र क्षेत्रबाट केन्द्रीय सदस्य पद रहेका छन्। सभापतिले मनोनित गर्ने सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता तथा अन्य मनोनित सदस्य भने निर्वाचनबाट चयन हुने छैनन्। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि, मतदाता तथा सम्बन्धित सरकारवालालाई निर्वाचन हुने पद, समूह र संख्याबारे जानकारी गराएको छ। कांग्रेसको 15 महाधिवेशन अस्ति आइतबारदेखि काठमाण्डको खुला मंचमा चलिरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली पनि प्रकाशित गरिसकेको छ, जसमा कुल 7114 जना मतदाता रहेका छन्। थप छुटफुट भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जनाएको छ। प्रकाशित नामावलीमा कुनै दावी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरिएको छ। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने भएको छ। हिजोभन्दा आज र भोलि केही ठाउँमा अझै ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहालले जानकारी दिनुभएको छ। वहाँका अनुसार अहिले मनसुनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरै जसो भागमा मध्यम तथा 1-2 ठाउँमा ठूलो पानी परेको छ। भोलिसम्म 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झरी भने नपर्ने महाशाखाले जनाएको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भागका पश्चिमी वायुको प्रभाव कायम छ। कोशी, मधेश र बागमती प्रदेशको सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। पर्सीदेखि क्रमिक रूपमा मौसम सुधार हुने अनुमान छ। गैराती, बागमतीदेखि पश्चिमका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। दैलेख, कैलाली, बर्दिया, जाँझरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की आसपास क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको हो र यी क्षेत्र भई बहने ससाना नदीमा जलसतह बढ़न सक्ने भएकोले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पछिल्लो पटक गएको असोज 9 देखि 11 सम्म परेको ठूलो वर्षाले छेदविच्छेद बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरला अन्तर्गत म्याग्दी खण्डको मरमत थालिएको छ। पर्वतको कुष्मा नगरपालिका 1 पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने 202 किलोमिटर दूरीको बेनी जोमसोम कोरला सड़क बाढ़ी पहिरोले 50 भन्दा धेरै ठाउँमा अवरूद्ध भएको थियो। विभिन्न ठाउँमा कालीगण्डकीले कटान गरेर बगाएको र भत्काएको छ। बेनी जोमसोम कोरला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले आउँदो सोमबारसम्म गाड़ी संचालन गर्न सकिने गरी म्याग्दीको रघुगंगा गाउँपालिका दुई कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरी बगर खण्डको झण्डै 12 किलोमिटर दूरीमा अहिले मरमत कार्य चलिरहेको जानकारी दिनुभयो। मालडुंगातर्फ बेनी बैसरी हुँदै कुनौटासम्म झण्डै 25 किलोमिटर सड़क हिजो बेलुकासम्म मरमत सकिएको छ। कुनौटामा कालीगण्डकी नदीको बाढ़ीले झण्डै 250 मिटर सड़क कटान गरेको हो। अन्नपूर्णको पोखरी बगर रातो पानीमा सड़कको नयाँ ट्र्याक खोलेर महावीर र भीरकाटे खण्डमा पनि काम भइरहेको छ। सड़क विभाग र निर्माण व्यवसायका 15 स्कावेटर 12 टिप्पर र 15 लोडर सहित जनशक्ति परिचालन गरेर सड़क निर्माणको कामलाई तीव्रता दिएको संघीय सड़क सुपरिवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो। रसुवा र तातोपानी नाका बन्द रहेकोले चीनसँगको व्यापारका लागि कोराला नाका महत्वपूर्ण बनेको उहाँले बताउनुभयो। कोराला नाका जोड्ने सड़कलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको पनि जनाएको छ। मुस्ताङको स्याउ र भेडाच्याङ्रा बजारमा पठाउने समय मुख्य चाड़पर्व अनि पर्यटकीय याम समेत शुरू भएकोले बेनी चोमसोम सड़क छिटो सञ्चालनमा ल्याउन दबाव पनि बढ़ेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सटाई सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ। संशोधन मार्फत केन्द्रीय बैंकले व्यवसायी तथा सेवा गराईले गर्न पाउने विदेशी मुद्रा सटाईको सीमा बढ़ाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र 2082 संशोधन गर्दै आयात सेवा भुक्तानी, हवाई जहाजका पाठ पूर्जा, सेटेलाइट सेवा, भारतमा गरिने भुक्तानी लगायत विभिन्न कारोबारमा विदेशी मुद्रा भुक्तानी लगायतमा सटाईको सीमा बढ़ाएको हो। संशोधित एकीकृत निर्देशन अनुसार हवाई जहाजका इन्जन वा पाठ पूर्जा विदेशमा लगेर मरमत गरी ल्याउने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट गर्न सकिने अग्रिम भुक्तानीको सीमा अमेरिकी डलर 1 लाखबाट बढ़ाएर 5 लाख पुर्याइएको छ। त्यस्तै विदेशका अस्पतालमा उपचार गर्न जानको लागि नेपाली नागरिकलाई वार्षिक 30,000 अमेरिकी डलर बराबरको सटाई सुविधा हुने भएको छ। यससँगै यस्तो सुविधा 16,000 अमेरिकी डलरसम्म थियो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सटाई सुविधा उपलब्ध गराउन सक्ने वार्षिक सीमा पनि बढ़ाएको छ। यससँगै वार्षिक 15,000 अमेरिकी डलरसम्म रहेको यस्तो सीमा अब 30,000 डलर पुर्याएको छ। त्यसैगरी विदेशी सेवा प्रदायकसँग सम्झौता गरी सेटेलाइट सेवा भाड़ामा लिने नेपाली दूरसंचार सेवा प्रदायकले सेवा शुल्क बापत बैंक तथा वित्तीय संस्था मार्फत गर्न सक्ने वार्षिक भुक्तानीको सीमा 1 लाख अमेरिकी डलरबाट बढ़ाएर 5 लाख डलर पुर्याएको छ। नियामक निकायबाट सम्झौता, सहमति वा सटाई सिफारिश प्राप्त भएका कारोबारमा पनि प्रतिपटक सटाई सुविधा उपलब्ध गराउन सकिने सीमा 15,000 डलरबाट बढ़ाएर 30,000 डलर पुर्याएको छ। यस्तै नियामक निकायको सिफारिश आवश्यक पर्ने निश्चित प्रकृतिको भुक्तानीमा समेत सीमा बढ़ाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz. अब थप खबरहरू सरकारले अहिलेसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरण गरेको जनाएको छ विभिन्न जिल्लामा सोवासी भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी 5,737 परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण भइसकेको प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको र अहिलेसम्म 5,337 परिवारलाई लाल पूर्जा वितरणको काम भइसकेको उहाँले उल्लेख गर्नुभएको छ भूमि समस्या समाधान समिति मार्फत देशभरका तथ्याङ्क एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेको र अहिलेसम्म 13,11,197 निवेदन प्रविष्ट भइसकेका छन् ती निवेदनको अध्ययन र प्रमाणीकरणको काम भइरहेको सरकारले जनाएको छ सशस्त्र प्रहरीका एआईजी बंशीराज दाहाल संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको आरोपमा निलम्बनमा पर्नु भएको छ गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल नेपालबाट कार्यवाहीका लागि मन्त्रालयमा सिफारिश प्राप्त भएको आधारमा निलम्बन गरिएको हो दाहाललाई निलम्बन गरेर 3 दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा पेश गर्न समिति बनाइएको छ एआईजी दाहालको पदावधि थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गएको बुधबार मन्त्रालयमा सिफारिश गरेको थियो उहाँ यही असोज 27 4 वर्ष पदावधि पूरा गरेर अवकाशमा जाने तयारीमा हुनुहुन्थ्यो अब विदेशको खबर पछिल्लो बाढ़ीबाट थाइल्याण्डमा 31 जनाको ज्यान गएको छ थाइल्याण्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढ़ीको जोखिमबारे चेतावनी पनि दिएका छन् थाइल्याण्डको मौसम विज्ञान विभागले भोलिसम्म चट्याङसहितको ठूलो वर्षा हुन सक्ने जनाएको छ राजधानी बैंकक सहित मध्य पूर्वी र दक्षिणी क्षेत्रका केही भागमा धेरै ठूलो वर्षाको सम्भावना रहेको छ गएको हप्ता लगातारको मुसलधारे पानीपछि बैंकका धेरै क्षेत्र डुबानमा परेका थिए बाढ़ीका कारण हजारौं मानिस विस्थापित हुनुका साथै जनजीवन गम्भीर प्रभावित बनेको थियो विपद रोकथाम तथा न्यूनीकरण विभागका अनुसार हिजोसम्म देशभर 35 लाख भन्दा धेरै मानिस बाढ़ीबाट प्रभावित भएका समाचार संस्था एपीले जनाएको छ अब खेल खबर यूईएफए नेशन्स लीग फुटबल अन्तर्गत समूह एको खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ बेल्जियम 4-1 गोलले पराजित भयो बेल्जियमले खेलको 35 मिनटमा डोडी लुकाबायुको गोलबाट अग्रता बनाएको थियो तर बेल्जियमले अग्रतालाई जोगाउन सकेन जितसँगै फ्रान्स चाल खेलमा 10 अंकसहित समूह एकको शीर्ष स्थानमा छ बेल्जियम 6 अंकसहित तेस्रो स्थानमा छ अर्को खेलमा इटालीले टर्कीलाई 3-1 हराउँदै दोस्रो स्थानमा उक्लिएको छ चारभन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक केन्द्रीय कार्य समिति 297 सदस्यीय रहने देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने पर्सीदेखि मौसम क्रमिक सुधार हुने कालीगण्डकी करिडोरको बेनी जोमसोन कोरला सड़क मरमत कार्य तीव्र 5,737 परिवारलाई लाल पूर्जा वितरण भूमिहीनको समस्या समाधानमा केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई थाइल्याण्डमा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 31 जना पुग्यो 35 लाख भन्दा धेरै मानिस प्रभावित र यूईएफए नेशन्स लीगमा फ्रान्सले बेल्जियमलाई 4-1 गोलले हरायो

0: शुक्लागन्धकी एफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565391921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छन् नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141042, मोबाइल 98560231128 र 98462014726।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
18: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
23: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
22: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
23: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
24: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
22: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
25: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
26: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
27: हजुर, दान गरौ।
28: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
29: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
27: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
28: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
30: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065220209।
31: TVS साथ छ हाम्रो।
17: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
32: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
17: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
0: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
0: ओम एम आभूषण सुन चाँदी दोकान,
4: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-75-5537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-8।
5: शुक्ला गण्डकी एफएम 97.6।
6: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
7: मन्दिर सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्देशीका भाका,
6: कार्यक्रम गाम्देशीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनचारी उद्योगले यदिले गौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी दिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू, राज्य अनुसार कथ्य राखिएका गरगनाहरू, कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापा औलासनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषण सुनचाँदी उद्योगमा गएर ढुकेको साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यहीँ भीमसेन मन्दिर भएको गल्ली पोखरा दमोली बस रोक्ने ठाउँबाट भित्र छिर्नु भयो भने त्यो गल्ली छ, त्यो गल्लीबाट भित्र छिर्नु भने तपाईँले मेनाभूषण सुनचाँदी दुई ठक्कै भेटाउन सक्नुहुनेछ। मेनाभूषण सुनचाँदी उद्योगको सञ्चालक हुनुहुन्छ मीन बहादुर सुनार, उहाँसँग पनि तपाईँले गरगनाहरूको बारेमा चाहिँ राम्रोसँग परामर्श पनि लिन सक्नुहुनेछ र आफूलाई मनपर्ने डिजाइनका गरगनाहरू पनि आफ्नै रोजाइमा चाहिँ बनाउन सक्नुहुनेछ। बिहानीको समय रहेको छ, पक्कै पनि तपाईँहरू सबैजना एकदमै सन्चै आरामै हुनुहुन्छ होला। बाहिर चाहिँ घाम लागेको छैन है, हिजो पनि एकछिन घाम लागेको थियो दिउँसोमा, आज पनि खै हेरौँ त्यस्तै हुन्छ कि के हुन्छ हुन्छ, मौसमको चाहिँ भर छैन। हिजो पानी पर्ला जस्तो भएको थियो, बेलुकामा त्यति साह्रो ठूलो पानी पनि परेन है, सिमसिम पानी परेर बसी गयो र पानी चाहिँ ठूलो परेन। अरू ठाउँमा चाहिँ अलिकति ठूलो पानी परेको हो कि जस्तो देखेको थियो पोखरातिर, होइन हाम्रो यतातिर चाहिँ खासै ठूलो पानी परेन। र तपाईँ पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला, आफ्नो घर आइसिकामा व्यस्त हुनुहुन्छ होला, स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जे जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै कामहरूमा पनि अगाडि बढ्नु होला है भन्न चाहन्छु। आज पनि हामी रहेका छौँ सोमबारको सोमबारको बसाईमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछौ। तपाईँले फोन गर्न मंगलबारको बसाई है, कस्तो सोमबारको भनेछु, मंगलबारको बसाईमा छौ, मंगलबारको बसाईमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छौ। फोन गर्न सक्नुहुन्छ 9942 9 11 96 36 11 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुन्छ। आफूलाई मनपर्ने लुगबाका आफ्नै रोजाइमा चाहिँ तपाईँहरूले गुनगुनाएर सुनाउन चाहिँ सक्नुहुनेछ आजको विशेष बसाईमा। र फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्, एन्टिसिएन्सियल जुन नम्बर सहज हुन्छ तपाईँहरू चाहिँ त्यही नम्बर मार्फत चाहिँ फोन गर्न सक्नुहुनेछ। र बिस्तारै दशैं पनि आउँदैछ, आज चाहिँ एकादशी श्राद्ध रहेको छ, एकादशी व्रत पनि बसिराख्नु भएको छ होला कतिपय साथीहरू त, होइन त्यस्तो केही श्राद्ध पनि सजिराखेको छ 16 दिनसम्म, त्यसपछि श्राद्ध सकिने बित्तिकै होइन, 16 श्राद्ध सकिने बित्तिकै फेरि लाग्छ नवरात्र, होइन त्यसपछि फेरि दशैंको माहौल भइहाल्छ, होइन फूलपाती भइसकेपछि होइन घटस्थापना फूलपाती लागिहाल्छ, त्यसपछि दशैं नवरात्र सुरु भइहाल्छ।

होइन कार्यालयहरूमा अन्य विभिन्न पेसा व्यवसायमा लाग्दै हुनुहुन्छ र विदेशमा भएर पनि तपाईँहरू कुनै ठाउँमा बसेर कमाईहरू गर्दै हुनुहुन्छ होइन आफ्नो कामहरू गर्दै हुनुहुन्छ आफ्नो जगा सबैले आफ्नो आफ्नो कामहरू एकदमै महत्व हुने गर्छ त्यही भएर सबैजनाले आफ्नो आफ्नो कामलाई चाहिँ अलिकति ध्यान दिएर गर्नुहोला विशेष त आफ्नो स्वास्थ्यलाई ख्याल राख्नुहोला है भन्न चाहन्छु मौसम अहिलेको समय यस्तो छ भनेपछि है मौसम बिस्तारै परिवर्तन हुँदैछ र बिस्तारै चिसो पनि लाग्दैछ त्यही भएर अलिक स्वास्थ्यको ख्याल राख्नुहोला रुगा लाग्ने ज्वरो आउने होइन अलि धेरै समयसम्म यो टाउको दुख्ने होइन ज्वरो आएर चाहिए टाउको दुख्ने अलिक धेरै समय रुगा पनि अलिक धेरै समय लाग्ने औषधि खाइहाल्नु पर्ने त्यस्तो स्थिति पनि आइराखेको छ मौसम परिवर्तनको कारणले गर्दाखेरि त्यही भएर अलिकति आफ्नो स्वास्थ्यको चाहिँ बढी प्राथमिकता दिनुहोला है भन्न चाहन्छु कतिपय दाजुभाइहरू चाहिँ विदेशबाट घर दसैँ तिहार मान्नको लागि पनि आउँदै हुनुहुन्छ कतिपय दाजुभाइहरू आइसक्नु भएको छ कतिपय दाजुभाइहरू आउने तर्खमा हुनुहुन्छ तपाईँहरू होइन विदेशमा हुनुहुन्छ भने स्वदेश फर्काउँदै हुनुहुन्छ भने तपाईँ सबैलाई शुभयात्रा छ र विदेशबाट यही स्वदेशबाट कतिपय दाजुभाइहरू चाहिँ विदेशतिर जाँदै हुनुहुन्छ दसैँको मुखमै होइन आफ्नो आफ्नो काम परेपछि के गर्नु भिसाइसकेपछि जान परिहाल्यो होइन त्यही भएर कतिपय तपाईँहरू चाहिँ होइन साथीहरू भनौ दाजुभाइहरू भनौ बाबाआमा भनौ दिदीबहिनी भनौ होइन उहाँहरू चाहिँ नेपाल छोडेर विदेश भने जाँदै हुनुहुन्छ यतिखेरको समयमा भने है एकदम राम्रोसँग आफ्नो यात्राहरू गर्नुहोला है पनि भन्न चाहन्छु फोन गर्नुहोला हामी हप्ताको सातै दिन तपाईँहरूको माझमा रहन्छौँ आइतबारदेखि शनिबारसम्म आइतबारको दिन बजारमा निस्किएको नयाँ नयाँ सुमधुर लोकबाकारलाई कार्यक्रम स्थान दिने गर्दछु भने सोमबारको दिन तपाईँको फेसबुक कमेन्ट मंगलबारको दिन तपाईँको गायन प्रतिभा बुधबारको दिन मौलिक अनि सांस्कृतिक लोकबाकारलाई कार्यक्रम स्थान दिने गर्दछु त्यस्तै बिहिबारको दिन तपाईँको रोजाइमा रहेका विविध सुमधुर लोकबाकारलाई कार्यक्रम स्थान दिने गर्दछु भने शुक्रबारको दिनमा मेरै रोजाइमा रहेका भाकाहरू बस्ने गर्छन् र शनिबारको दिन तपाईँको माझमा सातवटा उत्कृष्ट भाकाहरू लिएर चाहिँ म उपस्थित हुने गर्दछु र आज भनिरहेका छौं हप्ताको तेस्रो दिन मंगलबारको बसाईमा तपाईँको गायन प्रतिभालाई कार्यक्रम स्थान दिने दिन हो फोन गर्न चाहिँ सक्नुहुनेछ है भन्न चाहन्छु फुर्सद भाउनुहुन्छ भने बिहानीको समयमा एकदम धेरै काम हुन्छ घाँस दाउरा गर्ने खाना पकाउने होइन बाहिर फेरो कामहरू गर्ने पनि हुन्छ त्यही भएर आफ्नै काममा व्यस्त भए पनि सुनेर चाहिँ साथ दिनुहोला अहिले फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्नुहोला है भन्न चाहन्छु शीत परिसकेको छ बाहिर चाहिँ होइन बिस्तारै बिस्तारै बिहानमा बेलुकामा पनि एकदम छिटो शीत पर्ने र बिहानमा पनि शीत पर्ने तुसारो लाग्ने भनौँ न घाँसहरू एकदम चिसो हुने गर्छ एकदम राम्रोसँग आफ्नो कामहरू गर्नुहोला घाँसपात गर्दै हुनुहुन्छ भने पनि है यतिखेर माहौल चाहिँ घाँस दाउरा गर्ने कोदोहरू गोडेर सक्नुभएको छ भने ठिकै छ सक्नुभएको छ भने गोड्दै हुनुहुन्छ होइन यस्तो खेतबारीमा यसो डुल्ने होइन के कसो भइरहेको के छ भनेर हेर्ने मौसम यतिखेरको समयमा त्यही गर्दै राम्रोसँग आफ्नो कामहरू गर्नुहोला भन्न चाहन्छु।

0: रहेको छ। चौका दाउदीबाट रहेको थियो तपाईँको माझमा स्थान दिए। यति बेला क्रममा फेरि पनि अर्को सुमधुर डुबाकालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँको माझमा चाहिँ म आउनेछु। तपाईँ पनि फोन गर्दै गर्नुहोला है भन्न चाहन्छु र यति बेलाको क्रममा सिकानुहोस् सुमधुर भाका। यसमा आवाज रहेको छ सागर विरही र गंगा थापा महर र अन्य साथीको आवाज रहेको छ नि लै शब्द सागर विरहीको रहेको छ। त्यति बेला क्रम सिकानुहोस् सुमधुर भाका।
1: गण्डक क्षेत्रको

हजुर, सुमधुरभाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर रुखवाकारलाई कार्यक्रममा स्थान दिँदादिने भन्ने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा उमेना भूषण सुनसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दै र अन्त्यमा जाँदा भने रानी बनाईमा भन्ने रहेको छ। योभन्दा गाजा रथाले सन्दर्भको आवाजमा रहेको छ भने हेमन्त कान्छा रसैलीको रहेको छ। सुमधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी बल्छु भन्ने सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलीगुडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-08।
6: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
6: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
10: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-57-056।
9: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
11: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने मरि म पनि अब नातिकेर घरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
12: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
12: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 065-570-225, मोबाइल 98-560-33-878, 98-461-658।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
1: मोबाइल 98-560-43-952 र 98-060-88-00।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ़ाइनेछ। मतदाता नामावली प्रकाशन, नामावली उप दावी विरोध र दावी विरोध उप जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो सकिएको छ। आज दिउँसो 4 बजेसम्ममा मनोनयन दर्ता, त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। त्यसैगरी भोलि बिहान 9 बजेदेखि भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। पर्सि 22 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदाताको कार्यक्रम तोकिएको पार्टीका केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदाता कार्यक्रम राष्ट्रिय सभागृह, खुल्ला मंच र प्रज्ञा भवनमा हुनेछ। बागमती प्रदेशका लागि सभागृह र गण्डकी प्रदेश

0: लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुल्ला मञ्चलाई मतदान स्थल तोकिएको छ। पछिल्लो पारित संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 297 सदस्य रहनेछ। पार्टीका प्रवक्ता देवराज सालेसका अनुसार संशोधित व्यवस्था अनुसार केन्द्रीय कार्य समितिमा वरिष्ठ उपसभापति सहितका पदाधिकारीहरूको व्यवस्था गरिएको छ। केन्द्रीय कार्य समितिमा सभापतिमा 66 जनाले मनोनित गरेका छन् मनोनित हुनेछन् भने कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली पनि प्रकाशन गरेको छ। थप छुटफुट भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने भएको छ। प्रकाशित नामावलीमा कुनै पनि दावी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरिएको छ। नेपाली कांग्रेसको विधान निर्वाचन निर्देशिका 2083 तथा 15 महाधिवेशनको बन्द सत्रबाट स्वीकृत पद अनुसार केन्द्रीय कार्य समिति पद समूह र संख्या निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन हुने पदमा सभापति 1, वरिष्ठ उपसभापति 1, उपसभापति 4, महामन्त्री 3, सहमहामन्त्री 11 तथा विभिन्न समूह र क्षेत्रबाट केन्द्रीय सदस्य पद रहेका छन्। सभापतिले मनोनित गर्ने सहमहामन्त्रीको सदस्य प्रवक्ता तथा अन्य मनोनित सदस्य भने निर्वाचनबाट चयन हुने छैनन्। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि मतदाता तथा सम्बन्धित सरकारवालालाई निर्वाचन हुने पद समूह र त्यसबारे जानकारी गराएको छ। कांग्रेसको केन्द्रीय समितिमा 297 सदस्य हुनेछन्। कांग्रेसको 15 महाधिवेशन अस्ति आइतबारदेखि काठमाडौँको खुल्ला मञ्चमा चलिरहेको छ। सरकारले अहिलेसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरण गरेको जनाएको छ। विभिन्न जिल्लामा स्ववासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी 5,737 परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण भइसकेको प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सार्वजनिक सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको अहिलेसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरणको काम भइरहेको उहाँले उल्लेख गर्नुभयो। नेपाल कृषि अनुसन्धान परिषद नाक र बिग एक उद्योगबीच जिंक गहुँ एकको आटा उत्पादन गर्ने बारे सम्झौता भएको छ। हिजो ललितपुरमा भएको कार्यक्रममा नाक र बिग एक उद्योगबीच सम्झौता घोषणा गरिएको हो। नाक र बिग एक उद्योगले पोषणयुक्त तथा गुणस्तरीय खाद्य उत्पादन बढ़ाउन जिंक गहुँ एकको व्यावसायिक उत्पादन र प्रबन्धनमा सहकार्य गर्ने भएका छन्। नाकका बाली तथा बागवानी अनुसन्धान निर्देशक डाक्टर टीका चापागाई र बीआईजी एग्रोका अध्यक्ष नवराज बुढाथोगीले उत्पादन तथा प्रबन्धनमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ। जिंग गहुँ झण्डै 1,800 मिटरको उचाइसम्म खेती गर्न सकिने र 4 महिनामा पाक्ने जातको हो। यसको उत्पादन क्षमता प्रति हेक्टर 5 टनसम्म रहेको विज्ञप्तिमा उल्लेख छ। यो गहुँमा जिंक र आइरनको मात्रा बढ़ी भएकाले पोषणको दृष्टिले महत्वपूर्ण मानिएको छ। निजी बिउ कम्पनीहरूले यो गहुँको बिउ उत्पादनमा झण्डै 93% हिस्सा उगटेको र यसको उत्पादन तथा बजार विस्तारबाट किसानको आमदानी बढ़ाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सशस्त्र प्रहरीका एआईजी वंशी राज दहाल संवेदनशील सुरक्षा सूचना चुहावट गरी आचार संहिता विपरीत कार्य गरेको अपराधमा निलम्बनमा पर्नु भएको छ। गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल नेपालबाट कार्यवाहीका लागि मन्त्रालयमा सिफारिश प्राप्त भएको आधारमा निलम्बन गरिएको हो। दाहाललाई निलम्बन गरेर 3 दिनभित्र जाँचबुझ सम्पन्न गरेर मन्त्रालयमा पेश गर्न समिति बनाइएको छ। एआईजी दाहालको पदावधि थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालय गएको बुधबार मन्त्रालयमा सिफारिश गरेको थियो। उहाँ यही असोज 27 4 वर्ष पदावधि पूरा गरेर अवकाशमा जाने तयारीमा हुनुहुन्थ्यो। शुक्ला गण्डकी युवा क्लब दुलेगौड़ाको आयोजनामा जारी बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सवमा आज कलाकार ज्योति मगरले आफ्नो प्रस्तुति राख्ने भएका छन्। मंगलबारे अर्का कलाकार श्याम राणाको प्रस्तुति पनि समावेश रहेको छ। दुलेगौड़ाको हेलपोचोक मुनिको कसेरी खेल मैदानमा जारी महोत्सवमा आज मंगलको प्रस्तुति रहने क्लब अध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम र टोली प्रतियोगिता, बालुदान रमाइलो मेला लगायतका कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएको छ। महोत्सव असोज 22 गतेसम्म चल्नेछ। महोत्सव अन्तर्गत क्लब स्तरीय पुरूष भलिबल प्रतियोगिता जारी छ। तनहुँको शुक्ला गण्डकी छ। रामदीमा निर्माण हुने रुद्र बालेश्वर हनुमान मठमा हरि दयालुपुरी महाराजको महन्त र अखिलेश्वर वन महाराजको उपमहन्त पट्टाभिषेक गरिएको छ। सोमबार वैदिक संस्कार अनुसार पट्टाभिषेक गरिएको कार्यक्रममा तपोनिधि पञ्चायती निरञ्जनी अखण्डका श्री 1008 स्वामी हरगोविन्द पुरीजी महाराज बलबीर गिरीजी महाराज पीठाधीश्वर बागम्बरी मठ बडे हनुमान तीर्थराज प्रयागराज निरञ्जनी अखण्डका उपमहन्त दिगम्बर अर्जुन पुरी महाराज बुढा नीलकण्ठ मन्दिर काठमाडौँको महन्त 108 निगमानन्द महाराज दिगम्बर पवन गिरी महाराज दिगम्बर चन्द्रशेखर पुरी महाराज र पवनेश्वर पुरी महाराज दिगम्बर शिवरात्रि गिरी महाराज र भैरव आश्रमका महन्त शान्तानन्द गिरीजी महाराज र माता स्वाद्वी पार्वतीपुरी लगायतका सन्त महात्मा तथा स्थानीयहरूको सहभागिता रहेको थियो। चाडपर्वलाई स्वच्छ हरित र पर्यावरण मन्त्री बढ़ाउने उद्देश्यले डाँस नगरपालिकाले प्लास्टिक जन्य कृत्रिम फूल गुच्छा माला तथा सजावटी सामग्रीको उत्पादन आयात बिक्री वितरण भण्डारण र प्रयोगमा पूर्ण रूपमा रोक लगाएको छ। नेपाल सरकारको निर्णय तथा प्रचलित कानून बावजिम ओडा यस्ता प्लास्टिक जन्य सामग्रीमा प्रतिबन्ध लगाइएको स्मरण गराउँदै नगरपालिकाले सोमबार सूचना जारी गरी व्यास क्षेत्रभित्र यस्ता सामग्रीको कारोबार तथा प्रयोग गर्न नगर्न सर्वसाधारण व्यवसायलाई आग्रह गरेको हो। नगरपालिकाले जारी गरेको पालना भए नभएको विषयमा बजार तथा व्यावसायिक क्षेत्रमा नियमित अनुगमन गरिने जनाएको छ। अनुगमनका क्रममा कानून विपरीत प्लास्टिक जन्य सामग्रीको कारोबार वा प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही गरिने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। प्रसिद्ध धार्मिक स्थल मनोकामना मन्दिर जाने प्रमुख यातायातको माध्यम मनोकामना केवलकारको सेवा मंगलबार एक दिनका लागि बन्द भएको छ। मनोकामना दर्शन प्रणालीले सूचना जारी गर्दै नियमित मंगलबार तथा सरसफाईका लागि असोज 20 गते मंगलबार केवलकार सेवा बन्द गरिएको जनाएको हो। मनोकामना दर्शन प्रणालीका अनुसार केवलकारका टावर लगायतका संरचनाहरूको नियमित मर्मसम्भार आवश्यक सरसफाई गर्नुपर्ने भएकाले एक दिनका लागि सेवा स्थगित गरिएको हो। निर्धारित कार्यतालिका अनुसार केवलकारको प्राविधिक परीक्षण तथा मर्म सम्हारको काम गरिने जनाएको छ। केवलकार सेवा बन्द हुने भएपछि असोज 20 गते मनोकामना मन्दिर दर्शनका लागि आउने यात्रु तथा भक्तजनले वैकल्पिक माध्यमबाट यात्रा गर्नुपर्नेछ। सेवा बन्द हुनेबारे यात्रु तथा भक्तजनलाई जानकारी गराउन कम्पनीले सार्वजनिक सूचना जारी गरेको हो। मनोकामना दर्शन प्रणालीका प्रबन्धक उज्जवल सोर्तनका अनुसार मर्म सम्हारको काम सम्पन्न भएपछि असोज 21 गते बुधबार बिहानदेखि केवलकार सेवा साविकै समयअनुसार नियमित रूपमा सञ्चालन हुनेछ। केवलकार प्रणालीले सेवा बन्द हुने एक दिनको अवधिलाई केवलकारको प्राविधिक अवस्था थप सुरक्षित र व्यवस्थित बनाउन उपयोग गरिने जनाएको छ। साथै यात्रु तथा भक्तलाई पर्न जाने असुविधाप्रति केवलकार प्रणालीले क्षमा याचना गर्दै सेवा पुनः सञ्चालन भएपछि नियमित रूपमा यात्रा गर्न आग्रह गरेको छ। गत हप्ता परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र नदी कटानले क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको बेनेजोङसोङ सड़क खण्डमा मर्मत तथा पुननिर्माणका लागि सोमबार ड्रोन मार्फत आवश्यक इन्धन ढुवानी गरिएको छ। मानिसले बोकेर लैजाने समेत पैदल मार्ग नभएपछि नेपाली सेनाको सहयोगमा ड्रोन मार्फत डिजेल ढुवानी गरी सड़क निर्माणको कामलाई तीव्रता दिएको हो। असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले रगुङ्गा गाउँपालिका 2 कुनौटामा करिब 250 मिटर सड़क कटान गरेपछि पैदल हिँड्न समेत नमिल्ने अवस्था बनेको थियो। सड़क मर्मतमा परिचालन गरिएका उपकरणका लागि आवश्यक डिजेल नेपाली सेनाको टोलीले ड्रोन मार्फत ढुवानी गरेको छ। बेनी जोमसोङ कोरोला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले मानिसले बोकेर इन्धन ढुवानी गर्न असम्भव भएकाले बेनीबाट कुनौटासम्म सवारी साधनमा लगिएको डिजेल ग्यालिनमा राखेर ड्रोनमा झुण्डाएर पहिरो र सड़क कटान भएको स्थान पार गराइएको बताउनुभयो। ड्रोनको सहयोगमा 400 लिटर डिजेल पहिरो पारी पुर्याएर उपकरण परिचालन गरी कुनौटामा दुईतर्फबाट सड़क निर्माण थालिएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो। बेनेसी नेपाली सेनाको शत्रु भञ्जन गोलमका सेनानी राकेश बस्नेतले काठमाण्डुबाट आएका प्राविधिक जनशक्ति परिचालन गरी ड्रोनबाट डिजेल ढुवानी गरिएको बताउनुभयो। उहाँका अनुसार एक पटकमा 20 लिटर डिजेल ढुवानी गर्न सकिन्छ। कुनौटा लगायतका बेनी जोमसोङ सड़कमा पर्ने म्याग्दीका पोखरी बगर रातो पानी घिरच्याङ महवीर भिरकुटे र रहुपारी पारे खण्डमा सड़क निर्माण तथा मरमतको काम भइरहेको छ। तिल्किने चौरमा काली गण्डकी नदी कटानले गरेको स्थानमा सड़कको नयाँ ट्र्याक खोलिएको छ। काली गण्डकी नदीले बगाएको पोखरी बगर सड़क पुलको पहुँच मार्ग मरमतको कामलाई पनि तीव्रता दिएको आयोजनाले जनाएको छ। बेनीदेखि तातोपानीसम्मको सड़क निर्माण तथा मरमत सम्हारका लागि सड़क विभाग र निर्माण कम्पनीका 15 चेनवाला डोजर 12 टिपर र 15 लोडर सहित 100 भन्दा बढ़ी मजदूर परिचालन गरिएको आयोजनाले जनाएको छ। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने भएको छ। हिजो भन्दा आज र भोलि केही ठाउँमा अझै ठूलो पानी पर्ने मौसम पूर्ण महाशाखाका मौसमविद हरि दाहालले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले मनसुनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरै जसो भागमा मध्यम तथा एक दुई ठाउँमा ठूलो पानी परेको छ। भोलिसम्म एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झारी पर्ने भने नपर्ने महाशाखाले जनाएको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ। कोशी मधेश र बागमती प्रदेशको सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागमा मनसुनी वायु साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। पछिदेखि क्रमिक रूपमा मौसम सुधार हुने अनुमान छ। गए राती बागमती प्रदेशदेखि पश्चिमका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। दैलेख, कैलाली, बर्दिया, जागरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेकोले यो क्षेत्र भइबहने साना नदीमा जलसतह बढ़न सक्ने भएकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अन्तर्राष्ट्रिय समाचार जी सातका देशहरूले आफ्नो मौजदात भन्दा बढ़ी कच्चा तेल र डिजेल बजारमा पठाउने सहमति जनाएको केही दिनपछि साउदीको तेल कम्पनी आरामकोका प्रमुख कार्यकारी अमीन नासेरले विश्वव्यापी तेल मौजदात न्यून अवस्थामा रहेको बताउनु भएको छ। आपूर्तिमा दबाव बढ़ेसँगै उहाँले अबको अभावको जोखिम कायमै रहेको बताउनु भएको छ। साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादक कम्पनीका प्रमुख नासेरले बेलायतमा आयोजित इनर्जी इन्टेलिजेन्स फोरममा अहिले विश्वव्यापी तेल आपूर्ति प्रणालीमा दबाव बढ़िरहेको बताउनुभयो। नासेरले मौजदात सम्बन्धी कुल तथ्याङ्कलाई मात्र आधार नमान्न चेतावनी दिँदै वास्तविक रूपमा प्रयोग गर्न मिल्ने तेल मौजदात 10% भन्दा कम रहेको उल्लेख गर्नुभयो। खेल समाचार यूईएफए नेशनल लीग फुटबल अन्तर्गत समूह एकको खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ। बेल्जियममा 4-1 गोलले पराजित भयो। बेल्जियमले खेलेको खेलको 35 मिनटमा डोटी लुक बाकियोको खोलबाट अग्रता बनाएको थियो, तर फ्रान्सले 77 मिनटमा जीजीले डुएको गोलबाट बराबरी गर्यो। त्यसपछि रायन चेरकीले 81 मिनटमा गोल गरे। त्यस्तै माइकल ओरिसले 88 मिनटमा र इन्जुरी समयमा पुनः गोल थप्दै फ्रान्सको 4-1 जित सुनिश्चित गरेका हुन्। जीतसँगै फ्रान्स 4 खेलबाट 10 अंकसहित समूहको शीर्ष स्थानमा छ। बेल्जियम 6 अंकसहित तेस्रो स्थानमा छ। अर्को खेलमा इटालीले टर्कीलाई 3-1 हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। हवस्तामलाई जेलसम्म सुरेश साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल news@shukl LAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6
3: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702225, मोबाइल 9956033878, 9841356558।
7: एमाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का एमाहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
8: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ, सम्पर्क 0564142121, मोबाइल 9856035921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
6: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9560228938 र 9908822938।
12: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगोडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे।
13: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
14: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ,
14: मोबाइल नम्बर 9827109066 र 9840694543।
15: सुता
10: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मोटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगडेल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0654143777 मोबाइल 98564433
16: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस् सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल बीजी क्याफेको भवन प्रोप्राइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 98660869625 98560834881 र 98460745580
17: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा रक्त परीक्षणमा 30% छुट
18: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ
17: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगौडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ
18: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटीको उपस्थितिमा रगत परीक्षण भइरहेको छ
17: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ
18: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल शुक्ला गण्डकी 4 दुलेगौडा बजार क्राउन प्लाजा फोन नम्बर 0965904090
19: कता हिँडेको आइफोन हातमा लिएर
20: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
19: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
20: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0564140050 मोबाइल 98463311
21: सिम्स केयर गिभर्स ट्रेनिङ केयर विथ कम्प्यासन सर्भ विथ हार्ट
22: सिप सिक्नुहोस् भविष्य सुनिश्चित बनाउनुहोस् सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम
21: हाम्रा विशेषताहरू
22: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण
21: व्यावहारिक र प्रयोगत्मक सिकाइ
22: रोजगारको लागि मार्गदर्शन तथा सहयोग
21: सिप मूलक गुणस्तरीय र परमाणकारी तालिम
22: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म
21: स्थान सिम्स केयर गिभर शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
22: सम्पर्क 98560044343 98041443688 98041443688 98560173773
21: डोन्ट मिस दिस अपर्चुनिटी
22: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
0: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा।

0: 97.6
1: Shukla Gandaki FM 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
2: Come on, everybody. Hello, Shukla Gandaki.
1: हाम्रो यही वर्ष बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कल सो
3: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु मरिमा तपाईँको माझमा रहने गर्दछु लगभग 12 बजेसम्म. आज पनि हामी रहेका छौँ ट्युजडेको एपिसोडमा. है, आज चाहिँ गाउँ खाने कथा खेल्ने दिन. एकजना साथीलाई सम्झिन सक्नुहुन्छ स्पेसल वानलाई र गीत पनि रोज्न सक्नुहुनेछ. है, आजको बसाइमा फोन गर्न सक्नुहुनेछ 9842971 9611 कार्यक्रममा जोडिन सक्नुहुनेछ र कार्यक्रममा सहभागी गराउन सक्नुहुनेछ. हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको पोखरेनमा तपाईँलाई पोचकमा रहेको छ. मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू पनि समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र साथै इलेक्ट्रोनिक सामान पनि तपाईँलाई आवश्यकता परेको छ भने पोखरेन मोबाइलमा जान सक्नुहुन्छ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल. र तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakifm.com लगिन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र हामीलाई हाम्रो 97.6 MHz को रेडियो ध्वनि तरङ्गबाट पनि एकसाथ रूपमा सुनेर साथी राख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ. बाहिर बिस्तारै घाम लाग्दैछ अब. है, हाम्रोतिर चाहिँ तपाईँको तिर के कस्तो हुँदैछ, पक्कै पनि सधैँ आरामै हुन्छ होला, खाना पनि खाइसक्नु होला कतिपय साथीले चाहिँ. कतिपय साथीहरू अब खाना खाने तर्करमा हुनुहुन्छ होला, कतिपय साथीहरू भर्खरै बाहिरको काम सकेर घर फर्काउँदै हुनुहुन्छ होला. होइन, यदि घाँस काट्दै हुनुहुन्छ र घाँस काटेर पनि फर्काउँदै हुनुहुन्छ होला कतिपय साथीहरू चाहिँ. र कतिपय साथीहरू आफ्नो अफिसतिर होइन स्कुलतिर विभिन्न आफ्नो कामहरूमा पनि व्यस्त हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ. स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्था हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु. आज गाउँ खाने कथा खेल्नुका साथै गीत रोज्न सक्नुहुनेछ अनि एकजना स्पेसल वानलाई पनि सम्झना सर्भर चाहिँ छोड्न सक्नुहुनेछ. है, आजको बसाइ भन्न चाहन्छु. तपाईँहरू फोन गर्न सक्नुहुनेछ 9842971 9611 9663 3611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ. यति बेलाको क्रममा भने तपाईँहरूको माझमा यो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि आउनेछु सुन केसरी भनिरहेको छ. तपाईँहरू भने सुन्दै गर्नुहोला अनि मनोरञ्जन पनि लिँदै गर्नुहोला र फोन पनि गर्दै गर्नुहोला.

0: हजुर, मिठो गीत म तपाईँको माझमा राखिसके, जुन केरी भनिरहेको थियो पक्कै पनि मन पर्यो होला है भन्ने विश्वास पनि रहेको छ। फोन गर्न सक्नुहुनेछ 9842279611 9806336611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। त्यति बेला आजकलमा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार हजुर। नमस्ते साझाहरू, सन्चारमै हुनुहुन्छ? हजुर, म नि एकदमै सन्चारमै छु भन्नुपर्छ। हजुर, मेरो खाना खायो भन्ने कि नखायो भन्ने, ल खाए नै भनौँ ल। अरू एकदमै ठिकठाक छ भन्नुपर्छ, के कस्तो छ हजुरको तिर? त्यही त नि है, बेसरी नै ठुलो परेर त्यतातिर ए ल, हाम्रोतिर पनि यसो अलिअलि सिममा परेर बसी गरिन्छ, चाहिँ पानी खासै ठुलो परेन है। ल ठिक छ त्यसो, के आउनु त नि, मौसम यस्तै छ अहिले है, दिनधुमा लिएर भर्खर घाम लाग्न लाग्यो जस्तो भयो। त्यही त नि, यहाँ पानी पर्छ भने के अरे हेरौँ कस्तो पर्ने हो फेरि। ल आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि? जुन भइनुहुन्छ पर्वत खरेलको, ल त्यसैमा पर्वत खरेलको जुन भइनु एउटा गीत राख्छु है त। ल मैले सोध्ने कि हजुरले सोध्नुहुन्छ? ल म सोध्छु है त, त्यसो भए ठुलो चौरमा सेतो चकटी के हो? ठुलो चौरमा सेतो चकटी,
1: ठुलो चौरमा
0: सेतो चकटी, हजुर
1: तारा
0: अलि मिलेन, ल अलि मिलेन, तारा त थुप्रै हुन्छ भो। ठुलो चौर छ अरे अनि सेतो चकटी, के सेतो चकटी,
1: घाम जुन हुन सक्छ त्यसै घाम हो,
0: एउटा भन्नु एउटा, अब
1: घाम हो क्या
0: मेरो त। ल एकदम धेरै धेरै बधाई छ मिलाउनु भयो, ल मैले चाहिँ एन्सरमा चन्द्रमा राखेको थिएँ कि फेरि सेतो तर घाम चाहिँ रातो हुन्छ नि त, अनि चक्र चाहिँ सेतो हुन्छ, अनि त्यही भएर। ल तपाईँ सोध्नुहोस् त नि। मलाई अस्ति नै पनि यो प्रश्न सोधे जस्तो लाग्थ्यो है। हजुर, त्यही त नि मैले बिर्सिएँ, ल उत्तर क्वेसन सम्झिने उत्तर बिर्सिने के यस्तो, त्यही त नि के क्वेसन ठ्याक्कै सम्झ्यो भन्ने बित्तिकै उत्तर पो बिर्सिए त के हो यस्तो। सोधो हो कि हजुरले मलाई यो क्वेसन, अनि त्यही भएर म त्योहरू ठ्याक्कै सुन्ने बित्तिकै चाहिँ याद आयो, तर उत्तरै याद आएन त हो। भुनभुन गर्छ भमर होइन, जनै लाउँछ भाउन होइन, कस्तो बिर्सेको, ल मैले त उत्तरै बिर्सेँ त, छ्या क्वेसन मात्रै याद गरेर राखेर पनि हुन्छ यस्तो। ल एकदम धेरै धेरै धन्यवाद छ, म चाहिँ क्वेसन चाहिँ मलाई ठ्याक्क ठ्याक याद भइरहेको, उत्तरै याद नभइरहेको। ल एकदम धेरै धेरै धन्यवाद छ, मैले चाहिँ मिलाउन सकिनँ, मेरो गाउँ चाहिँ हजुरलाई भयो है। ल हस् हुन्छ, नमस्कार, शुभ दिन। हस् धन्यवाद, उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, नरेन्द्र रिमाल जुन थियो साङ्जा बिरुवादेखि। मैले चाहिँ हरेक चिजको क्वेसन चाहिँ मजाले याद गर्छु, तर उत्तर चाहिँ याद गर्दै गर्दिनँ, कस्तो दिमाग हो मेरो, लाउन ठिकै छ चर्खा हो है, कस्तो बिर्सिरहेको के यो एउटा यो क्वेसन चाहिँ अर्कै तरिकाले हाम्रो के भन्छ अरे खगीमाया दिदीले नि सोध्नु जस्तो लाग्थ्यो मलाई, अनि त्यही भएर उहाँले नि सोध्नु भएको थियो यो प्रश्न, मलाई दोहोऱ्याउनु भएको थियो, तर मलाई चर्खा भन्ने दिमागमा यादै नभइरहेको, अब अर्को चोटि चाहिँ याद गरौंला। यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्थ्यो, ठ्याक्कै फोन उठाइसकेको छु। कार्यक्रम छ, नमस्कार हजुर। नमस्कार दिदी, सन्चारामा हुनुहुन्छ? अनि खाना खानुभयो दिदी? ल दाई आइसकेपछि बल्ल खानुहुन्छ है?
2: हजुर।
0: ल आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि? ल गोजीमा दाम छैन भने यो मिठो गीत राख्नेछु, गाउँ खाने घरतिर लगाउँ है त। ल जान्न त जान्ने होइन के रे, खै सबै त्यस्तै हो, म पनि जान्दिनँ नि, दोहोऱ्या तेरै सोधेको प्रश्न त आएन अघि नै। ल त हजुरलाई एकदमै सजिलो सोध्छु है त। ल एकदम सजिलो छ, कति त अब सजिलो भने कि गाह्रो भने, कहिले त यही जानेकै पनि गाह्रै हुन्छ। ल त त्यसो भए, जत्रो ठेकी उत्रै बिर्को के हो? हजुर अलि मिलेन है, ल यो चाहिँ विशेष गरी अब बजारमा आज हुन्छ कि छैन, सबैको विशेष गरी गाउँमा चाहिँ एकदमै सबैको घर घरमा हुन्छ र अहिले पनि छ, अनि यो चाहिँ एकदमै धेरै मात्रामा प्रयोग गरिन्छ है। ल हजुरले नि यसो पिठो सिठोहरू बनाउनुहुन्छ त्योबाट, यति भन्दैछु त जान्नुहुन्छ
2: भनेपछि त
0: पिठो बनाउनुहुन्छ, यसको प्रयोग गरिन्छ कुटानी पिसानीको लागि भनिदिन्छ अझै। ल
2: के रे, हामीले त ओखली भन्छ,
0: अर्को पनि हुन्छ नि त, एउटा ओखली भयो अर्को पनि पुरानो के ओखली जस्तै अर्को पनि हुन्छ नि घर घरमा सबैको। लि मिलेन दिदी, ल ठ्याक्कै बार्नु भयो। हजुर त्यही भएर मैले जत्रो ठेकी उत्रै बिर्को भनेको के। ल एकदमै धेरै धेरै धन्यवाद छ, मिलाउनु भयो, हजुरले नि सोध्न सक्नुहुन्छ। सेलरोटी पोलेको होइन र? ल एकदमै मिलाउन सफल भए म पनि बल्ल त। ल अब एकजना साथीलाई सम्झिन सक्नुहुन्छ?
2: एकजना साथीलाई भन्नु पर्दा
0: नमस्कार शुभदिन भन्नु थियो, फोन गर्नुभएको थियो, हाम्रो दलमाया दिदी हुनुहुन्थ्यो पुलचोकदेखि, गाउँ खाने कता खेलेर गइसक्नु भएको छ। यति बेला क्रममा फेरि पनि अर्को साथीलाई लिन्छु अनि त्यसपछि फेरि आउनेछु। कहाँदेखि हुनुहुन्छ? हेलो नमस्कार हजुर भन्दै थियो, ट्याक्कै फोन काट्नु भयो, ठिकै छ, धन्यवाद छ। ल यति बेलाको क्रममा भने म हाम्रो नरेन्द्रजीको रोजाइमा रहेको प्रमोद खरेलको जुन सुकै भए पनि एउटा गीत राखिदिनु होला है भन्नुभएको थियो, म अहिले भर्खरै आएको यो नयाँ गीतलाई राख्छु, टाढा टाढा भनिरहेको छ यो मिठो गीत। सँगसँगै म जान्छु छोटो व्यवसाय विश्राम, विश्राम पछि 11 बजेको टाइम चेक पछि तपाईँहरूको माझमा उपस्थित हुनेछु, तपाईँहरू पनि सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा। मोबाइल 9846607645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रश्न, होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 0635414484, मोबाइल 9560633384 र 9560667988।
0: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
9: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
0: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
9: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
0: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
9: हुन्छ नि, जाऊ जाऊ।
0: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौंडा।
9: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज शोरूमको आडैमा।
1: फोन नम्बर 9715065555, 9715056566।
0: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
10: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी, दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9560777987।
14: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
16: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965 मोबाइल नम्बर 98460 61268
17: 98560 60268।
19: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560 30982 र 97065

0: टीवीएस साथ छ हाम्रो।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98644530

0: कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो।
4: हजुर, विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज पनि हामी रहेका छौं मंगलबारको बसाईमा। मंगलबारको बसाईमा तपाईँसँग गाउँ खाने कथा खेल्नुका साथै तपाईँले रोज्नुभएका सुमधुर गीतलाई कार्यक्रममा स्थान दिनेछु र एकजना स्पेशल वानलाई चाहिँ तपाईँले सम्झिन सक्नुहुनेछ। फोन गर्नुहोला 9942 9911 9666 11 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। यति बेलाको क्रममा भनेको साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार हजुर। किन होला नि यस्तो फोन हानिसकेपछि फेरि काटिदिनु हुने? उठाइसकेपछि नकाट्नु न है, फोन उठाइसकेपछि फेरि फोन गर्न सक्नेछ। भोलि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल बस्दा रेल पुस्तकमा रहेको छ। मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू छ, समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइलहरू खरिद गर्न चाहनुहुन्छ, साथै तपाईँलाई इलेक्ट्रोनिक सामान पनि आवश्यकता परेको छ भने तपाईँहरू पोखरेल मोबाइल पसलमा चाहिँ जान सक्नुहुनेछ है। एकचोटि भिजिट गर्नुहोला। प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। फोन गर्नुहोला। हामी हप्ताको साथै दिन तपाईँको माझमा फरक फरक होइन दिनमा फरक फरक विषयवस्तु भनौँ न, हामी विभिन्न फरक फरक तरिकाले चाहिँ प्रस्तुत हुने गर्छ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार हजुर।
5: हजुर हेलो, नमस्ते। नमस्कार हजुर।
4: नमस्ते नमस्कार, सन्चै आराम हुनुहुन्छ दिदी?
5: हजुर सन्चै आरामै भन्नुपर्छ नि हजुरहरू।
4: हजुर एकदमै सन्चै आरामै छौँ हामी पनि। अनि खाना खानुभयो? ल हुन्छ त्यसो भए। अनि के छ र हाम्रो पिरुङतिरको नयाँ नौला हाल खबर?
5: हजुर हाम्रो पिरुङतिर अब घाम अलिक मनि मधुर लागिरहेको छ।
4: हजुर
5: जाडो पनि छैन, चिसो पनि छैन, तातो पनि छैन, एकदम हल्का मन्द गति छ है। आज भन्नु पर्दाखेरि मौसम चाहिँ अलिक
4: ठिक छ,
5: घाम लाग्दो छैन।
4: आजको मौसम चाहिँ अलिक शीतल शीतल नै छ भनेपछि है।
5: हजुर हजुर हजुर।
4: ल आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि दिदी?
5: धान मागे त छैन मन मागे माग्यौला भन्ने पर्दैन
4: हस्। म यो गीत राख्नेछु। ल गाउँ खाने कहाँतिर लागौँ है त? हुन्छ ल लगाउँ लगाउँ। म सोध्छु एउटा प्रश्न है त, ल है त कस्तो सोध्ने होला त हजुरलाई?
5: सोधेको नि अब जानेको कुरा भन्ने हो, नजाने कुरा पास भन्ने हो त्यही हो।
4: त्यही त नि है। ल ठिक छ, त्यसो भए म यो सोध्छु। एकदमै सजिलो छ है त। ल त त्यसो भए, झुटो भनु झलझली देखिन्छ, साँचो भनु पाउन सकिन्न, के हो? हजुर
5: हामीले बोलेको कुरा होला लाग्छ जहाँसम्म।
4: ल होइन है, यो चाहिँ हामीले कहिले अब धेरै जस्तो त निरन्तर रूपमा पनि देख्नुहुन्छ त, कहिले काहीँ पनि देखिन्छ
5: के
4: रहेछ? ल अब म भनिदिन्छु, त्यसो भए अब भन भनेको ठ्याक्कै उतराइहाल्छ फेरि।
5: हजुर हिँड्ने भने अब उतराइहाल्ने।
4: हजुर ल एकदमै हामी हजुर राति राति जतिखेर पनि देखिन्छ।
5: सपना
4: ल ठ्याकी पार्नु भयो के भनौ भनौ भयो तपाईँहालियो नि। ल ठिक छ हजुर, सोध्नु त नि।
5: ल त्यसो
4: भयो हुन्छ।
5: नाम फरक भए पनि गर्छ एउटै काम,
1: नाम फरक भए पनि गर्छ एउटै काम
5: हजुर
1: अनि त्यसपछि के गरे
5: फोहोरमै गर्छ त्यसले काम गरे
1: झाडु ए झाडु कुचो हो त
5: अलि मेन हो
1: ल के हो त त्यसो भए
5: अब यो चाहिँ अब तपाईँले मैले दिनु भन्दा पनि जस्तै युज गर्ने हो दिनु पर्दाखेरि
1: के भन्छ
5: दुई दिन बिराए अथवा दुईटा दिन बिराए पनि हुन्छ जाडो महिना अब त्यस्तै अब
1: नुहाउने काम हो त
5: हजुर
1: नुहाउने काम हो त
5: अझै अलि मिलेन कि नुहाउने पनि मिल्छ होला सायद
1: अब हजुरको उत्तर मिलेन भनेपछि पनि कहाँबाट हुनु त नि
5: नहुने काम अब लाम ट्याक्क आएन
1: क्या त्यही त नि त्यही भनेको त नि
5: ल मैले भने नि
1: हजुर भन्नु
5: यो नाम जस्तै हुन्छ नि त अब साबुनमा कल्याण नाम के आउँछ लक्ष भन्ने आउँछ लक्ष्मी भन्ने आउँछ ल के आउँछ नि त त्यही भएर फरक नाम फरक भए पनि एउटै गर्छ काम भएर त्यसको काम गर्ने नि त्यसले नि
1: साबुन
5: ल
1: ठिक छ एकदम धेरै धेरै धन्यवाद छ ल एकजना साथीलाई सम्झिनुहोस् त नि
5: एकजना साथी भनेमा अब जीवन साथी छैन त अब तपाईँलाई भन्नु
1: पर्यो हुन्छ ल धन्यवाद
5: नमस्कार
1: छोरी बाबाई भाउ हामीलाई फोन गर्नुभएको थियो हाम्रो खगीमा दिदी हुने थियो पिरुङदेखि कस्तो अघि साबुन भन्ने यादै नआइरहेको नि त है यति बेला क्रममा कोही साथी हुनुहुन्छ फेरि पनि उहाँलाई स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ हेलो नमस्कार
6: हजुर
1: दर्शन नमस्ते नमस्कार एकदमै सन्चारमै छु हजुर सन्चारमै हुनुहुन्छ
6: ठिकै छु भन्नुपर्छ है अब खाना त भारै नसकेर तपाईँले थाहा पाइहेर्छु
1: ल मेरो खाना चाहिँ आज नहुने नै हो त्यही भएर
6: ए हजुर हजुर अघि नै हाम्रो नन्द्रमा छैछ भन्दैछु नि भेटेँ मैले
1: हजुर
6: अनि अब दुईटा गाउँ त लिइसक्नुभयो कि अरे होइन लिइसक्नुभयो कि लिइसक्नु भयो कस्तो ल म एउटा हजुरलाई सोध्छु
1: ल हुन्छ
6: मलाई त आउँदैन होइन मैले सोच्नु न मैले अब आफू लाग्छ त फेरि यो हजुरले खाने यो खाने सम्बन्धी नै हो होइन
1: हजुर
6: अनि सुन्दाखेरि त त्यो अलि अचम्म हुनुहुन्छ होला त्यो सताउँदै नमा
1: ल भन्नु त नि
6: हाल्छ सेतो निकाल्छ के हो
1: फेरि एकचोटि भन्नु त
6: उफ्री उफ्री हाल्छ सेतो निकाल्छ
1: खानेकुरा भन्नुभयो है यो
6: हजुर
1: मकै भुटेको
6: सबैको जमा
1: नत्र मकै भुट्दाखेरि फुटौला उठ्छ नि त
6: होइन
1: ल त्यसो भए हजुर मेरै गाउँ लिएर जानु भन्नु त ल के रहेछ
6: खानुहुन्छ यो बेला अब यो नखाए त मान्छेले अब मान्छे बाँच्नै सक्दैनन् होला अब सबैले खानुहुन्छ तपाईँले देखिरहनु भएको छ खाइरहनु भएको छ अहिले भनेपछि त गेरो भन्नुहुन्छ नि फेरि अघि नाम्रोमा त अहिले सोधेन
1: मैले
6: यो धेरैजना सोधेको छु है
1: त्यही त नि मैले चाहिँ आज बोल्न सुने ल
6: हाम्रो नरेन्द्रमा तेरि कहिले सोधिराखेको पनि कस्तो नभने कि नआएको होला हरि निमालाई भन्नुभयो होला है सुन्दै हुनुहुन्छ भने
1: त्यही त नि
6: यो उफ्री उफ्री हाल्छ सेतो निकाल्छ भनेको हो यसको एन्सर हो यो अब हामीले यो पहिला पहिला समयमा यो ढिक के अरे ढिकीमा हामीले धान कुट्छौँ यताउति गर्छौँ नि त धान के धान धानहरू यताउति गर्छौँ नि हामीले ढिकीमा के उफ्री उफ्री हाल्छ सेतो निकाल्छ भनेको त्यही त हो
1: धान कुटेको भन्नुहुन्छ म त फेरि यस्तो फेरि यतातिर सोचेँ कि चिउराहरू
6: मैले के भनेको त अब खाने सम्बन्धी नै हो मैले पनि भर्खर खाएर बसेको तपाईँले नि खानुहुन्छ यो नभए त मान्छे मासु आउँदैन
1: नि म त फेरि चिउरा कुर्दाखेरि पनि सेतो हुन्छ नि त अनि त्यो पनि सोचेको
6: छ चिउरा चाहिँ सायद यस्तो कुर्दैन नि त त्यही भएर है मैले गल्ती भने रहेछ भने त्यसको लागि सरी भन्छु अब जस्तोलाई छ त्यस्तै भन्नु होला साथीहरूले पनि होइन अनि हुन्छ अब मलाई आज गीत रोज्नु पर्छ कि के अरे मेरो के अरे यहाँ नतमकै होला है मेरो कुरा काट्नेलाई भन्ने गीत आइदिनु होइन अनि एकजनालाई भन्नु पर्दा हाम्रो नयाँ भाइलाई आउँदै गरेको विजय दशमीको पनि धेरै धेरै शुभकामना राम्रोसँग दसैँ मनाउनु होला आफ्नो परिवारसँग खुसी साथले र त्योभन्दा अगाडि पनि एकदम आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला भन्दै नयाँ भाइलाई मिठो भाइ मिठो सम्झना आजको दिन भन्दैछ कि
1: हवस् नमस्कार सुदिन बाबाई हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो कि त रोस्ती कलम सरजी हुनुहुन्थ्यो वानटाङ खोलादेखि उहाँले पनि गाउँखाने कथा सोधेर गइसक्नु भएको छ आफूलाई आउँदैन होला सोझै भनेर सोधेर गइसक्नु भएको छ कालो पनि तपाईँहरूको हो फोन गर्दै गर्नु होला यति बेलाको क्रममा पनि हाम्रो दलमाई दिदीको रोजाइमा रहेको गोजीमा दाम छैन चङ्गा चेन्मुईबाट रहेको छ मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि तपाईँहरूको माझमा म पुनः बस्नेछु तपाईँहरू पनि फोन गर्दै गर्नुहोला

0: भेटघाटी भयो सम्झना र यो मन भयो हरर भेटघाटी भयो सम्झना र यो मन भयो हरर
1: हजुर यो सुमधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला हाम्रो दलमा दिदीको रोजाइमा रहेको यो सुमधुर गीत थियो चङ्गाजेट मुहीबाट रहेको थियो गोजीमा दाम छैन भने पक्कै पनि तपाईँलाई पनि मन पर्यो होला है भन्ने विश्वास रहेको छ फोन गर्न सक्नुहुन्छ 9842972911 को माध्यमबाट चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुन्छ र आफूलाई मनपर्ने गीतहरू रोज्न सक्नुहुनेछ अनि एकजना साथीहरूलाई चाहिँ स्पेसल वनलाई चाहिँ सम्झिन सक्नुहुनेछ र गाउँखाने कथा पनि खेल्न सक्नुहुनेछ आजको बसाइमा फोन गर्नुहोला दुवै नम्बरहरू खुल्ला रहेका छन् 9842972911 9860661 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन चाहिसक्नुहुनेछ यति बेलाको क्रममा भने म हाम्रो खगीमाया दिदीको रोजामा रहेको धन मागे त छैनौ भनिरहेको छ यति बेलाको सिकानु सुषुमधुर गीत अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु तपाईँहरूले फोन गर्दै गर्नुहोला।

0: हजुर, मिठो गीतमा तपाईँको माझमा राखिसके धन मागे त छैनौ मन मागे मान्दिउँला। हाम्रो खगीमा दिदीको रुचाइमा रहेको थियो यो मिठो गीतलाई मैले स्थान दिइसकेको छु। फोन गर्न सक्नुहुनेछ 9842279011 9860636611 माध्यमबाट तपाईँको कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफूलाई मनपर्ने गीतहरू रोज्नुका साथै है गाउँ खाने कथा पनि खेल्न सक्नुहुनेछ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: नमस्कार
0: हजुर, सञ्चारमा हुनुहुन्छ?
1: हजुर,
0: म पनि एकदमै सञ्चारमै छु। अनि के छ हाम्रो अब कसरीतिरको नयाँ नौलो हालखबर?
1: सबै ठिकै छ। हिजो पानी चाहिँ फटाफट मात्रै हो, आज घाम लागिरहेको छ, घाम अलिअलि झुल्किया छ।
0: त्यही त नि है, पानी हिजो पर्ला जस्तो गरेर खासै ठुलो पर्दै परेन।
1: हजुर हजुर, पाइन ल। अब सबै त ठिकै छ, गीत चाहिँ हजुरले रोकिदिनु पर्यो। गाउँ खाने कथा म भन्छु है त।
0: सुन्छ,
1: खाना दियो उफ्रिने, खाना नदियो त चुप लाएर बस्ने के होला?
0: खाना दियो उफ्रिने, खाना नदियो चुप लाएर बस्ने।
1: हजुर
0: लो न हो, त्यस्तो के चिज हो फेरि?
1: जब खाना दिँदा उफ्रिने छचारिने गर्ने, खाना नदियो चुप लाएर बस्ने।
0: जीव हो कि के भन्छ अरे, जीव जन्तु हो कि?
1: होइन जीव जन्तु होइन, हामीलाई खाने कुरै हो। अब त हामी पहिला पहिला हुन्थ्यो, आजकल धेरै कम छ।
0: खाना दियो उफ्रिने, खाना नदियो चुपचाप लाएर बस्ने, हामीले खाने कुरा हो त्यो?
1: हजुर खाने कुरा हो।
0: खाना दियो उफ्रिने, खाना नदियो चुपचाप लाएर,
1: अघि नै आएको यो प्रश्न, भनाइमा फरक परेको
0: हो। अघि नै आएको थियो प्रश्न रे,
1: भनाइमा फरक परेको, अघि नै आएको
0: थियो। उत्तर चाहिँ एउटै हो, कसैको उता न फरक पर्छ नि। त्यसो भए अब उहाँले सोध्नु भएको त एउटा चामल धान धान कुटेको भन्नुभएको थियो, अब हजुरको चाहिँ के फेरि मकै भुटेको हो कि? ल उत्तर एउटै पऱ्यो कि फरक पर्यो भन्दाखेरि, अब धान उफ्रिन्छ भन्छ त मकै भुटेको होला नि।
1: मिलेन
0: भन्नु भन्नु त
1: भने
0: यी चिउरा कुटेको हो र फेरि
1: त्यो पनि करिब करिब हो।
0: ल भन्नुहोस् त हजुर।
1: चिउरा पनि ढिकी क्या, त्यो अब चाहिँ धान कुट्यो, कोदो फल्दाखेरि उफ्रिने हुन्छ नि त। अब चाहिँ त्यो खेरि पनि अब कोदो धान
0: एउटाले धान कुटेको भन्नु, एउटाले ढिकी कुटेको भन्नु। ल धेरै धेरै धन्यवाद छ है, म आज हाँसेरै मर्छु होला। उहाँ हुनुहुन्थ्यो फोन काटियो है। हाम्रो रोशिकाजीको प्रश्न पनि एकदमै होइन गजबको थियो, हाम्रो ऋषि रामजीको पनि प्रश्न है गजबको थियो। उहाँले चाहिँ ढिकी कुटेको भन्नुभयो होइन, धान कुटेको, कोदो कुटेको, ढिकी कुटेको होइन, चामल कुटेको जे भन्यो भने त्यही नै भयो। फोन किन काटियो? ल किन होला फेरि फोन फेरि काटेको? ल म सोधौ कि नसोधौ हो? फेरि फोन काटियो। आया बा मरौ कि हाँसौ, एकदमै हाँस्ने जोक परेको रहेछ मलाई चाहिँ होइन। कहिले काहीँ गाउँ खाने कथा यस्तो नै हो, किनभने मजा हुन्छ नि त खेल्नलाई। उत्तरहरू यो हो कि त्यो हो कि भन्दा भन्दा होइन, एउटै प्रश्नको धेरै उत्तरहरू हुन्छन् है, धेरै प्रश्नको एउटै उत्तरहरू पनि हुने गर्छन्। त्यही भएर उहाँले हजुरले सोध्नु भन्नुभएको थियो, फेरि फोन काटिहाल्यो, फेरि फोन गर्नुहोला है। कहिले काहीँ चाहिँ यस्तो नेटवर्कमा सबै समस्या आइराखेको छ, फोन काटिहाल्ने है, फोन गर्न सक्नुहुन्छ 9842279011 9860636611 माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। अनि आफूलाई मनपर्ने गीत रोज्न पनि सक्नुहुनेछ है भन्न चाहन्छु। दुवै नम्बर खुल्ला रहेका छन्, जुन नम्बर सहज हुन्छ त्यही नम्बरमा आफू चाहिँ तपाईँले चाहिँ फोन गर्नुहोला है पनि भन्न चाहन्छु। र यति बेलाको क्रममा भने म चाहिँ गीततर्फ लाग्नुपर्छ कि जस्तो लाग्यो है, अनि त्यसपछि चाहिँ म आउनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला भन्न चाहन्छु, किनभने गीत सुन्नु पर्यो नि त। मेरो कुरा काट्ने भन्ने गीत रोज्नु भएको थियो हाम्रो रोशिकाजीले एनिना चौहानको आवाजमा रहेको थियो। यो मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि चाहिँ म जान्छु होला छोटो व्यावसायिक विश्राममा। विश्राम पछि अनि आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नु होला है साथीहरू।

0: 97.6 शुक्ला गंडकी एफएम 97.6
1: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो कि सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
2: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हामी पनि
2: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
5: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगंगा हेल्प पोस्टोक
5: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
7: दाई एक बिहानी झोला बोकेर कता जान लागेको
8: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
7: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
8: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
8: दिदी कुमार श्रेष्ठको भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
9: चिकन ससेज बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
8: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0765705052 मोबाइल 98568285
10: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
11: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
10: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना
10: पुराना गर गहना सँग नयाँ साथ फेर
1: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
10: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98560062099
12: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
1: अर्को ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
8: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
12: सन्देश ट्रेडर्स सुक्खा गण्डकी तिरेगौडा मुक्तिनाथ विकास बैंक

0: प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 98562066676।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलीगुण्डाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 98463-2811।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563-33398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: हजुर, मिठेगी सँगसँगै छोटो व्यावसायिक विश्राम बस्ने तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियोलर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज भने हामी मंगलबारको बसाईमा छौं। मंगलबारको बसाईमा तपाईँले रोज्नुभएका सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिनेछु र गाउँखाने कथा खेल्नुका साथै एकजना स्पेशल वनलाई चाहिँ सम्झना सर्वर चाहिँ छोड्न सक्नुहुनेछ। फोन गर्न सक्नुहुन्छ 9842 9911 9860 6711 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्तावरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसल रेल पोस्टकमा रहेको छ। मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइलहरू पनि खरिद गर्न चाहनुहुन्छ र तपाईँलाई इलेक्ट्रोनिक सामानहरू पनि आवश्यकता परेको छ भने पोखरेल मोबाइल पसलमा जान सक्नुहुन्छ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। एकचोटि भिजिट गर्नुहोला है भन्न पनि चाहन्छु। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा फेरि पनि अर्को सुमधुर गीतलाई स्थान दिन्छु। तपाईँहरूको फोन आएको छैन, फोन गर्नुहोला। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एड्रेस यहाँ जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन चाहिँ सक्नुहुनेछ है भन्न चाहन्छु। हाम्रो ऋषि रामजीले चाहिँ तपाईँको रोजाइमा जुन भए पनि एउटा गीत राख्दैन है भन्नुभएको थियो। मलाई चाहिँ पेन्सन पट्टा मुहीबाट रहेको छ, ऐना हेरेर कपाल कोरेर भने यति बेलाको क्रमले स्वीकार्नुहोस् यो सुमधुर गीत। अनि त्यसपछि तपाईँको माझमा आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।
1: नंबर 1।

हजुर होइन, हेरेर कपाल कोरेर मेरो मायालाई देख्छु झला लपेसनबाट मुभीबाट रहेको थियो। तपाईँकोमा आज मैले सन्दीप केही पके पनि भन्नु पर्यो होला भन्ने विश्वासहरू रहेको छ। फोन गर्न सक्नुहुनेछ है साथीहरू, दुवै नम्बर खुल्ला रहेका छन्। जुन नम्बर सोच हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। 9842952911 9862663611 माध्यमबाट तपाईँहरू कार्यक्रममा आउनुहोला भन्न चाहन्छु। र जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र फोन गर्नुहोला। दुवै नम्बर खुल्ला रहेका छन्। जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत यति बेलाको क्रममा भने तपाईँहरूको माझमा म फेरि पनि अर्को सुमधुर गीतलाई नै कार्यक्रममा स्थान दिन्छु। तपाईँहरूको फोन आएको छैन है, फोनको प्रतीक्षामा छु म चाहिँ, फोन गर्न सक्नुहुनेछ। यति बेला क्रममा चट्ट पानीपुरी भनिरहेको छ, यो मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु। अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

हजुर, मिठो गीतमा तपाईँको माझमा राखिसके चट्टा पानीपुरी भनिरहेको थियो हामीलाई राई र अनिलाई विवेकको आवाजमा रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज अनि तपाईँहरूसँग तपाईँले रोज्नुभएका मिठा मिठा गीत संगीतहरूलाई कार्यक्रम स्थान दिँदै र तपाईँसँग गाउँखाने कथा खेल्दा खेल्दै भन्ने कार्यक्रमबाट विदा माग्न जानुपर्ने बेला भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। आज हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो साङ्गा बिरुवादेखि, दलमाई दिदी हुनुहुन्थ्यो पुलचोकदेखि, खगीमाई दिदी हुनुहुन्थ्यो पिरुङदेखि, रोसिकल सरजी हुनुहुन्थ्यो वानटाङ खोलादेखि, र अन्तिम हामीलाई फोन गर्नुभएको थियो ऋषिराम गा हुनुहुन्थ्यो आफू कसरीदेखि। उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि तपाईँहरूको फुर्सद तपाईँहरूको समय मिल्यो भने चाहिँ फोन गर्नुहोला है पनि भन्न चाहन्छु, होइन, किनभने व्यस्त हुने समय छ यतिखेरको समय भनेको, र जति व्यस्त भए पनि सुनेर साथ दिनुहोस् र थोरै समय निकालेर चाहिँ हामीलाई फोन गर्नुहोला भन्दै। र हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसयको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मोबाइल पसललाई पनि एकदमै मनदेखि आभार प्रकट गर्दछु। र यतिन्जेलसम्म सुनेर साथ दिनुहुने होइन स्वदेश विदेशमा रहेर पनि हामीलाई है कुरेर दुई घण्टाको लगभग साढे घण्टाको समयावधिभरि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदा पनि तपाईँको माझमा रेशम फेरी रिमीबाट रहेको कार्यक्रम स्थानीय आज श्रृंखलाबाट हुने कार्यक्रम प्रस्तुता रिमा पनि बिताउँछु। तपाईँको अब बाँकी रहेको दिनहरू र बाँकी रहेको समयहरू शुभ अनि सुखद बितोस्। सबै पनि सुन्दै गर्नुहोला शुक्ला घण्टा क्याफएम 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सस्तो मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेको।
5: दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौलाई।
0: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोभेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दिल्लीगढ़ा त नहीं,
0: प्रोपाइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0265 75 9 4, मोबाइल नम्बर 9896061268,
6: 9956602068।
8: प्रश्न होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याउनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, ट्राइट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856607988।
11: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
12: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
11: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
12: हजारौंको सन्तुष्टि सँगै बिदा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
11: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
12: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
11: अब कहाँबाट शुरू गर्ने भनेर नअल्मलिनुहोस्।
12: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
11: मोबाइल 9908853995, फोन 0615685059।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0564143777 र 98560443343 तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बीपी चोक
15: हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
16: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
15: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
17: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
18: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सिस्टमका क्वालिटी कपडाहरू पनि पाइन्छ
19: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 98570065119 र 98694557056
18: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
20: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
21: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
20: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
21: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
20: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0652124121060 र 98460728022
21: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाऊ न है
22: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि
21: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
20: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
21: मोबाइल 98560055077
1: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
2: TVS को साथ छ हाम्रो जोड

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याहको ठिक 12 बज्यो।
4: मनोनयन दर्ता हुने तारिका छ। कांग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढ़ाएर 297 सदस्य बनाइएको छ। हिजो संशोधित विधान पारित गरी पदाधिकारी संख्या 14 बढ़ाएर 26 पुर्याएको छ। कांग्रेस विधानको नयाँ व्यवस्था अनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ। उपसभापतिको संख्या 4 पुगेको छ। महामन्त्रीको संख्या 3 पुर्याइएको छ। एक महिला महामन्त्री अनिवार्य गरिएको छ। त्यस्तै दुई खुल्ला सह महामन्त्री थपिएका छन्। यससँगै सह महामन्त्रीको संख्या पनि 11 पुगेको छ। प्रवक्ता पद पनि थप गरिएको छ। आवश्यकताका आधारमा सह प्रवक्ताको संख्या थप हुने पनि पार्टीले जनाएको छ। सरकारले भोटेकोसीको बाढ़ीमा बेपत्ता भएका नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधनको तयारी गरेको छ। गृह सचिव केदारनाथ शर्माले भोटेकोसी र त्रिशुली नदी क्षेत्रमा गएको भदौ 10 आएको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानूनी मान्यता दिन दुईवटा ऐन संशोधनको प्रस्ताव अघि बढ़ेको बताउनु भएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विषय समितिको बैठकमा गृह सचिव शर्माले विपदको शुरूआती चरणमा भौगोलिक जटिलता र विषम परिस्थितिका कारण उद्धारमा केही चुनौती देखिए पनि अहिले सरकारी संयन्त्र, सुरक्षा निकाय र पालिकाको समन्वयात्मक प्रयासबाट प्रभावकारी काम भइरहेको बताउनु भएको छ। पुनर्निर्माणका विषयमा वहाँले राष्ट्रिय योजना आयोगको ऱ्यापिड ड्यामेज एण्ड निड एसेसमेन्ट अनुसार तत्कालका लागि 7.23 अर्ब रूपियाँको क्षति अनुमान गरिएको बताउनुभयो। गृह सचिव शर्माले विपदको यो घटना नेपाल ले अनुभव गरेको अहिलेसम्मकै भयावह र अकल्पनीय क्षति भएको भन्दै यसले सरकारको पूर्व तयारी क्षमतामा पनि प्रश्न खड़ा गरेको बताउनुभयो। गृहमन्त्री सुदल गुरूङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरूपयोग गरी गोप्य वा संवेदनशील सूचना चुहाए कार्यवाही हुने चेतावनी दिनुभएको छ। वहाँले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको र पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरूपयोग गर्ने अधिकार नदिने बताउनु भएको छ। गृहमन्त्री गुरूङले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भूलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गर्नुभएको छ। वहाँले लेख्नु भएको छ, राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोस होस् कुनै उन्मुक्ति पाउने छैन, कानूनको कटघरामा ल्याइनेछ। सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाल हिजो निलम्बनमा पर्नु भएको थियो। काठमाण्डु उपत्यकाको विद्युत आपूर्तिलाई थप सुदृढ भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थामकोट चापागाउँ भक्तपुर 132 केवी प्रसारण लाइन आयोजना अन्तर्गतको माता तीर्थ चोभार खण्डको निर्माण सम्पन्न भएको छ। माता तीर्थ सब स्टेशनबाट चोभार सब स्टेशनसम्मको झण्डै 6 किलोमिटर लामो 132 केवी प्रसारण लाइन यही शुक्रबारदेखि चार्ज गरिने भएको छ। लाइन चार्ज भएपछि माता तीर्थ चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित रूपमा विद्युत प्रवाह हुनेछ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले माता तीर्थ चोभार प्रसारण लाइन र चोभार सब स्टेशन सञ्चालनमा आएपछि काठमाण्डु उपत्यका तथा आसपासको क्षेत्रमा विद्युत माग र आपूर्ति बीचको सन्तुलन कायम गर्न थप सहज हुने बताउनुभयो। वहाँले चोभार सब स्टेशनबाट पाटनसम्मको झण्डै 4.4 किलोमिटर 132 केवी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढ़ाइएको जानकारी दिनुभयो। प्राधिकरणले आउँदो हिउँद याममा काठमाण्डु उपत्यकाको बढ़दो विद्युत माग व्यवस्थापन गर्न गएको असोज 8 गते माता तीर्थ चोभार प्रसारण लाइनलाई 15 दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तनहुँको करुवाटार र नवलपरासीको बौद्धिक काली जोर्डी पुलमा क्षति पछि आवत जावतमा समस्या, आज सुनको भाव घटबड भएन, चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेद्वारी दर्ता प्रक्रिया शुरू, भोटेकोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गएको असोज 9, 10 र 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले तनहुको घिरिङ गाउँपालिका 4 करुवाटार मौतीघाट र नवलपुरको बौद्धिकारी गाउँपालिका 1 मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि आवत जावतमा समस्या भएको छ। पुलमा क्षति भएपछि करुवाटार बटौलीटार लगायत क्षेत्रका स्थानीय बासिन्दालाई नदी वारपार गर्न समस्या भएको हो। झोलुङ्गे पुल अवरूद्ध हुँदा सबैभन्दा धेरै असर विद्यार्थीलाई परेको छ। करुवाटार र बटौलीटार क्षेत्रबाट नदी पारी रहेको बौद्धिकाली 1 मचेडी धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने 15-20 जना विद्यार्थी विद्यालय जान पाएका छैनन्। कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका 4 का वडाध्यक्ष भीम बहादुर कुमारले बताउनु भएको छ। यसैबीच चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ़ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्। नदीको कटान र बाढ़ीका कारण नारायणगढ़ बजार सहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनको टोलीले सभापति लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन तटबन्धन सहित तत्काल आवश्यक पहल गर्न माग गरेका हुन्। टोलीले चितवन क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ़ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो। आज सुनको भाव घटबढ़ भएको छैन, चाँदीको भाव भने घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज हिजो सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। यसै गरी आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,430 रूपियाँ रहेको चाँदी आज घटेर तोलाको 4,415 रूपियाँमा झरेको महासंघले जनाएको छ। अब विदेशको खबर। नाइजेरियामा सैन्य विमान दुर्घटना भएको छ। राष्ट्रपति बोला तिनुबुले दक्षिण पश्चिमी ओन्डो राज्यमा हिजो भएको सैन्य विमान दुर्घटनामा विमानमा रहेका 32 जनाको ज्यान गएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस केयामी का अनुसार 25 जना यात्रु र 7 जना चालक दलका सदस्य रहेको सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको 9 सैनिक आधार नजिक दुर्घटना भएको हो। नाइजेरियाका राष्ट्रपति तिनुबुले यो दुर्घटना सैन्य बल तथा सम्पूर्ण देशवासीका लागि अत्यन्तै दुःखद क्षण भएको बताउनु भएको छ। नाइजेरियाली वायुसेनाका अनुसार शुरूमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको भए पनि यो विमान 2 इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ। विमान दक्षिणी नाइजेरियाको बेनिन शहरबाट लागोसतर्फ नियमित उडानका क्रममा दुर्घटना भएको हो। अब खेल खबर। घरेलु टोली भारत र वेस्ट इण्डिज बीचको पाँच खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला आजदेखि शुरू हुँदैछ। पहिलो खेल आज राति सभा सात बजे लखनऊको एकाना रंगशालामा शुरू हुनेछ। टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र वेस्ट इण्डिज बीच अहिलेसम्म 31 पटक प्रतिस्पर्धा भएकोमा भारत 20 र वेस्ट इण्डिज 10 खेलमा विजयी भएको छ। यसैगरी एक खेल नतिजा विहीन रहेको छ। भारतले एकाना रंगशालामा टी ट्वेन्टी क्रिकेटमा अहिलेसम्म हार बेहोरेको छैन। यहाँ भएका तीनवटै खेल भारतले जितेको छ। यसअघि भएको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला भारतले 2-1 जितेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेद्वारी दर्ता प्रक्रिया शुरू। 7114 जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने। भोटे कोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी। अहिलेसम्म 7 खर्ब 23 अर्ब रूपियाँको क्षति अनुमान। माता तीर्थ चोबार 132 केवी प्रसारण लाइन निर्माण सम्पन्न। काठमाण्डौ उपत्यकाको विद्युत आपूर्ति व्यवस्थापन थप सहज हुने। नाइजेरियामा सैन्य विमान दुर्घटना 32 जनाको ज्यान गयो। राष्ट्रपति टिनुबुद्वारा दुःख व्यक्त। र घरेलु टोली भारत र वेस्ट इण्डिज बीचको पाँच खेलको टी ट्वेन्टी श्रृंखला आजदेखि शुरू हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गन्धकी एफएम 97.6।
1: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु हुँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत त्यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
1: ए मेरी दिदी, त्यो गरेले त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्नु कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
4: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 65752225, मोबाइल 98 5 33 8 78 98 4 61 56 58।
8: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिम प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी, टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459001120 र 98162656187।
10: मेरी आमैले कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
6: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
6: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
6: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171669 5027725।
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141033222 5027769 1042।
13: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेन त।
14: होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
13: सपिङका लागि भनेर दुले गौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइल स्पेसन अनुसारको कपडा लगाउनु मन लाग्ने
14: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
13: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9846194378 9111969902
15: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागण्डकी एफएम को तारीपट्टी मोबाइल नंबर 9856309982 र 9705620

0: TBS साथ छ हाम्रो।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: एकहा लगाएर निको पो हुन्छ कि
1: होइन? बुढाबुढी के कुरा गर्दै हुनुहुन्छ?
2: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
4: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
0: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847349839।
3: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560231128 र 9462014726।
7: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
7: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840594530।
9: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
10: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरिनी टारमा मर्मत गरे भइहाल्यो नि।
9: खैरिनी टार कहाँनिर छ यो राजु टायर?
10: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
11: चलिरहेको देखिनु पनि
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
10: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँच पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोप्राइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324।
15: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार। स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दुलेगौडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा,
2: दिदी कुमार श्रेष्ठको भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 052, मोबाइल 98 5 60 28 587।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
6: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला दिउँसोको ठिक 1 बज्यो।
4: स्टुडेन्ट भिजा तथा माइग्रेशन सम्बन्धी कुनै पनि सेवा तथा सुविधाका लागि सम्झनुहोस् जेनिक्स एजुकेशन एण्ड माइग्रेशन।

0: शुक्लागन्धकी एफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यो दुलेगौडामा तरकारी पसलको आडैमा छ।
6: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
7: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
4: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
11: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98 2 61 52 0 67। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
13: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
14: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
13: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगौडा स्थित प्रार्थना गिज एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
14: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
13: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
14: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
13: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दोलेगौडा, माछा पुछ्रे ब्याङ्कको भवन।
14: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9556065870।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तलहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98562062676।
5: के तपाई पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
6: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
6: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
5: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
6: अस्ट्रेलिया, न्यूजील्याण्ड, यूके, क्यानेडा वा यूएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
5: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
6: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेगनलाई सम्झनुहोस्। मेबेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
5: मोबाइल 98028553995, फोन 0165685959।
0: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, बीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560348 र 98460745780।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
9: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
7: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 75 9 4, मोबाइल नम्बर 9840 61 268 68,
10: 9850 60 268।
11: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, साँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण

0: र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065220209।
1: TVS साथ छ हाम्रो।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गंडकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
5: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
6: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
5: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
6: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
5: महोत्सवका मुख्य आकर्षणहरू
6: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
5: बालुद्यान एवं रमाइलो मेला
6: दशैं तिहार सस्तो बजार
5: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
6: स्थानीय कला संस्कृतिको प्रदर्शनी
5: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
6: साथमा लाइभ कन्सर्ट
5: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
2: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
2: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
9: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
2: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856206630
8: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
10: यो पोखरेल नाचेकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
12: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
13: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस ब्याङ्किङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
14: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
15: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
14: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
16: यही हो मौका, पर्यो पर्यो, ठ्याक्कै पर्यो।
17: होइन हौ, कसरी पर्यो?

0: पहाड़ पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हर एक हफ्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हर एक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकता को भर में इजी फाइनेंस र एक्सचेंज को सुविधा शर्तहरू लागू हुनेछन्
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4 दोलेगौंडा सम्पर्क 0665902969 र 98560169
0: हिरो सीजी मोटर्स
1: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर धुलेगौंडा झरेको कुन पसल पसौं पसौं खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
2: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98560333398 र 98465010950 इमेल rovin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दोलेगौंडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
4: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
5: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
3: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो
6: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौंडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दोलेगौंडा समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म
7: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
8: TVS, साथ छ हाम्रो।
9: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062699।
8: दुलेगौडामा महोत्सव 2083
9: क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, सम्पूर्ण खेलाडी सहभागी क्लब तथा भलिबल खेल प्रेमीज्यूहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
8: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 1,50,000, ट्रफी मेडल र प्रमाण पत्र।
9: द्वितीय पुरस्कार नगद रु 1,00,000, ट्रफी मेडल र प्रमाण पत्र।
8: तृतीय पुरस्कार नगद रु 50,000, ट्रफी मेडल र प्रमाण पत्र।
9: सान्त्वना पुरस्कार नगद रु 25,000, ट्रफी मेडल र प्रमाण पत्र। विधागत तर्फ उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, डिफेन्डर, प्रशिक्षक र खेलाडीलाई 3,000 रुपियाँ प्रदान गरिनेछ, साथै उत्कृष्ट खेलाडीलाई नगद रु 5,000 रुपियाँ।
8: टिम दर्ता शुल्क रु 5,000।
9: एक टिममा 3 जना मात्र 10 एनबीए र एनबीएल खेलेका खेलाडी मात्र समावेश गर्न पाइनेछ।
8: खेल हुने स्थान कसेरी खेल मैदान, दुलेगौडा तनह।
9: खेल हुने मिति असोज 18 गतेदेखि 22 गतेसम्म, समय बिहान 8 बजे।
8: आयोजक शुक्ला गण्डकी युवा क्लब, शुक्ला गण्डकी 4 तनह।
9: सम्पर्क नम्बर 9806679078, 9849141273। खेल संयोजक भारत श्रेष्ठ, 9821131565।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोगे।

0: सोफा लगाए पर्दा कार्पेट डोर बेड र फर्निचर का सम्पूर्ण सामान सुपथ मूल्य में पाने के साथ ही अर्डर अनुसार तैयार पारि
1: साथ ही पुराना संग सात डेलीवरी को व्यवस्था
2: एवरेस्ट स्टील नंबर वन कंपनी बागमती कृषि का लगी आधिकारिक विक्रेता
0: दीर्घायु फर्नीचर शोरूम दिल्लीगढ़ का नहीं
1: प्रोपाइटर लक्ष्मी राज वाग्ली फोन नंबर 0765709604 मोबाइल नंबर 9847612068
0: 9857602068
3: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार समय बिहान 11 बजे स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ अध्यक्ष बाबुलाल श्रेष्ठ सचिव कमल मोहन घिमिरे सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार
4: कता हिँडेको आइफोन हातमा लिएर
5: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
4: लौ तँलाई थाहा छैन दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
5: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलीगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 9843638111
6: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
7: ढुक्क भाउ न हो बुढी फ्रेस आउ जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
6: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
7: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
6: होम डेलिभरीको पनि व्यवस्था छ
8: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9811411178 9550700778
9: सिम्स केयर गिवर्स ट्रेनिङ केयर विथ कम्प्यासन सर्भ विथ हार्ट
3: सिप सिक्नुहोस् भविष्य सुनिश्चित बनाउनुहोस् सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम
9: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण
9: व्यावहारिक र प्रयोगत्मक सिकाई
3: रोजगारको लागि मार्गदर्शन तथा सहयोग
9: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म
9: स्थान सिम्स केयर गिभर शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
3: सम्पर्क 9556443443 9041443688 9041443428 9560717773
10: डोन्ट मिस दिस अपर्चुनिटी
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: या बुढा 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
3: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
2: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9861638981
5: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा रक्त परीक्षणमा 30% छुट
6: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ
5: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलैगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ
6: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ
5: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ
6: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल शुक्ला गण्डकी 4 दुलेगौडा बजार क्राउन प्लाजा फोन नम्बर 0965904090
7: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
8: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
7: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
8: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
7: रामदाम सुनसादी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412100160 र 9840678022
9: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मोटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0654143777 मोबाइल 9856443443
5: के तपाई पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ
11: कहाँ जाने कुन विषय पढ्ने कुन युनिभर्सिटी छनौट गर्ने यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि
11: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ त्यसैले ढुक्क हुनुहोस्
5: करियर काउन्सिलिङ युनिभर्सिटी एप्लिकेशन भिसा गाइडेन्स उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्
11: अस्ट्रेलिया न्यूजील्याण्ड युके क्यानेडा वा युएसए तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन
5: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्
11: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेबेनलाई सम्झनुहोस् मेबेन कन्सल्टिङ ग्रुप करियर एन्ड भिजा स्पेसियलिस्ट पोखरा ट्रेडमल तेस्रो तल्ला छिपेढुङ्गा पोखरा
5: मोबाइल 9800258953995 फोन 0615865059
0: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगाउँ। समय बिहान 11 बजे।
12: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
14: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
15: मोबाइल 9856005577।
16: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
17: सुन्दर अटो ओक्स यमहा सोरुम दुलेगौडा बजार तनहुँ। सम्पर्क 0564142121, मोबाइल 98565391। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: यस यमहा।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
2: सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप, बेलुकी 6 बजेसम्म उम्मेद्वारी दर्ता, एमाले गर्यो 26 पेज लामो अन्तर पार्टी निर्देशन जारी। दशैंको यात्राका लागि अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि खोल्ने निर्णय, लामो दूरीका गाड़ीमा 2 जना चालक अनिवार्य राख्नुपर्ने। विपदका कारण देशभर पूर्वाधार संरचनामा मात्रै 2 खर्ब 27 अर्बको क्षति, आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयर्कमा आपतकाल घोषणा। र भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीतले राजीनामा दिइन्। नेपाल खबरमा अब पूरा खबर। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप भएको छ। नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मनोनयन दर्ताको काम चलिरहेको छ। आज बेलुकी 6 बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता गर्न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशनका लागि 7114 जना प्रतिनिधि को अन्तिम मतदाता सूचीमा समावेश भएका छन्। आज मनोनयन दर्ता सकिएपछि निर्वाचन समितिले भोलि उम्मेद्वारको नामावली प्रकाशन गर्ने तयारी छ। त्यसपछि दावी विरोध, उम्मेद्वारी फिर्ता र अन्तिम उम्मेद्वारको सूची प्रकाशन लगायतका प्रक्रिया अघि बढ़नेछ। बन्द सत्रले पार्टीको संशोधित विधान समेत पारित गरेको छ। संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 167 सदस्यबाट बढ़ाएर 297 सदस्यीय बनाएको छ। यसबाट कांग्रेसमा 80 वटा क्लस्टरबाट केन्द्रीय कार्य समिति चयन हुने भएका छन्। यसैबीच यता नेकपा एमाले फागुन 21 को चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष सहित अन्तर पार्टी निर्देशन जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटि बैठकपछि 26 पेजको निर्देशनमा चुनावी हारलाई पार्टीको आन्तरिक कमजोरी, बाह्य वातावरण, डिजिटल आक्रमण, समयको मनोविज्ञान र चुनावी अवस्थाको संयुक्त परिणामका रूपमा विश्लेषण गरिएको छ। ओलीले अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवार स्वीकार गरे पनि अहिले नेतृत्वबाट भाग्ने वा दोषारोपण मा अल्झिने समय नभएको बताउनु भएको छ। अन्तरपार्टी निर्देशनको भाषाले ओलीले तत्काल अध्यक्ष पद नछोड्ने समेत संकेत गरेको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट आउँदो शुक्रबार असोज 23 गतेदेखि खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला बीचको बैठकले यस्तो निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो। यस वर्षको दशैंमा झण्डै 10 लाख मानिसले काठमाडौँ उपत्यका छाड्ने अनुमान छ। बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्वपूर्ण निर्णय पनि गरेको महासंघका अध्यक्ष सिटौलाले बताउनु। अब लामो दूरीका गाड़ीमा 2 जना चालक अनिवार्य राख्नुपर्ने, सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदान प्रदान गर्न केन्द्रीय सूचना केन्द्र संचालनमा ल्याउने समेत निर्णय भएको छ। यसै दशैं नजिकैसँगै भारतबाट घर फर्कने नेपालीको चाप बढ़ेको छ। भारतसँग पश्चिम नेपाल जोड्ने नेपालगंज जमुनाहा नाकामा यात्रुको चाप बढ़ेको छ। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईका अनुसार पछिल्लो 5 दिनमा 50,000 भन्दा धेरै नेपाली जमुना नाका हुँदै नेपाल आएका छन्। दैनिक 10,000 भन्दा धेरै मानिस भारतबाट घर फर्किरहेको उहाँको भनाइ छ। पछिल्लो विनाशकारी बाढ़ी, पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2 खर्ब 27 अर्ब रूपियाँ बराबरको क्षति पुगेको छ। सरकारले विपदबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा पुनस्थापनाका लागि तत्काल 63 अर्ब रूपियाँ आवश्यक पर्ने जनाएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भटेकोशी त्रिशूली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले विपदबाट भएको क्षतिको प्रारम्भ प्रारम्भिक विवरण प्रस्तुत गर्नुभयो। सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। 7,570 निजी र 48 सार्वजनिक भवनमा गरी 1,354,00,000,000 रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै सड़क सञ्जालमा 20 अर्ब, मोटरेबल पुलमा 13,80,00,000,000, झलंगे पुलमा 2,65,00,000,000 तथा खानेपानी र सरसफाई क्षेत्रमा 87,87,00,000,000 रूपियाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ। यसैबीच गएको भदौ 10 गते आएको विनाशकारी रसुवा बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर आर्थिक वर्ष 83-84 सुस्त भई 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र बाधक मुख्य बाधक बन्ने उल्लेख गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिंच उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन अनि पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल ट्रक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लागि बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउनु होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333-493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू काठमाडौँ महानगरपालिका 4 रहेको 112 रोपनी जग्गा नेपाल सरकारको नाममा आएको छ सार्वजनिक तथा सरकारी जग्गा छानबिन तथा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग 2052 सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा यो जग्गा सरकारको नाममा आएको हो रावल आएको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्न सिफारिश गरेका जग्गा मध्ये यो क्षेत्रफलको जग्गा सरकारको नाममा दाखिला गर्ने कार्य भूमि प्रशासन कार्यालय दिल्ली बजारले सम्पन्न गरेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरेका कित्ताबाट अतिक्रमित भनिएका क्षेत्रफल एकमुष्ट कट्टा गरी सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढ़ाएको हो ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्रै बिक्री वितरणको व्यवस्था गर्न माग गरेको छ नेपालमा खाना पकाउने ग्यासको अभाव बढ़दै गएको र उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै महासंघले आज नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढ़ी सिलिण्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताउनु भएको छ तर ग्यास उद्योगले 2,500 देखि 2,700 रूपियाँसम्म लिएर नयाँ सिलिण्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ अब विदेशको खबर अमेरिकाको न्यूयर्कमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा भएको छ न्यूयर्कका गवर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ यस वर्ष न्यूयर्कमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ तीमध्ये 92 जना जुलाई 15 संक्रमित भएका हुन् धेरैजसो संक्रमित कम खोप लगाएका ग्रामीण क्षेत्रका मानिस रहेका छन् न्यूयर्क शहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ छिमाकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढ़िरहेको छ त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1,004 जनामा दादुरा पुष्टि भएको खबरमा उल्लेख छ दादुरासँग सम्बन्धित 5 जनाको ज्यान गएको छ न्यूयर्क सरकारले दादुरा विरूद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्य कर्मीको संख्या बढ़ाएको छ साथै नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली संचालनमा ल्याएको छ घोषणा गरेका आपतकाल आउँदो नोभेम्बर 4 लागू हुने भनिएको छ अब खेल खबर. भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखि कप्तान रहँदै आएकी हरमनप्रीत कौरले कप्तानीबाट राजीनामा दिएकी छन्. 37 वर्षीय कौरले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फर्म्याटको कप्तानबाट राजीनामा दिएकी हुन्. उनको नेतृत्वमा भारतले गएको वर्ष घरेलु मैदानमा पहिलो पटक आईसीसी महिला एक दिवसीय विश्वकपको उपाधि जितेको थियो. जापानमा भएको विश्व संस्करणको एसियाली खेलकुदमा भारतलाई स्वर्ण पदक जिताएको दुई हप्तापछि कौरले आज सामाजिक सञ्जाल मार्फत कप्तानी छाडेको बताएकी हुन्. सन् 2016 जिम्मेवारी सम्हालेपछि उनी एक दशक भन्दा धेरै समयसम्म टी20 टोलीको कप्तानमा रहेकी थिइन्. चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप बेलुकी 6 बजेसम्म उम्मेद्वारी दर्ता. एमाले गर्यो 26 पेज लामो अन्तरपार्टी निर्देशन जारी. दशैंको यात्राका लागि अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि खोल्ने निर्णय. लामो दूरीका गाड़ीमा 2 जना चालक अनिवार्य राख्नुपर्ने. विपदका कारण देशभर पूर्वाधार संरचनामा मात्रै 2 खर्ब 27 अर्बको क्षति. यस वर्ष आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण. अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयर्कमा आपतकाल घोषणा. र भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीतले राजीनामा दिए.
6: शुक्ला गण्डकी एफएम 97.6.
7: घरमा सुख शान्ति कहिल्यै भएन. आन्टीको काम पनि बन्दैन.
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके. पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन. त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ.
10: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ. उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ. सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै. हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ. साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ. सबै कुराको समाधान अब एकै ठाउँमा. रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक.
11: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल. मोबाइल 9805926466 र 9847739839.
12: मेरिया मैनी कस्तो राम्रो गहना. होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त. राति पनि बत्ती बाल्नै नपर्ने.
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सिंहचाँदी पसलको गहना लगाएर आएदेखि तैँले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्.
14: स्याङ्जा धनलक्ष्मी सिंहचाँदी पसल.
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना.
16: शुद्ध सुन तथा चाँदीका गर गहना.
15: छापावाला सुन चाँदीका गर गहना.
16: राशि अनुसारका पत्थर.
15: कम्प्युटर तौल प्रविधि.
16: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन.
15: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
14: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ. शाखा कार्यालय बन्केवा चोक.
15: प्रोपाइटर रामु विश्वकर्मा. मोबाइल नम्बर 9811716069. 9807625229.
14: प्रोपराइटर राजु विश्वकर्मा. मोबाइल नम्बर 9811433222. 9807769142.
17: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो. बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न.
18: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म.
17: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ. हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो. त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि. अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
19: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
20: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
19: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
21: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
22: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
21: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
22: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
21: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
22: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्लागण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9556062452।
23: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
24: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
23: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
24: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
23: त्यसो भए आज त घरको भान्साको स्वाद त दाउराको सेकुवामै रमाइलो गरौ न त।
24: हुन्छ नि, जाउ जाउ।
23: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
21: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
24: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
21: फोन नम्बर 9715056555, 9715056666।
23: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
25: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
25: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
25: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
25: मोबाइल 9556043952 र 9806656586।
21: कता हिँडेको हो आइफोन हातमा लिएर?
26: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
26: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843283811।
0: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065209
1: TVS साथ छ हाम्रो
2: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
3: मिति यही असोज 12 गते देखि 22 गते सम्म
2: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
3: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
2: महोत्सवका मुख्य आकर्षणहरू
3: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
2: बालुद्यान एवं रमाइलो मेला
3: दशैं तिहार सस्तो बजार
2: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
3: स्थानीय कला संस्कृतिको प्रदर्शनी
2: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
3: साथमा लाइभ कन्सर्ट
2: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: शुक्ला गंडकी एफएम 97.6
1: प्रश्न होमवर्क देखाउ त
2: टीचर।
1: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
2: टीचर। मेरो मामीले त साधै ज्यादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633384 र 9560667988।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर।

0: सम्पर्क 0654142445 0654143445।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल, पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9842614726।
4: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143477 र 9850604343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
5: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL मा रक्त परीक्षणमा 30% छुट।
6: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
5: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगौडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म BMLT को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
5: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
6: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL, शुक्ला गण्डकी 4, दुलेगौडा बजार, क्राउन प्लाजा। फोन नम्बर 0665904090।
7: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: माथिको व्रतबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
10: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
11: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
12: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ पैसा छैन।
11: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
13: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
14: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
12: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
14: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
12: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
14: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
5: रिडी कुमार श्रेष्ठको भवनमा
14: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
14: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
14: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
15: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
14: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
5: ओम एम आभूषण सुन चाँदी दोकान।
14: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-246-98-58-00-8।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसो घरमा नगै भएन।
18: तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
19: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
18: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
19: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
18: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
20: दीर्घाई फर्निचर सोरुम,
19: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
20: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
21: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
19: दीर्घायु फर्निचर सोरुम, दिल्लीगौडा त नहु,
20: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0265 75 904, मोबाइल नम्बर 98460 61268,
19: 98560 60268।
22: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
23: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
22: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
23: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
22: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
23: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
22: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
23: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
22: मोबाइल 98028 53 995, फोन 061 586 559।
24: पङ्खा
25: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
26: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
24: गतिलो ठाउँ चाहिँ कहाँ छ?
26: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
25: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
27: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560 30 324।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855414
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गंडकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बहादुर दर्शन पर्सी घरपैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
7: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
7: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
8: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
7: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
8: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9162656187
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त
10: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
9: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौं पसौं खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
10: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
9: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9871796902
11: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
14: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
12: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
12: स्वदेशी तथा देशी डिजाइन का तैयारी कर गहना पाइने
13: पुराना सुन संग नया गहना साथ न सकिने
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
10: विवाह को लागि गर गहना बनाउँदा विशेष छूट को व्यवस्था
11: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी चार तनहु
10: थप सेवा सुविधा सहित पहिले को ठाउँबाट हाईवे संगे हुलाक चोक मा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ
11: मोबाइल नम्बर 9821552077 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
15: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9856309 र 9705620209
16: साथ छ हाम्रो।
10: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
10: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
7: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
10: शाखा कार्यालय शुक्ला गण्डकी चार दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
7: फोन गर्नुहोस् 065-590-511

0: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565391।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
4: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुकलागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 08029, दमौली शाखा।

0: विभिन्न आधुनिक डिजाइन का गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
2: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
0: ओम एम आभूषण सुन चाँदी दोकान,
3: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 9847769246, 9800228008।
4: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डक 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109366 र 9840694530।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
7: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो, दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
9: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856620630।
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन, प्रेम पनि फूल छ।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
13: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्लागन्धकी एफएम 97.6। स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा।
2: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
5: दिदी कुमार श्रेष्ठको भवनमा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 5 70 0 52, मोबाइल 98 5 60 28 587।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
5: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
7: मोबाइल 98 5 60 43 952 र 98 0 66 56 586।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811। चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
7: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
5: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 वटा कुपन।
7: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
5: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
7: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगाउँडा माछापुच्छ्रे बैंकको भवन।
7: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 9856065870।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 5 बज्यो।
1: शुक्ल गण्डकी एफएम 97.6।
0: घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। जेलजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार एक बन्दीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटी गएको प्रहरी टोलीले आइतबार 45 वर्ष उत्तम मगरलाई पक्राउ गरी कार्यवाहीको लागि सोमबार कारागार कार्यालय कास्कीमा लगेको हो। जिल्ला प्रहरी परिषद ललितपुरको सहयोगमा महालक्ष्मी नगरपालिका नम्बर 4 सानो गाउँबाट मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। काशीको पोखरा महानगरपालिका वार्ड नम्बर 29 पटमेरी बस्ने मगर 82 भदौ 24 गतेको जीएनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले कारागार नै खाली गराउँदा फरार भएपछि सम्पर्कमा आउनु भएको थिएन। सहकारी ठगी सम्बन्धी कसुरमा पूर्वपक्षको लागि थुनामा रहनुभएका उहाँलाई कास्की प्रहरीले कारागारमा बुझाएको कारागार प्रशासक सम्राट थापा मगरले जानकारी दिनुभयो। असोज 8 देखि 11 गतिसम्म परेको भीषण वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा ठूलो जनधनको क्षति गरे पनि क्षतिको पूर्ण तथा अद्यावधि विवरण संकलन हुन सकेको छैन। सड़क संचार विद्युत सेवा अवरूद्ध हुँदा जिल्लाका दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा पुग्न कठिन भएपछि भौतिक संरचनातर्फको वास्तविक क्षतिको विवरण अझै यकिन हुन नसकेको हो। सहायक पंग जिल्ला अधिकारी कुल प्रसाद आचार्य अनुसार म्याग्दीभित्र बाढ़ी पहिरोमा परि 7 जनाको मृत्यु भएको छ भने 2 जना अझै बेपत्ता रहेको जनाइएको छ। यसबाहेक मालिका गाउँपालिका घर भएका 2 जनाको बागलुङ जिल्लामा मृत्यु भएको छ। यसरी विपदका कारण जिल्लाले 11 जना गुमाएको आचार्यले बताउनुभयो। असोज 11 गतेदेखि वर्षा रोकिए पनि बाढ़ी पहिरोले क्षतिग्रस्त सड़क पुल संचार तथा विद्युत संरचना र दुर्गम बस्तीमा पुग्न नसकिएका कारण क्षतिको पूर्ण विवरण संकलनमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। म्याग्दीको बेनी नगरपालिका 4 सिंगा स्थित प्रसिद्ध प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा बाढ़ी पहिरोले थुपारेको ढुंगा माटो गेगर बालुवा र लेदो पन्छाएर सरसफाई गर्ने काम तीव्र पारिएको छ। कुण्ड व्यवस्थापन समितिको पहलमा स्थानीयवासी नेपाली सेना सशस्त्र प्रहरी बल तथा विभिन्न संघ संस्थामा आबद्ध युवाहरू श्रमदानमा जुटेर सरसफाई तथा क्षति व्यवस्थापनको काम गरिरहेका छन्। असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षा कारण कुण्डभन्दा माथि रहेको बेनी दरबाङ सड़कको डील भत्किएर खसेको पहिरो तथा म्याग्दी खोलामा आएको बाढ़ीले कुण्ड परिसरमा क्षति पुर्याएपछि स्थानीयवासी 8 दिनदेखि श्रमदानमा जुटेर सरसफाई गरिरहेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा संचालित मनोनयन दर्ता कार्यक्रममा पार्टीका प्रवक्ता देवराज चालिसेले उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। काठमाडौँमा जारी महाधिवेशनको चुनावी कार्यतालिका अनुसार उहाँले आज उपसभापति पदमा मनोनयन पत्र दाखिला गर्नुभयो। विशेष महाधिवेशनपछि प्रवक्ताको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका चालिसेले पार्टीलाई नयाँ उचाइमा पुर्याउन र विचार तथा संगठनको सुदृढीकरणका लागि उपसभापतिमा दावी पेश गरेको बताउनुभयो। यस्तै दर्ता प्रक्रिया शुरू भइसकेकै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि उपसभापति पदमा उम्मेद्वार दर्ता गराउनु भएको छ। काठमाडौँमा जारी महाधिवेशनको चुनावी कार्यतालिका अनुसार उहाँले उपसभापति पदमा मनोनयन दर्ता गर्नु भएको हो। पार्टीलाई कटबद्ध सुदृढ र समय अनुकूल बनाउन आफूले उपसभापतिमा दावी गरेको पाण्डेले बताउनुभयो। 45 वर्षभन्दा लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आउनुभएका उहाँ 3 पटकसम्म केन्द्रीय सदस्यमा निर्वाचित भइसक्नु भएको छ। यसरी युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। असोज 9 देखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट बागलुङमा सड़क पूर्वाधारमा 50 करोड़भन्दा बढ़ीको क्षति भएको छ। सड़क तथा अन्य पूर्वाधारमा भएको क्षतिको पुननिर्माणका लागि झण्डै 1 अर्ब खर्च लाग्ने प्राथमिक अनुमान छ। सड़क डिभिजन कार्यालय अन्तर्गत 30 करोड़ र पूर्वाधार विकास कार्यालय अन्तर्गत 20 करोड़ गरी 50 करोड़को क्षति भएको हो। बाढ़ी पहिरोबाट राष्ट्रिय राजमार्ग सहायक राजमार्ग तथा प्रदेश सरकार अन्तर्गतका सड़कमा ठूलो क्षति पुगेको छ। मध्य पहाड़ी लोकमार्गको निसी खोला र गलकोट खण्ड तथा प्रदेश सरकार अन्तर्गतको गलकोट हरिचौर ताराखोला सड़कमा बढ़ी क्षति भएको छ। सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिसुवेदीका अनुसार कार्यालय अन्तर्गतका काली गण्डकी करिडोर मध्य पहाड़ी लोकमार्ग बागलुङ बेनी लगायत सड़कमा करिब 30 करोड़को क्षति भएको छ। मध्य पहाड़ी लोकमार्गको निसी खोला स्थित काना बगर र जीवा खोला क्षेत्रमा करिब 400 मिटर सड़कको ट्र्याक नै बाढ़ीले बगाएको छ। लगातारको वर्षासँगै बाढ़ीले कालीगण्डकी नदीको ट्रस पुल बगाएसँगै टुटेको सेन्जा र गुल्मीको सड़क सम्पर्क वैकल्पिक मार्गबाट सुचारू भएको छ। असोज 11 गतेको बाढ़ीले कालीगण्डकी गाउँपालिका सात र मिरमी र गुल्मीको कालीगण्डकी गाउँपालिका एक हर्मीचोर जोड्ने पक्की पुल बगाएको थियो भने आवाजावत बन्द भएको थियो। दुई जिल्लाको आवाजावत बन्द भएको नौ दिनमा यहाँ सम्पर्क कायम भएको हो। स्याङजार गुल्मीका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कालीगण्डकीय जलविद्युत केन्द्रका कर्मचारी तथा स्थानीयवासीबीच भएको सर्वपक्षीय छलफलले बाँध र सुरुङबाट हलुका सवारी साधन सञ्चालन गर्ने निर्णयसँगै यातायात सञ्चालन गरिएको हो। कालीगण्डकी जलविद्युत आयोजनाको बाँध र गुल्मी तर्फको सुरुङ प्रयोग गरेर तत्कालको लागि यातायात सञ्चालन गरिएको केन्द्रका सहायक प्रशासकीय अधिकृत ठाकुर पाण्डेले बताउनुभयो। पुल बगाएपछि विद्यार्थी विद्यालय जान, बिरामीलाई अस्पताल लैजान तथा खाद्यान्न लगायत अत्यावश्यक सामग्री ओसार पसार गर्न समस्या भएको थियो। सर्वपक्षीय सहमति पश्चात स्याङ्जाको कालीगण्डकी सात तातोपानीदेखि गुल्मीको कालीगण्डकी एक सुरु मार्ग हुँदै हलुका चार पाङ्ग्रे सवारी सड़क सुरक्षाको न्यूनतम मापदण्ड पालन गरी सञ्चालन गरिएको हो। सुरुङ सफाई गरी बत्ती जडान गरेर सवारी सञ्चालन गरिएको बताउँदै पाण्डेले दुई जिल्लाबीच समन्वय कायम होस् भनेर सुरुङ सफा गरेर तत्कालको लागि मोटरसाइकल तीन पाङ्ग्रे र हलुका सवारी साधन सञ्चालन गरिएको बताउनुभयो। अवस्थ हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ सात बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यो दुलीगुडामा तरकारी पसलको आडैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9844848000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864435031।
8: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
6: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
8: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
6: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
8: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
6: अस्ट्रेलिया अस्ट्रेलिया, न्यूजीलैंड, यूके, कनाडा वा यूएसए। तपाईको लक्ष्य हाम्रो मार्गदर्शन।
3: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
6: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
3: मोबाइल 9800283595, फोन 0161586559।
9: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
10: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
11: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
12: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
13: मोबाइल 9850605577।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 9811411178, 9850607078।
17: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
17: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412414160 र 9840078022।
2: शुक्ला गण्डकी एफएम 97.6।
19: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
20: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको श्रृंखला भनेको चाहिँ मंगलबारको श्रृंखला रहेको छ। विशेष त तपाईँको लागि पुराना पुराना भाकाहरू कार्यक्रममा राख्ने दिन चाहिँ हो आज। तिनै पुराना भाकाहरूलाई नै मैले कार्यक्रममा लिएर उपस्थित भएको छु। तिनै भाका सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। समय त छ साँझको, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। रेडियो सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। यो पसल रहेको छ खैरेनीटार ओडा कार्यालयको अगाडि। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई है। र अब त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका दिनुहोला। र यति बेला कार्यक्रमको शुरूआत स्वरूपमा भाका राख्दैछु मिर्मी मुनि काली थुनेको बोलको पुरूषोत्तम नेउपाने, त्यस्तै गरी शर्मिला गुरूङका आवाजमा रहेको यो भाका यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि मिर्मी मुनि काली थुनेको बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। यति बेला म फेरि पनि अर्को भाकालाई राख्दैछु। बुटवल पोखरा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ सागर बोहोरा, त्यस्तै गरी प्रेम कुमार बस्नेत अनि बिमा कुमारी दुराको लय र शब्द रहेको छ सागर बोहोरा अनि प्रेम कुमार बस्नेतको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि भुटोल पोखरावलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। ए तपाईँको लागि आजको श्रृंखलामा मैले सुमधुर भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र यति बेला भने म फेरि पनि अर्को भाकालाई कार्यक्रममा राख्दैछु, बटौलीमा निर्मायालाई बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ विमल राज छेत्री अनि त्यस्तै गरी बाबुराम पन्थी अनि लक्ष्मी नेउ पानेको। यति बेला यो भाका राख्दैछु, म भाका सँगै जान्छु छोटो व्यापारिक विश्राममा। विश्राम पछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला है त।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्प पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
10: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
0: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल,
6: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9856603378, 9841356558।
11: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
12: साथ छ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइन।

0: 24 क्यारेटका तयारी गर गहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गर गहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
1: रामदाम सुनचाँदी पसल सोपला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124120 र 98460728022।
2: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यवसायको विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मैले पुराना पुराना अनि निकै नै मिठा भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु। सुनिरहनु भएको छ होला अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। यति सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। र कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना सार्टफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ तपाईँले रामदाम सुनसादी पसललाई। यो पसल रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि, गएर सेवा सुविधा चाहिँ लिन नभुल्नुहोला है। र यति बेला म भाका राख्दैछु मनपर्ने एउटी साली छ बोलको, जसमा चाहिँ आवाज रहेको छ रेखा शाह, त्यस्तै गरी नवीन ढुङ्गेलको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि मैले यो भाका राखिसके, सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ है। आजको यो श्रृंखलामा रहेर चाहिँ तपाईँको लागि नै भाका राख्दा राख्दै अब कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो। यतिन्जेलसम्म रेडियो सुनेर बस्नुहुने सबै सबैलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरी हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामराम संसादी पसलका प्रोपाइटर भक्त कुमार रामराम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा सबै सबैलाई फेरि पनि एक रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै तपाईँ सम्पूर्णको लागि भाका रहेको छ ढाका टोपी बोलको भूपेन्द्र गुरूङ, त्यस्तै गरी देवी घरती मगरको आवाजमा रहेको यो भाका राख्दै आजको श्रृंखलाबाट म विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
1: दीर्घायु फर्निचर सोरुम,
0: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर सोरुम दिलीगौडाका नहुँ।
1: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 065 मोबाइल नम्बर 98 60 61 268
0: 98 60 60 268।
3: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
3: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
0: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 460 67 645।
6: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: ए दिदी आज कहाँ जाने तयारी गर्नु भएको छ?
8: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
7: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
8: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
7: त्यसो भए आज त घरको भान्साको स्वाद त दाउराको सेकुवामै रमाइलो गरौ न त।
8: हुन्छ नि, जाऊ जाऊ।
7: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
8: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
6: फोन नम्बर 97155065555, 97156506।
8: टिकटक दाउराको सेकुवा, अथेन्टिक टेस्टी एन्ड अनफर्गेटेबल।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा भीमसेन टोल, बीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 660 86 925, 98 560 34 881 र 98 460 47 580।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेस महाधिवेशनमा नेतृत्वका लागि चुनावी सरगर्मी बढ़्यो। सभापतिमा गगन थापा निश्चित जस्तै महामन्त्रीमा प्रदीप पौडेल, सुनिल शर्मा, नयन सिंह मोहर लगायतको उम्मेद्वारी।
0: चालू वर्ष नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। वृद्धि दर खुम्चिनुमा भोटेकुसी बाढ़ीको असर मुख्य कारण।
1: दशैंको यात्राका लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने। घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुला। घर जानेहरूलाई मौसमले पनि साथ दिने अनुमान।
2: अहिलेसम्म हेर्दा यो जुन पश्चिमी वायुको प्रभाव छ यो पनि त्यति लामो चाहिँ बस्दैन होइन। अब अर्को प्रणाली तत्काल नआउँदासम्मलाई चाहिँ खासै त्यस्तो चाहिँ देखिया छैन।
0: यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक हालजेनलाई प्रदान गरिने। अन्तरिक्षमा उत्पन्न न्यूट्रिनोको खोजी गरेकोमा सम्मान।
1: र आयरल्याण्ड र इजरायल बीचको खेलमा थुकेको घटनाबारे यूईएफएले अनुसन्धान गर्ने।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सर्वोच्च अदालतमा 4 जना न्यायाधीश सिफारिश हुनुभएको छ। आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सिफारिश गरेको हो। उहाँहरू अब संसदीय सुनवाईपछि नियुक्त हुनुहुनेछ। यसैबीच संसदीय सुनवाई समितिले प्रस्तावित 13 जना राजदूतको संसदीय सुनवाई अघि नै सम्पन्न गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले असोज 26, 27 र 28 गते सुनवाई गर्ने तथा 29 गते प्रतिवेदन लेखन र सिफारिश गर्ने कार्यतालिका तय गरेको हो। सरकारले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जंग थापा र बेलायतका लागि अवकाश प्राप्त पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको नाम सिफारिश गरेको छ। यस्तै जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सारू जोशी, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खडेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मञ्चला झा र साउदी अरबका लागि गिरी बहादुर सुनारको नाम सिफारिश गरेको छ।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी मनोनयन दर्ताको प्रक्रिया चलिरहेको छ। राष्ट्रिय सभा गृहमा रहेको पार्टीको निर्वाचन कार्यालयमा विभिन्न पदका आकांक्षी नेताहरूले उम्मेद्वारी दर्ता गराइरहेका छन्। मनोनयन दर्ताको समय अहिले बेलुकी 6 बजेसम्म थप गरिएको हो। यसरी मनोनयन दर्ताको समय दिउँसो 4 बजेसम्म रहेकामा 2 घण्टा थपेको हो। आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रको थप छलफल भोलि फेरि हुनेछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि 7,114 जना महाधिवेशन प्रतिनिधि अन्तिम मतदाता सूचीमा कायम भएका छन्। सभापति पदमा गगन थापा उम्मेद्वारका लागि अघि बढ़िरहनु भएको छ भने विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति पदका लागि उम्मेद्वारका रूपमा अघि बढ़नु भएको छ। सभापति पदका लागि श्यामकृष्ण खड्गेले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस्तै महामन्त्री पदका लागि नयनसिंह महरले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यसअघि नै प्रदीप पौडेल र डाक्टर सुनिल कुमार शर्माले पनि महामन्त्री पदमा आफ्नो दावेदारी प्रस्तुत गरिसक्नु भएको छ। उपसभापति पदमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, विनोद चौधरी, जीवन परियार र पुष्पा भूषाल लगायतले उम्मेद्वारी दिनुभएको छ। यस्तै महामन्त्री पदमा डाक्टर ढिला संग्रौला, महालक्ष्मी उपाध्याय डिना र रीता खनालले पनि उम्मेद्वारी दिनुभएको छ। त्यसै गरी सहमहामन्त्री पदमा देवेन्द्र राज कणेल र मनोजमणि आचार्य लगायत नेताहरू प्रतिस्पर्धाको तयारीमा छन्। कांग्रेसको नयाँ विधान अनुसार यसपल्ट केन्द्रीय कार्य समिति 167 सदस्यबाट बढ़ाएर 297 सदस्य बनाएको छ। यसपल्ट कांग्रेसको केन्द्रीय कार्य समिति 80 क्लस्टरबाट चयन हुने व्यवस्था छ। अन्तिम उम्मेद्वारको नामावली भोलि प्रकाशन हुने र पर्सि 22 गते मतदान गर्ने कार्यतालिका छ।
0: यसैबीच नेकपा एमाले फागुन 21 गतेको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताको रूपमा लिन नहुने निष्कर्षसहित अन्तर पार्टी निर्देशन जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटी बैठकपछि 26 पृष्ठको निर्देशनमा चुनावी हारलाई पार्टीको आन्तरिक कमजोरी, बाह्य वातावरण, डिजिटल आक्रमण, समयको मनोविज्ञान र चुनावी व्यवस्थाको संयुक्त परिणामका रूपमा विश्लेषण गरिएको छ। ओलीले अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गरे पनि अहिले नेतृत्वबाट भाग्ने वा दोषारोपणमा अल्झिने समय नभएको बताउनु भएको छ। पार्टी निर्देशनको भाषाले ओलीले तत्काल अध्यक्ष पद नछोड्ने संकेत गरेको छ।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातवानी नाका संचालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले यसबारे जानकारी दिनुभयो। अहिले तातवानी नाकामा नेपाली पक्षलाई कुनै समस्या छैन, चीन पक्षसँग पनि नियमित संवादमा छौं, दैनिक जसो नै संवाद भइरहेको छ उहाँले भन्नुभयो। विपदका कारण नाका संचालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनस्थापनाका लागि काम गरिरहेको उहाँको भनाई छ। मन्त्री लम्सालले तातोपानी नाका संचालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनिया पक्षबाट अझै अनुमति प्राप्त नभएको बताउनुभयो।
0: रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक भन्ने उल्लेख गरेको छ। बाढ़ीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको अनुमान छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकहरूको जनजीविकामा भने उल्लेखनीय असर गर्ने विश्व बैंकले जनाएको छ। पुननिर्माण तथा पुनस्थापनाका लागि काम अघि बढ़ेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व बैंकको अनुमान छ। यसैबीच पछिल्लो बाढ़ी पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2,27,00,000,00,000 रूपियाँ बराबरको क्षति पुगेको सरकारले अनुमान गरेको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्म कुमार मैनालीले विपदबाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभएको हो। सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। पुननिर्माणका लागि तत्काल 63,00,000,00,000 रूपियाँ आवश्यक पर्ने उहाँले बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय वाङमा बीच अमेरिकाको वाशिङटनमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंक अध्यक्षको निमन्त्रणामा अमेरिका पुग्नुभएका अर्थमन्त्री वाग्ले र अध्यक्ष वाङमा बीचको भेटमा रसुवाको भडेकुसी नदीमा आएको बाढ़ीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुननिर्माण, वृहत आर्थिक सुधार तथा बीमा र सामाजिक संरक्षणका लागि झण्डै 1 अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा विश्व बैंक अध्यक्ष बाङले नेपालमा बाढ़ीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुननिर्माणका क्षेत्रमा बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढ़ाएका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सृजना गर्नुपर्नेमा समेत जोड़ दिनुभएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मौसमी प्रणालीले दशैंको मौसममा पार्ने प्रभावका बारेमा मौसमविदसँग कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
10: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश, संसदीय सुनवाई समितिले प्रस्तावित 13 जना राजदूतको संसदीय सुनवाई 10 अघि नै सम्पन्न गर्ने, कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया चल्दै, एमाले 26 पृष्ठ लामो अन्तर पार्टी निर्देशन जारी गर्यो, तातो पानी नाका संचालनबारे चीनसँग निरन्तर संवाद भइरहेको सरकारको भनाई, भोटेपछि बाढ़ीका कारण नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण लगायत खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। यस वर्षको दशैंमा घर जाने यात्रुका लागि आउँदो शुक्रबार असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाहरूको बैठकले संघीय राजधानी काठमाण्डुबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चापलाई मध्यनजर गर्दै यो निर्णय गरेको हो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा गन्तव्यसम्म पुर्याउन अग्रिम टिकट बुकिङ खुला गरेको जानकारी दिनुभएको छ। यस वर्ष काठमाण्डु उपत्यकाबाट झण्डै 9-10 लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। टिकट बुकिङसँगै यात्रुलाई थप सहज बनाउन सरकारले यातायातमा सहजता ल्याउने भएको छ। त्यही अनुसार घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरका लागि रूट पर्मिट खुला गर्ने निर्णय पनि भएको छ। यसले गर्दा काठमाण्डुबाट पूर्वी, मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने गाड़ीहरूलाई आवत जावत गर्न सहज हुनेछ। साथै चाड़पर्वका बेला सड़कमा हुने अत्याधिक भीड़भाड़ र सम्भावित जामलाई ध्यानमा राख्दै विशेष सुरक्षा र नियमनको व्यवस्था समेत गरेको छ। निर्णय अनुसार दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नारायणगढ़ मुगलिन सड़क खण्डमा अत्यावश्यक बाहेकका ठूला मालवाहक गाड़ीहरू सञ्चालनमा रोक लगाइएको छ। यसले यात्रुवाहक गाड़ीहरूको आवागमनलाई झन द्रुत र सुरक्षित बनाउने विश्वास लिएको छ। यसका साथै दशैं अघि बिग्रिएका सड़कहरू मरमत गर्ने, सम्भावित अवरोध तत्काल हटाउने तथा मुख्य नाकाहरूमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी समेत पूरा भएको सम्बन्धित निकायहरूले जनाएका छन्।
0: यसैबीच मनसून बाहिरिँदै गर्दा काठमाण्डु लगायत देशका धेरै ठाउँमा हिजो दिउँसोदेखि वर्षा भइरहेको छ। आज पनि दिउँसो काठमाण्डुमा असिना सहितको वर्षाले सड़क तथा तल्लो क्षेत्रमा सामान्य डुबान पनि भयो। 81 असिना सहितको वर्षा हुँदा केही समय जनजीवन प्रभावित भएको छ। छोटो समयमै ठूलो मात्रामा पानी परेपछि काठमाण्डु उपत्यका मुख्य सड़क तथा तल्लो भेगमा पानी जम्दा गाड़ीको आवागमन र पैदल यात्रा प्रभावित भएका छन्। कतिपय ठाउँमा सड़कमा पानी जम्दा गाड़ी चलाउन कठिनाई भएको थियो भने पैदल यात्रुलाई समेत आवत जावतमा समस्या भएको छ। मौसममा आएको यो परिवर्तनका कारण जोखिमयुक्त क्षेत्रहरूमा छोटो अवधिमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदहरूको अनुमान रहेको छ।
1: यसैबीच मनसूनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरैजसो भेगमा मध्यम तथा 1-2 ठाउँमा ठूलो पानी पर्ने क्रम भोलिसम्मै रहनेछ। भोलिसम्म 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झरी भने नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभाव र मनसूनी प्रभावले वायुमण्डल अस्थिर रहने भएकाले केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित छोटो समयका लागि 1-2 ठाउँमा वर्षा हुन सक्ने महाशाखाको भनाइ छ। अहिले देखिएको मौसमी प्रणालीले दशैंमा कस्तो असर पर्ला भन्ने आम चासो बढ़ेको छ भने धान बाली के गर्ने भन्ने चिन्ता पनि बढ़ेको छ। अहिले देखिएको मौसमी प्रणालीले दशैंको मौसममा पार्ने प्रभावका बारेमा जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद तथा प्रवक्ता विभूति पोखरेललाई साथी सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
2: तत्काललाई चाहिँ यो पश्चिमी वायुको प्रभाव देखिया छ होइन, पश्चिमी प्रणालीको प्रभाव तथा यो मनसुनी वायुको पनि प्रभाव देखिएको हुनाले चाहिँ होइन वर्षा भएको छ। र बेलुकाकै कुरा गर्ने हो भने पनि यो सुदूर पश्चिम प्रदेशका केही एक दुई स्थानमा भनौँ न यो भारीसम्म वर्षा देखिया छ होइन। अब हामीले केही अगाडि केही दिन अगाडिदेखि चाहिँ अब यो मध्यमसम्म हल्कादेखि मध्यमसम्म चाहिँ वर्षा हुन सक्ने चाहिँ भनिरहेको थियौँ होइन, तर अब यो पछिल्लो अवस्थामा चाहिँ अलिकति यो पनि राम्रै देखिया छ हाम्रोमा होइन।
12: ठुलो वर्षा हुने नै सम्भावना देखियो,
2: ठुलो चाहिँ हुँदैन, आइसोलेटेड सबै ठाउँमा हुँदैन होइन, त्यो एक दुई ठाउँमा चाहिँ सम्भावना चाहिँ देखियो होइन। त्यस्तो ठुलो त्यो एकदमै ठुलो प्रणाली पनि होइन, लगातार वर्षा हुने पनि होइन होइन। अब जस्तो एकछिन घाम पनि मजासित लाग्ने अनि त्यसपछि फेरि बदली भएर यो प्रणाली रहिरहेको भएर बदली भएर एक दुई ठाउँमा चाहिँ यो भारीसम्म वर्षा हुने सबै ठाउँमा चाहिँ हुँदैन, एक दुई ठाउँमा चाहिँ त्यो सम्भावना चाहिँ देखिया छ।
12: पानी पर्ने रुकिने खालको मौसम छ नि अहिले, कहिलेसम्म चाहिँ यस्तो खालको वर्षा रहिरहने देखिन्छ?
2: दुई तीन दिनलाई चाहिँ अझै पनि देखिया छ होइन, पश्चिमी वायुको भनौँ यो ट्रफ चाहिँ बसिरहने भएको भएर दुई तीन दिनलाई चाहिँ यस्तै देखिन्छ। र सबै ठाउँमा पनि हुँदैन, फेरि अब यो हल्कादेखि मध्यमसम्म कुनै अब राति हुने हुन्छ होइन, कुनै अब एक समयमा चाहिँ वर्षा राम्रै हुने चाहिँ देखिया छ।
12: मनसुन बाहिरिनको लागि पनि यस्तो खालको प्रणालीहरू विकसित हुने हो?
2: मनसुन बाहिरिनलाई विकसित भन्दा पनि एक दुई दिन अगाडि त एक्टिभिटीहरू एकदमै कम भइसकेको अवस्था हो होइन, तर अब पछि चाहिँ पश्चिमी वायु पनि भयो र सँगसँगै चाहिँ मोइस्चर पनि आइरह्यो क्या, पश्चिमी वायुको प्रभावले बन्ने प्रणाली र त्यसमा चाहिँ हल्का जुन मोइस्चर आइरहेको छ त्यसले चाहिँ एड गरेको हो।
12: मनसुन कहिलेसम्म बाहिरिने भनेर त्यस्तो केही प्रक्षेपण गरिसक्नु भएको छ?
2: केही स्थानहरूमा त हामीले दिइसके अवस्था पनि छ होइन, बाँकी स्थानहरूमा चाहिँ केही समय लाग्छ
12: भन्नाले कहाँ कहाँ भनिसक्नु?
2: अब जस्तै अब हामीले यो गण्डकीदेखि पश्चिमतिर होइन, लुम्बिनीदेखि पश्चिमतिर चाहिँ अब दिइसकेका अवस्था छ भने बाँकी स्थानहरूमा कोशी प्रदेश, बागमती, गण्डकीका बाँकी भूभाग, लुम्बिनीका बाँकी भूभाग जुन छन् अनि चाहिँ हामीले यो एक्टिभिटी अझै एक दुई दिन बढ्ने भएको भएर होइन एकछिन चाहिँ लाग्छ।
12: पूर्वतिर चाहिँ अब बिस्तारै मनसुनी गतिविधि घट्दै गएको हो?
2: गतिविधि चाहिँ घट्दै गएको, अहिले पनि अब पश्चिमी वायु चाहिँ जुन छ होइन प्रभाव नै बढी छ अहिले हेर्ने हो भने पनि, यद्यपि अब मनसुनले पनि त्यसमा एड गरिरहेछ।
12: ठुलो पानी पर्ने रोकिने क्रम चाहिँ भइरहेछ, दशैंमा घर जाने कि नजाने अथवा दशैं कस्तो रहला भन्ने भइरहेछ होइन, केही पूर्वानुमान गरिसक्नु भएको छ मौसमको?
2: दशैंलाई चाहिँ अब अहिलेसम्म हेर्दा यो जुन पश्चिमी वायुको प्रभाव यो पनि त्यति लामो चाहिँ बस्दैन होइन, दुई तिन दिन चाहिँ अब वर्षा हुने जाने चाहिँ गराउँछ नै। अब अर्को प्रणाली तत्काल नआउँदासम्मलाई चाहिँ खासै त्यस्तो चाहिँ देखिया छैन वेदर डिस्टर्ब हुने होइन, तर अब वेदर त फेरि यसपालि एकदमै अनसर्टेनिटी र चेन्ज भइरहेको हिसाबले चाहिँ यो अध्यावधि चाहिँ रहिरहनु हुन चाहिँ हामी अनुरोध गर्दछौ होइन।
12: धान काट्ने र यात्रा गर्नेलाई चाहिँ सुझावै दिनु पर्दाखेरि चाहिँ यो दिन कस्तो सतर्कता अप्नाउने?
2: वर्षा पनि हुन सक्छ भन्ने टाइपको चाहिँ प्रिपेरेसन गर्नुपर्ने चाहिँ देखिया छ, अब वर्षाको त्यही अनुसार हामीले प्रिपेयर गरेर हामी हिँड्नुपर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, सरकारले विपदबाट प्रभावित महिला बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई लक्षित गर्दै समुन्नति कार्यक्रम अघि बढ़ाएको छ। महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद प्रभावितलाई तत्काल राहतमा मात्र सीमित नराखी संरक्षण, जीविकोपार्जन, पुनस्थापना, शिल्प विकास, रोजगारी र उद्यमशीलता मार्फत आर्थिक रूपमा पुनस्थापित गर्ने उद्देश्यले कार्यक्रम शुरू गरेको जनाएको छ। कार्यक्रमको प्रारम्भिक कार्यान्वयन रसुवा त्रिशुली बाढ़ी प्रभावित क्षेत्रबाट शुरू गर्ने सरकारको तयारी छ। प्रभावितको आवश्यकता, जोखिम, क्षमता र सम्भावनाका आधारमा संरक्षण, जीविकोपार्जन तथा आर्थिक पुनर्लाभका कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: कृषि मन्त्र नार्क्ससँग पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। धनुषाको धनौजी गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आर्थिक वर्ष 2077-78 डिप बोरिङ, कोल्ड स्टोरको कम्पाउण्डिङ वाल र विद्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्दा राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्नेमा सूचना नै सार्वजनिक नगरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल, सहलेखापाल विनोद कुमार मण्डल तथा जनकपुर टुडे मीडिया ग्रुप र अमृत मीडियासँग सम्बन्धित व्यक्तिहरूको मिलिमतोमा पत्रिकाको फरक फरक प्रति तयार गरी अभिलेख र लेखा परीक्षण गर्ने कार्यलाई झुक्क्याएको अख्तियारको दावी छ। एकै विज्ञापनलाई दुई छुट्टा छुट्टै योजनाको विज्ञापन देखाई 3,80,000 रूपियाँ भुक्तानी लिएको आरोपमा उनीहरू विरूद्ध कानून बमोजिम सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
3: शेयर बजार दुई कारोबार दिनपछि आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 11.96 अंकले बढ़ेर 2578.73 बिन्दुमा पुगेको छ। आज माइक्रो फाइनान्स र जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज निफ्टी बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 3,27,00,00,000 रूपियाँ कारोबार भएकोमा आज 359 कम्पनीका 99,55,000 किता शेयर 3,13,00,00,000 रूपियाँमा किनबेच भएको छ।
4: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 रहेको 112 रोपनी जग्गा नेपाल सरकारको नाममा आएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग राहुल आयोगको 2052 प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा यो जग्गा सरकारको नाममा ल्याइएको हो। राहुल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्न सिफारिस गरेका जग्गा मध्ये यो क्षेत्रफल जग्गा सरकारको नाममा आएको भूमि प्रशासन कार्यालय दिल्ली बजारले जनाएको छ। राहुल आयोगको 2052 सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्थाबारे अध्ययन गरी अतिक्रमित तथा व्यक्तिगत नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा संरक्षण गर्न सुझावसहित प्रतिवेदन दिएको थियो।
3: सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरेको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अधिकृत डाक्टर संजीव पण्डितले जानकारी दिनुभयो। परिचय पत्र प्राप्त गर्ने किसानलाई कृषि बीमा, अनुदान, राहत, उत्पादन प्रोत्साहन, कृषि यान्त्रिकरण, प्रविधि हस्तान्तरण, सहुलियत कृषि कर्जा तथा अरू लक्षित कृषि सेवा प्रदान गरिनेछ।
4: ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्रै बिक्री वितरणको व्यवस्था गर्न माग गरेको छ। नेपालमा खाना पकाउने ग्यासको अभाव बढ़दै गएको र उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै महासंघले आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढ़ी सिलिण्डर हुनु नै ग्यास अभावको प्रमुख कारण रहेको बताउनु भएको छ। तर विभिन्न ग्यास उद्योगले 2500 देखि 2700 रूपियाँसम्म लिएर नयाँ सिलिण्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भुटेकुसी बाढ़ीबाट प्रभावित व्यवसायीलाई राहत तथा बेल आउटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। सिंहदरबारमा आज आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भुटेकुसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले बाढ़ीका कारण विशेष गरी साना तथा मझौला व्यवसायको पुँजी नै गुमेको बताउनुभयो। महासंघको सर्वेक्षण अनुसार बाढ़ीबाट प्रभावित उद्योग मध्ये 85% साना तथा मझौला उद्योग रहेका भन्दै उहाँले व्यवसाय पुनः सञ्चालनका लागि बिजनेस रिभाइभल प्लान र बेल आउटको आवश्यकता रहेको उहाँको भनाई छ।
4: बाघको संख्या वृद्धिसँगै बढ़दै गएपछि समस्या ग्रस्त बाघको दीर्घकालीन समस्या समाधान गरी मानववाद द्वन्द न्यूनीकरण गर्न सरकारले टाइगर सेन्चुरी स्थापनाको प्रक्रिया अघि बढ़ाएको छ। सरकारको प्राथमिकता प्राप्त नीति तथा योजनालाई कार्यान्वयन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकामा रहेको संस्था द वाइल्ड एनिमल सेन्चुरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा नेपालमा कम्तीमा 50 हेक्टर क्षेत्रफलमा खुला तथा प्राकृतिक वातावरण मैत्री आधुनिक बाघ सेन्चुरी निर्माण गर्नेछ। समझदारी पत्रमा कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी प्रसाद पोखरेल र टीडीडब्ल्यूएसएएस का कार्यकारी निर्देशक फ्याट क्रेगले हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ।
3: जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसादलाई 2 लाख रूपियाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेश लुइटेलको इजलासले प्रसाईलाई 2 लाख रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। सांसद रचना खतिवड़ाले दिएको जाहेरीका आधारमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रसाई पक्राउ पर्नु भएको थियो। अदालतको आदेशपछि आवश्यक प्रक्रिया पूरा गरेर उहाँ रिहाई हुनुभएको छ।
4: मध्य प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि नीतिगत परिवर्तन आवश्यक रहेको सरकारवालाहरूले बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले 12 को सीमारामा आयोजना गरेको 2 दिने उच्चस्तरीय संवादमा सहभागीहरूले विद्यालयदेखि विश्वविद्यालय तहसम्म सुधार आवश्यक रहेको बताएका हुन्।
3: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक फ्रान्सिस हाल्जेनले पाउनुहुने भएको छ। अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोको खोज तथा आइस क्यूब न्यूट्रिनो अब्जर्भरीको स्थापनामा निर्णायक योगदान पुर्याए बापत नोबेल समितिले 82 वर्षका हाल्जेनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँले 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। आइस क्यूब न्यूट्रोनी अब्जर्भेटरीले सुदूर ब्रह्माण्डमा उत्पन्न भएका न्यूट्रिनोहरूको निगरानी गर्छ। न्यूट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन्। हिजो यस वर्षको पहिलो नोबेल पुरस्कार अन्तर्गत चिकित्सा शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब रसायन शास्त्र बिहीबार, साहित्य शुक्रबार, शान्ति आउँदो सोमबार, अर्थशास्त्रको विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कारबाट सम्मानित गरिन्छ।
4: नेपाल दर्पणमा अब खेल खबर। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले आइतबार भएको नेशन्स लीग अन्तर्गत आयरल्याण्ड र इजरायल बीचको खेलमा थुकेको घटनाबारे अनुशासनात्मक अनुसन्धान शुरू गर्ने जनाएको छ। तनावपूर्ण खेलका क्रममा इजरायली खेलाड़ीले आयरल्याण्डको प्रशिक्षक टोलीका एक सदस्यमाथि थुकेको आरोप लागेको छ। सर्बियामा भएको खेलका क्रममा खेलाड़ीबाट भएका सम्भावित दुर्व्यवहारको विषयमा छानबिन गर्ने यूईएफएले जनाएको छ। आयरल्याण्डका प्रशिक्षक टोलीका सदस्य डेमियन डोयलले मध्यान्तरको स्थिति बजेपछि एक इजरायली खेलाड़ीले आफूमाथि थुकेको आरोप लगाएका बारे आइरिश संचार माध्यमले समाचार प्रकाशित गरेका थिए। यद्यपि खेलपछिको पत्रकार सम्मेलनमा थुकिएको घटनाबारे सोधिएको प्रश्नमा आयरल्याण्डका मुख्य प्रशिक्षक हेइमिर हेलग्रिमसनले विस्तृत विवरण दिन अस्वीकार गरेका थिए। उनले यस विषयमा टिप्पणी नगर्ने तथा अनुशासन समितिले नै छानबिन गर्ने बताएका छन्।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: कांग्रेस महाधिवेशनमा नेतृत्वका लागि चुनावी सरगर्मी बढ़्यो। सभापतिमा गगन थापा निश्चित जस्तै महामन्त्रीमा प्रदीप पौडेल, सुनिल शर्मा, नयन सिंह महर लगायतको उम्मेद्वारी।
3: चालू वर्ष नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। वृद्धि दर खुम्चनेमा भोटेपछि बाढ़ीको असर मुख्य कारण।
4: दशैंको यात्राका लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने। घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुला। घर जानेहरूलाई मौसमले पनि साथ दिने अनुमान।
3: यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक हाल्जेनलाई प्रदान गरिने। अन्तरिक्षमा उत्पन्न न्यूट्रिनोको खोजी गरेकोमा सम्मान।
4: र आयरल्याण्ड र इजरायल बीचको खेलमा थुकेको घटनाबारे यूईएफएले अनुसन्धान गर्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी दिने गरौं।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाऊ जाऊ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9811969902।
4: यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
5: होइन हौ, कसरी पर्यो?

0: चुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा,
0: दिदी कुमार श्रेष्ठको भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 52, मोबाइल 98 5 60 28 587। शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब, एसआरएल मा रक्त परीक्षणमा 30% छुट।
3: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
0: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरी सहर्ष जानकारी गराउँदछौ।
3: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
0: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
3: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल, शुक्ला गण्डकी 4, दुलेगौडा बजार, क्राउन प्लाजा, फोन नम्बर 0 65 590 490।
4: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
7: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
1: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
3: मोबाइल नम्बर 98 2 61 52 0 67। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: है, ब्रिजेश ज्वेलर्स।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
7: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार। स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दोलेगौडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
9: TVS साथ छ हाम्रो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98575619 र 98694057056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
8: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
9: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
8: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
9: स्थान शुक्ला गण्डकी 4, दुलेगौडा, कस्तरी खेल मैदान।
8: महोत्सवका मुख्य आकर्षणहरू:
9: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
8: बालुद्यान एवं रमाइलो मेला,
9: दशैं तिहार सस्तो बजार,
8: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
9: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
8: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
9: साथमा लाइभ कन्सर्ट।
8: आयोजक शुक्ला गण्डकी युवा क्लब, दुलेगौडा, तनहुँ।
10: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजीका यमहा बाइक स्कुटर खरिदमा घरमै बसी 1 लाखसम्म नगद जित्ने मौका नगुमाउनु होला, र लिइसकेपछि 10 लाखसम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
11: सुन्दर अटो ओक्स, यमहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0654142121, मोबाइल 98565935। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: यस, यमहा।

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz रेन्टेनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी, महाधिवेशनमा उद्योगी व्यवसाय उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वार। न्यायाधीश सिफारिशमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको फरकमा दुलेगुडा बडा दशैं महोत्सवको अवधि पुनः नथप्न शुक्ला गण्डकी नगर उद्योग वाणी संघद्वारा प्रमुख जिल्लाधिकारीको ध्यान आकर्षण। दशैंको टीकाको उत्तम साइत 10:26 नारायणघाट काठमाडौँ सड़क खण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ठूला मालवाहक सवारी रोक। नेपालको आर्थिक वृद्धि 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण र बेल्जियमका वैज्ञानिक हालजेनलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार। समाचार विस्तारमा सुन्नुहोस्।

नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सभापति पदमा गगन कुमार थापाले उम्मेद्वारी दर्ता गराउनु भएको छ। थापाले राष्ट्रिय सभागृहमा पुगेर सभापति पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो। उहाँले बेलुका 6:05 मनोनयन दर्ता गराउनु भयो। यसअघि निर्वाचन समितिले उम्मेद्वारी दर्ताको समय बेलुकी 6 बजेसम्मको लागि तोकेको थियो, तर काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भएको अविरल वर्षा र त्यसले आवागमनमा पारेको असरका कारण केही आकांक्षीहरू समयमै पुग्न नसक्ने अवस्था देखिएपछि समितिले समयसीमा 1 घण्टा थपेर बेलुकी 7 बजेसम्म पुर्याएको थियो। यसअघि सभापति पदका लागि श्यामकृष्ण खड्गेले पनि उम्मेद्वारी दर्ता गराउनु भएको थियो।

कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा संचालित मनोनयन दत्त कार्यक्रममा पार्टीका प्रवक्ता देवराज चालिसीले उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। काठमाडौँ जारी महाधिवेशनको चुनावी कार्यतालिका अनुसार उहाँले उपसभापति पदमा मनोनयन पत्र दाखिला गर्नु भएको जनाइएको छ। पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता प्रक्रिया शुरू भएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका सुरेन्द्र पाण्डेले उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। महाधिवेशनको चुनावी कार्यतालिका अनुसार उहाँले आज उपसभापति पदमा मनोनयन पत्र दाखिला गर्नु भएको जनाइएको छ। पन्ध्रौं महाधिवेशनमा उद्योग व्यवसाय बैंकिङ तथा निर्माण क्षेत्रका प्रभावशाली व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएको छ। आर्थिक क्षेत्रमा दशकौंको अनुभव हासिल गरेका व्यक्तिहरू महाधिवेशनमा उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मका पदमा चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। चौधरी ग्रुपका अध्यक्ष एवं पूर्व सांसद विनोद चौधरीले समावेशी तर्फबाट उपसभापति पदमा उम्मेद्वारी दिनुभएको छ। केएमसी अस्पताल तथा कलेजका संचालक डाक्टर सुनिल कुमार शर्मा महामन्त्री र पूर्व मुख्यमन्त्री एवं निर्माण व्यवसायी बहादुर सिंह लामा सहमहामन्त्रीको प्रतिस्पर्धामा हुनुहुन्छ। खुल्ला तथा विभिन्न क्लस्टरतर्फ नेपाल निर्माण व्यवसाय महासंघका पूर्व अध्यक्ष रवि सिंह, बैंकिङ एवं कृषि क्षेत्रका भरतराज ढकाल, अर्ग्यानिक चिया तथा कृषि उद्यमी शान्ता बास्कोटा कोइराला, इन्जिनियर मोहन आचार्य, उद्यमी किरण केसी, पर्यटन व्यवसायी सौगात थापा तथा छत्रबहादुर गिरी, बासु ढुंगाना, खुमा आर्याल, तिलक राणाबाट, उत्तमलाल चुक, रामेश्वर शाह लगायत का व्यवसायीले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन्। उम्मेद्वार बनेका व्यवसायीले पूर्वाधार विकास, ऐन कानून परिमार्जन, उद्यमशीलता प्रवर्धन र नीति निर्माणमा व्यावहारिक अनुभवको उपयोगलाई मुख्य एजेण्डा बनाएका छन्। समावेशी तर्फबाट उपसभापतिमा उम्मेद्वार दिनुभएका चौधरी ग्रुपका अध्यक्ष तथा उद्योगी विनोद चौधरी पूर्व सांसद हुनुहुन्छ। उहाँ उद्योग, बैंकिङ, होटल, ऊर्जा लगायत विभिन्न व्यवसायमा संलग्न हुन्छ। महामन्त्रीमा उम्मेद्वार दर्ता गराउनुभएका डाक्टर सुनिल कुमार शर्मा स्वास्थ्य तथा शिक्षा क्षेत्रका व्यवसाय हुनुहुन्छ। उहाँ केएमसी अस्पताल तथा कलेजका संचालक हुनुहुन्छ। उहाँ पूर्व सांसद पनि हुनुहुन्छ। सहमहामन्त्रीमा उम्मेद्वार दिनुभएका बहादुर सिंह लामा निर्माण व्यवसायी तथा राजनीतिज्ञ हुनुहुन्छ। उहाँ हिन्दुङ एण्ड थोकर कन्स्ट्रक्सनसँग आबद्ध संस्थापकदेखि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं पूर्व मन्त्री हुनुहुन्छ। महाधिवेशनमा केन्द्रीय सदस्यमा पनि धेरै उद्योगी व्यवसाय प्रतिस्पर्धामा उत्रेका छन्। महिला उद्यमी एवं सामाजिक अभियन्ता शान्ता बास्कोटा कोइरालाले केन्द्रीय सदस्यमा उम्मेद्वार दिनुभएको छ। उहाँ राजनीति सँगसँगै व्यवसाय, अर्ग्यानिक कृषि, सामाजिक सेवा र महिला उद्यमशीलताका क्षेत्रमा सक्रिय हुनुहुन्छ। युवा उद्यमी तथा सफल बैंकर्स भरतराज ढकालले खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वार दिनुभएको छ। स्याङ्जाको आँधीखोला गाउँपालिका छ फापरथुमका स्थानीय ढकालसँग लामो समयदेखि बालबालिका, वातावरण, सहकारी बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा काम गरेको अनुभव छ। नेपाल निर्माण व्यवसाय महासंघका पूर्व अध्यक्ष रवि सिंहले पनि खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वार दर्ता गराउनु भएको छ। उहाँ निर्माण क्षेत्रका अनुभवी व्यवसाय हुनुहुन्छ। काठमाडौँ एकबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित सिंहले मुलुकको पूर्वाधार विकास, ऐन कानून संशोधन र संस्थागत सुधारलाई आफ्नो मुख्य एजेण्डा बनाउनु भएको छ। अर्का निर्माण व्यवसायका रूपमा परिचित मोहन आचार्य पनि केन्द्रीय सदस्यमा उठ्नु भएको छ। रसुवा कन्स्ट्रक्सनसँग आबद्ध उहाँ त्यहाँका निर्माण व्यवसायी तथा सिभिल इन्जिनियर हुनुहुन्छ। त्यसो त उहाँ 2074, 1979 र 1982 सालमा रसुवाबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस नेता हुनुहुन्छ। अर्का युवा उद्यमी किरण केसीले केन्द्रीय सदस्यमा उम्मेद्वार दिनुभएको छ। उहाँ बैंकिङ, बीमा, जलविद्युत र निर्माण क्षेत्रमा सक्रिय तथा केसी ग्रुप अफ कम्पनीका निर्देशक हुनुहुन्छ। उहाँ कास्की 2 महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। महाधिवेशनमा 35 मुनिको समूहबाट केन्द्रीय सदस्यमा सौगात थापा प्रतिस्पर्धीका रूपमा हुनुहुन्छ। उहाँ पर्यटन व्यवसाय तथा युवा उद्यमी हुनुहुन्छ। अंशुभरा ग्रुपका निर्देशक र पोखरा उद्योग वाणी संघका उपाध्यक्ष समेत रहनुभएका उहाँले इन्फोमेक्स कलेजबाट एमबीएस गर्नुभएको छ। चितवनको तुलिप होटलका व्यवसायी रामेश्वर शाहले पनि कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ। स्याङ्जाकबाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका भरतराज ढकालले 1009 मत प्राप्त गरी निर्वाचित भएर हाल केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराउनु भएको जनाइएको छ। कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत तनहुँका उपसभापति देवकुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधि छनौट हुनुभएको छ। तनहुँ एकबाट खुल्ला 10 बिना प्यानल चुनाव लड्नुभएका श्रेष्ठले 324 मत प्राप्त गर्नुभएको थियो। केशव अधिकारीको समेत 324 मत आएपछि बराबरी भएर महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको थिएन। आज बिहान सार्वजनिक नामावलीमा अधिकारी महाधिवेशन प्रतिनिधि सूचीमा समेटिए पनि श्रेष्ठको नाम थिएन। तत्पश्चात पार्टी श्रेष्ठलाई अन्याय भएको हुँदै केन्द्रीय नेतृत्वको आलोचना भएको थियो।

0: गत भदौ 10 भोटेको सीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूका लागि सरकारले अस्थायी आवास निर्माणको काम अगाडि बढ़ाउने निर्णय गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विभिन्न साझेदार संघ संस्था तथा स्थानीय तहसंघको सहकार्यमा तत्काल अस्थायी आवास निर्माण काम अगाडि बढ़ाउने निर्णय गरेको हो। बैठकले पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थाहरूलाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। बैठकले सहयोगी संस्थाहरूले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रहेर घर निर्माण गर्नुपर्ने निर्णय गरेको छ। प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति संख्यामा घर बनाउनु पर्ने हो भन्ने कुराको यकिन गर्न स्थानीय तहलाई पत्रचार गर्ने निर्णय समेत बैठकले गरेको छ। न्याय परिषदको सदस्य समेत रहनुभएकी सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतका चार न्यायाधीश सिफारिशमा असहमतिसहित फरक राय लेख्नु भएको छ। मनमानी रूपमा न्यायाधीशहरूको नाम छनौट गरिएको र त्यसक्रममा विधि प्रक्रिया केही पनि नहेरिएको भन्दै उहाँले फरक मत राखेको न्याय परिषदका अर्का सदस्यले बताएका छन्। उहाँले यसै त हुँदैन, बीचबाट नाम छनौट गरेपछि केही न केही आधार त देखाउनुपर्छ भन्नुभयो। ती सदस्यले भन्नुभयो भने हामीले उहाँहरूको नाम चयन गर्ने तर केही पनि आधार देखाउन नसक्ने भने मेरो सहमति रहँदैन भनेर फरक मत लेख्नुभयो। प्रतिक्रियाको लागि प्रयास गर्दा न्यायाधीश प्रधान सम्पर्क आउन चाहनु भएन। न्याय परिषदकी सदस्यका अनुसार न्यायाधीश प्रधानले चारवटा आधार देखाएर फरक मत राख्नु भएको थियो। पहिलो संविधान ऐन तथा न्यायका मूल्य मान्यता विपरीत नामहरू सिफारिश गर्न खोजिएको भनेर उहाँले फरक मत राख्नुभयो। दोस्रो सिफारिशका क्रममा पारदर्शी दोस्रो सिफारिशका क्रममा पारदर्शी वस्तुपरक र विश्वासिलो आधार दिन नसकेको भन्नेमा उहाँको विमति थियो। तेस्रो लामो समयदेखि जिल्ला न्यायाधीशबाट बढ़ोत्तरी हुँदै आएका ज्येष्ठता क्रममा रहेकालाई छाडेर अरूलाई चयन गर्नु अपरिपक्व र विवादरहित नहुने उहाँको राय थियो। चौथो सिफारिशका क्रममा अधिकतम समावेशीपनको प्रयास भएको थिएन भने कानून व्यवसाय समुदाय र नेपाल बार एसोसिएशनलाई पूरै व्यवस्था भएको थियो। यसरी गर्ने सिफारिशमा मेरो सहमति हुँदैन भनेर उहाँले आफै राय लेख्नुभयो, ती सदस्यले भनेका छन्। यसैबीच न्याय परिषद सदस्य महेश नेपाली पनि सर्वोच्च अदालतका न्यायाधीश सिफारिशमा लिखित विमति राखेको खुलेको छ। परिषद सदस्य नेपालले अनलाइन खबर संघको प्रतिक्रियामा आफूले सिफारिशमा फरक मत राखेको बताउनुभयो। मेरो राय सपना श्रीमान सपना प्रधान मल्लको भन्दा केही फरक छ। सदस्य नेपालले भन्नुभयो, मैले सिफारिशको क्रम संख्या 1 र 2 होइन कि 3 र 4 हकमा मात्रै हामी अलि तल गयौं कि भनेर फरक मत राखेको हुँ उहाँले भन्नुभयो। परिषद सदस्य नेपालले रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको हकमा फरक मत नराखेको बताउनुभयो। त्यसको साटो जनक पाण्डे र गोकर्ण डाँगीको हकमा विमति राखेको उहाँले बताउनुभयो। वरिष्ठ अधिवक्ता नेपाल प्रधानमन्त्रीको सिफारिशमा न्याय परिषद सदस्य हुनुभएको हो। उहाँ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएको सिफारिशपछि परिषदको सदस्यको रूपमा कार्यरत हुनुहुन्छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
2: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
8: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलीगौंडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार। स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दोलेगौंडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा रक्त परीक्षणमा 30% छुट।
10: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
9: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलीगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
9: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
10: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल शुक्ला गण्डकी 4 दुलेगौंडा बजार क्राउन प्लाजा। फोन नम्बर 0965904090।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
11: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0965414194। मोबाइल 98560206।
14: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
16: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
16: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौंडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
16: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा। मोबाइल 98459120 र 98162561187।
8: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
17: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
8: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
17: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
8: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
17: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
8: अब कहाँबाट शुरू गर्ने भनेर नअल्मलिनुहोस्।
17: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेबेनलाई सम्झनुहोस्। मेबेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
8: मोबाइल 98028553995। फोन 0165865059। यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया
18: हाइब्रिड एफआई टेक्नोलोजी का यमाहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र लिसकेपछि 10,00,000 सम्म नगद जित्ने मौका आफैले बटन थिच्नुहोस् नगद जित्नुहोस् साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग
19: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ सम्पर्क 0654142221 मोबाइल 98565391 प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
20: यस यमाहा
21: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
22: किन आमा के भएर
21: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
22: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
21: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
22: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
21: मोबाइल 98563942 र 98066656586
23: ए दिदी आज कहाँ जाने तयारी गर्नु भएको छ
24: कहाँ जानु र बहिनी आज त दाउराको सेकुवामा जाने हो नि
23: ए हो र त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त
24: हो नि बहिनी स्वादिलो परिकार आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि
23: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त
24: हुन्छ नि जाउँ जाउँ
21: हजुर हामी कहाँ स्वादिलो परिकार आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्
22: प्रोपाइटर अर्जुन गुरुङ दाउराको सेकुवा शुक्ला गण्डकी 4 दुलेगौडा
24: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा
22: फोन नम्बर 97155065555 97156506
21: टिकटक दाउराको सेकुवा अथेन्टिक टेस्टी एन्ड अनफर्गेटेबल
22: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको
21: नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना
22: चाड पर्वको अवसरमा माछापुछ्रो बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन 5,000 सम्मको खरिद गर्दा 2 वटा कुपन
21: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ 2-2 जनालाई राइस कुकर प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार
22: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा
21: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ
22: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा माछापुछ्रे बैंकको भवन
21: प्रोपाइटर भरत श्रेष्ठ मोबाइल 98560 65870
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
0: अब बाँकी समाचार सुन्नुहोस् नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्व प्रकाश शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ बेलुका 7 बजेसम्म मनोनयन दर्ताको समय थियो 7 बजेसम्म वरिष्ठ उपसभापतिमा उम्मेद्वार दर्ता गराउन शर्मा बाहेक कोही नआएको निर्वाचन समितिले जनाएको छ यस वर्षको दशैंको टीकाको उत्तम साइत कार्तिक 4 गते बिहान 10:26 रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। विजया दशमीको दिन बिहान 8:39 देवी विसर्जनको साइत छ। टीका लगाउँदा लगाई माग्ने पश्चिम दिशा फर्किनुपर्ने जनाइएको छ। असोज 25 गते आइतबार नवरात्रमा तथा घटस्थापना हुनेछ। नवरात्रारम्भ तथा घटस्थापना हुनेछ। घटस्थापनाको शुभ साइत बिहान 11:47 रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योग समेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्म देखिएको छ। असोज 26 गते सोमबार बिहान 10:07 झण्डा फेर्ने शुभ साइत छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नु पनि जनाइएको छ। नारायणघाट काठमाडौँ सड़क खण्डमा दशैं घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन संचालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। दशैंमा यात्रुवाहक सवारीको अत्याधिक चाप रहन्छ। निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायणघाट काठमाडौँ रूटमा ठूला सवारी चलाउन पाइने छैन। तर खाद्य सामग्री औषधि फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्वाध गुण पाउनेछन्। शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले दुलेगोडामा संचालित बड़ा दशैं सांस्कृतिक महोत्सवको समय पुनः थप्न लागि भन्दै तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको ध्यान आकर्षण गराएको छ। संघका अध्यक्ष समुद्रराम श्रेष्ठको नेतृत्वमा आज पुगेको टोलीले जारी महोत्सव पुनः असोज 25 गतेसम्म थप्ने तयारी भएको जानकारी आएकाले यस क्षेत्रका व्यवसायलाई चाडपर्वमा प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटक पटक नथपी असोज 22 गते नै अनिवार्य रूपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। शुक्लागण्डक युवा क्लबको आयोजनामा असोज 8 18 गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव वर्षा कारण प्रभावित भएकोमा असोज 11 22 गतेसम्म सञ्चालन भइरहेको छ। संघका अध्यक्ष श्रेष्ठ र महासचिव सुजन श्रेष्ठद्वारा जारी ध्यानाकर्षण पत्रमा सम्झौता तथा सहमति अनुसार व्यवसाय प्रकृतिका स्थलहरू न्यून राख्ने भनिए तापनि अपेक्षा गरिए भन्दा बढ़ी व्यावसायिक स्थलहरू सञ्चालनमा रहेको उल्लेख छ। चाडपर्वको मुखमा भएको महोत्सवले व्यवसाय आर्थिक मारमा परेको बताउँदै न्यायचित निर्णय गरिदिन प्रमुख जिल्लाधिकारी तिवारीलाई ध्यानाकर्षण गरिएको जनाइएको छ। शुक्लागण्डक नगरपालिका नम्बर 8 अव्यवस्थित बसवासीको अपु कागजात संकलन गरिने भएको छ। भोलि बिहान 10 क्रम संख्या 301 400 व्यक्तिहरूको अपु कागजात संकलन गरिने वडा अध्यक्ष नारायण सिंह थापाले जानकारी दिनुभयो। सम्बन्धित व्यक्तिहरूले आफ्नो अपु कागजात सहित शुक्ला टोल भवनमा उपस्थित भई आवश्यक विवरण तथा कागजात बुझाउन उहाँले अनुरोध गर्नुभएको छ। जेएनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार एक बन्दीलाई प्रहरी ललितपुरबाट पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटी गएको प्रहरी टोलीले आइतबार 45 वर्षीय उत्तम मगरलाई पक्राउ गरी कार्यवाहीका लागि सोमबार कारागार कार्यालय कास्कीमा बुझाइएको हो। जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा महालक्ष्मी नगरपालिका नम्बर 4 सानो गाउँबाट मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी न्याय उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। काशीको पोखरा महानगरपालिका नम्बर 29 पटनेरी बस्ने मगर 2082 भदौ 24 गतेको जीएनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले कारागार नै खाली गराउँदा फरार भएपछि सम्पर्कमा आउनु भएको थिएन। सहकारी ठगी सम्बन्धी कसुरमा पूर्वपक्षको लागि थुनामा रहेको उहाँलाई कास्की प्रहरीले कारागारमा बुझाएको कारागार प्रशासक सम्राट थापा मगरले बताउनुभयो। असोज 9 11 गतेसम्म परेको अविराल वर्षासँगै आएको बाढ़ी पहिरोबाट बागलुङमा सड़क पूर्वाधारमा 50 करोड़ भन्दा बढ़ीको क्षति भएको छ। सड़क तथा अन्य पूर्वाधारमा भएको क्षतिको पुननिर्माणका लागि झण्डै 1 अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सड़क डिभिजन कार्यालय अन्तर्गत 30 करोड़ र पूर्वाधार विकास कार्यालय अन्तर्गत 20 करोड़ गरी 50 करोड़को क्षति भएको हो। बाढ़ी पहिरोबाट राष्ट्रिय राजमार्ग सहायक राजमार्ग तथा प्रदेश सरकार अन्तर्गतका सड़कमा ठूलो क्षति पुगेको छ। मध्य पहाड़ी लोकमार्गको निसीखोला र गलकोट खण्ड तथा प्रदेश सरकार अन्तर्गतको गलकोट हरिचौर ताराखोला सड़कमा बढ़ी क्षति भएको छ। सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख प्रहरी बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कार्यालय अन्तर्गतका काली गण्डकी करिडोर मध्य पहाड़ी लोकमार्ग बागलुङ बेनी लगायत सड़कमा करिब 30 करोड़को क्षति भएको छ। मध्य पहाड़ी लोकमार्गको निसी खोलास्थित काना बगर र जीवा खोला क्षेत्रमा करिब 400 मिटर सड़कको ट्र्याक नै बाढ़ीले बगाएको छ। असोज 8-11 परेको भीषण वर्षापछि आएको बाढ़ी पहिरोले मेग्दीमा ठूलो जनधनको क्षति गरे पनि क्षतिको पूर्ण तथा अध्यावधिक विवरण संकलन हुन सकेको छैन। सड़क संचार र विद्युत सेवा अवरूद्ध हुँदा जिल्लाका दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा पुग्न कठिन भएपछि भौतिक संरचनातर्फको वास्तविक क्षतिको विवरण अझै यकिन हुन नसकेको हो। सहायक प्रमुख जिल्लाधिकारी कुलप्रसाद आचार्य अनुसार मेग्दीभित्र बाढ़ी पहिरोमा परि 7 जनाको मृत्यु भएको छ भने 2 जना अझै बेपत्ता छनृ यसबाहेक मालिका गाउँपालिका घर भएका दुईजनाको बागलुङ जिल्लामा मृत्यु भएको छ। यसरी विपदका कारण जिल्लाले 11 जना गुमाएको आचार्यले बताउनुभयो। असोज 11 गतदेखि वर्षा रोकिए पनि बाढ़ी पहिरोले क्षतिग्रस्त सड़क पुल संचार तथा विद्युत संरचना र दुर्गम बस्तीमा पुग्न नसके कारण क्षतिको पूर्ण विवरण संकलनमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। लगातारको वर्षासँगैको बाढ़ीले कालीगण्डकी नदीको ट्रस पुल बगाएसँगै टुटेको स्याङ्जार गुल्मीको सड़क सम्पर्क वैकल्पिक मार्गबाट सुचारू भएको छ। असोज 11 गतेको बाढ़ीले कालीगण्डकी गाउँपालिका साथ मेरमी र गुल्मीको कालीगण्डकी गाउँपालिका एक हर्मीचौर जोड्ने पक्की पुल बगाएको थियो भने आवाजात बन्द भएको थियो। दुई जिल्लाको आवाजात बन्द भएको 9 दिनमा सम्पर्क कायम भएको हो। स्याङ्जा र गुल्मीका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कालीगण्डकी जलविद्युत केन्द्रका कर्मचारी तथा स्थानीय बीच भएको सर्वपक्षीय छलफलले बाँध र सुरुङबाट हलुका सवारी साधन सञ्चालन गर्ने निर्णयसँगै यातायात सञ्चालनमा आएको जनाइएको छ। दशैं लक्षित मुस्ताङबाट बाहिरिन थालेका भेडा च्याङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण शुरू गरिएको छ। जिल्लाबाट बाहिरिने भेडा च्याङ्ग्रा बिरामी वा अन्य रोग भएमा उपचार गर्न कृषि तथा पशु विकास कार्यालय मुस्ताङले खोरमै पुगेर परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिएर मात्रै जिल्ला बाहिर पठाउने गरिएको छ। डोल्पा जिल्लाको बुद्ध गाउँपालिकाबाट आएको र मुस्ताङका कृषकले बिक्री गरेका गरी 2000 भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी बजारमा पठाइएको कार्यालयका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। निरोगिताको प्रमाणपत्र नभएका भेडा च्याङ्ग्रालाई नाकामै रोकिन्छ। हालसम्म परीक्षण गरेकोमा रोग देखिएको छैन। लामो यात्रामा चोट लागेकाले उपचार र जिल्लाभित्रै बध गर्न अनुरोध गरिएको छ। प्रमुख डाक्टर अर्याले भन्नुभयो, एकल तथा सामूहिक खरिद गरी ल्याइएको भेडा च्याङ्ग्रामा ज्वरो लगायत शारीरिक परीक्षण गरेपछि मात्रै 72 घण्टाभित्र थासाङ गाउँपालिकाको घाँसाबाट बाहिरिने गरी स्वास्थ्य परीक्षण कार्ड दिने गरिएको कार्यालयका प्रमुख डाक्टर अर्यालको भनाई छ। रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ी कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्ष 83-84 3.7% सीमित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ। बाढ़ीका कारण जलविद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व ब्याङ्कको आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व ब्याङ्कले जनाएको छ। शेयर बजार दुई कारोबार दिनपछि बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 11.9 अंकले बढ़ेर 2578.73 बिन्दुमा पुगेको छ। आज माइक्रो फाइनेन्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक बढ़ेको छ। आज 169 कम्पनीको शेयर बढ़ेकोमा 95 घटेको छ। 15 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज त्रिशुली जलविद्युतको शेयर 5.11% बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन सर्वोत्तम पेन्सको शेयर झण्डै 5% घटेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। यो 3.27 अर्ब करोड़को कारोबार भएकोमा आज 359 कम्पनीको 89,55,000 किट्टा शेयर 3.13 अर्ब करोड़ रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक फ्रान्सिस हालजेनले पाउनुहुने भएको छ। अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनो

0: नाम घोषणा हुनेछ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कांग्रेस सभापतिमा गगन थापाको उम्मेद्वारी, वरिष्ठ उपसभापतिमा विष्णु प्रकाश शर्मा निर्विरोध निर्वाचित, महादेशमा उद्योग व्यवसाय उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वार, न्यायाधीश सिफारिशमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको फरक मत, दुलीगढ़ा बडादशी महोत्सवको अवधि पुनः नथप्न शुक्ला गण्डकी नगर उद्योग वाणी संघद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यान आकर्षण, दशैंको टीकाको उत्तम साइड 10:26 नारायणघाट काठमाडौँ सड़क खण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ठूला मालवाहक सवारी रोक, नेपालको आर्थिक वृद्धि 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण र बेल्जियमका वैज्ञानिक हालजेनलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार। हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आँकै चाहन्छु। यसपछि तपाईँ विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
6: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म,
5: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
6: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
5: महोत्सवका मुख्य आकर्षणहरू:
6: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
5: बालुद्यान एवं रमाइलो मेला,
6: दशैं तिहार सस्तो बजार,
5: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
6: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
5: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
6: साथमा लाइभ कन्सर्ट।
5: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
7: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त्यतै।
9: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9857797।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपीभीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414111, मोबाइल 9552938 र 9908222938।
4: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9556062452।
6: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
5: मोबाइल 9856055077।
9: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
11: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
10: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
12: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगडेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहुँ। फोन 065414377, मोबाइल 9856443।

0: शुक्लागण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा रक्त परीक्षणमा 30% छुट।
1: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
0: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलिङवडा स्थित शुक्लागण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटीको उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
0: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
1: सम्पर्क शुक्लागण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल, शुक्लागण्डकी 4 दुलेगौडा बजार, क्राउन प्लाजा। फोन नम्बर 0965904090।
2: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
3: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्लागण्डकी 4 बन्केवा चोक।
7: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै केको चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने?
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइनु का साथै रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाह को लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्र भित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460-80-29। दमौली शाखाको लागि सम्पर्क 98-067-13-425।
0: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाई ग दुलेगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दुलेगौडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्लागण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्लागण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
11: साथ साथ टीवीएसको साथ। TVS, साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि,
3: अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र?
2: यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसाप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौड़ा नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
3: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
0: मोबाइल नम्बर 98261 52067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
8: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
9: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने?

0: केही प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
1: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
0: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
1: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
0: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
1: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
0: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, चिपेढुङ्गा पोखरा।
1: मोबाइल 9802853995, फोन 061-586-559।
2: पङ्खा
3: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
2: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
3: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
5: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहु। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
9: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
10: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौंडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
9: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
11: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौंडा, भित्री बजार। फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 9840-81-457 र 9816-36-2632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
12: यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
9: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक छ?
12: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
11: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
13: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658-570-225, मोबाइल 9856-33-878, 9841-56-58।
14: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
17: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
16: शुद्ध सुन तथा चाँदीका गर गहना,
17: छापावाला सुन चाँदीका गर गहना,
16: राशि अनुसारका पत्थर,
17: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
17: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
17: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
16: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
18: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
18: पुराना गर गहनासँग नयाँ साथ फेर,
17: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
20: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
21: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
21: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
20: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
22: दीर्घायु फर्निचर सोरुम,
23: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
24: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
23: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
22: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847061268,
23: 9850602068।
25: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
26: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
25: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
26: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
25: होम डेलिभरीको पनि व्यवस्था छ।
24: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9850600778।
27: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9865033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: संवेदनशील सूचना चुहाएको भन्दै सशस्त्रका एआईजी निलम्बन गरिनुलाई कसरी बुझ्ने?
3: राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना चुहाइदिन्छन्। सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्नु पर्दा कसैले सूचनामै लिँदैन।
2: र बाह्य शक्तिका लागि काम गरेको आशंकामा जर्मनीमा पूर्व गुप्तचर प्रमुख पक्राउ। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिंग्र दाहालबाट सुन्नुहोस्। विद्यालयहरूमा थप लगानीको आह्वान गर्दै देशभर भइरहेका प्रदर्शनमाझ फ्रान्समा प्रहरी र प्रदर्शनकारी बीच कैयौं शहरहरूमा झडप भएको छ। दक्षिणमा अवस्थित टुलुजमा प्रहरीले प्रदर्शनकारीतर्फ अश्रु ग्यास प्रहार गरेका जनाइएको छ। लियोमा आफूलाई निशाना साधिएपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ। लिलबाट बीबीसीका निक बिग भन्छन्, यदि तपाईहरूले यी विद्यार्थीसँग कुरा गर्नुभयो भने उनीहरूले आफूहरूले शिक्षामा एकदमै धेरै लगानी चाहिरहेको बताउँछन्। कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भीड़भाड़ रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन्। बीबीसी संवाददाताको भनाई, सयौं विद्यालयहरू बन्द भएका छन्। सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ। बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 वर्ष नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन्। अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छन्, तर जर्मन संचार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रूसी सेना बारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन्। ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन्। केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढ़ाएको छ। ती बिरामी 7 वर्षसम्म प्रजातान्त्रिक गणतन्त्र कंगोमा बसेका थिए र कंगोबाट सड़क मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब 1 महिना अघि बिरामी परेका थिए। उनको मृत्यु भइसकेको छ। अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 जना व्यक्तिहरूको निगरानी गरिरहेका छन्। भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कंग्रेसका वरिष्ठ नेता राहुल गान्धी सहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो। आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन्, तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन्। र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्यूट्रिनो भनिने सूक्ष्म कणहरू बारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हालसनलाई दिने घोषणा गरिएको छ। द रोयल स्वीडिस एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइस क्यूब न्यूट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले हालसनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला गरिने भएको छ। फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाड़ी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि देशभर रूट परमिट समेत खुल्ला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सड़क बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तु सहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाड़ा दर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए।
0: महँगो भाडा भन्यो भने खबर गर्ने भनेर नम्बरहरू दिने, सहायता कक्षहरूमा चाहिँ भाडा दरहरू ठाँसिदिने, जसले गर्दा यात्रुहरूलाई यहाँसम्म जान यति भाडा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै ठगी गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरू मिलाएको हुनाले एकचोटि भाडा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरूको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
2: यातायात व्यवसायीहरूले भने टिकट बुकिङसँगै सड़कको अवस्था सुधार्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सड़क थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता उल्याए।
5: टिकट दिन ठूलो कुरा होइन, सुरक्षित ढंगबाट घर पुर्याउनु ठूलो कुरा हो, त्यस कारणले सड़कलाई पहिलो प्राथमिकता अहिले छिटो दिनुपर्छ र सुस्थ ढंगबाट सवारी साधन आवाज जवाब गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
2: सड़क विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने छानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जयसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पन्छाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
6: जस्तो हाम्रो मुख्य सड़कहरू मध्ये अहिले एउटा डेनी तातो पानी पाटो अलिक समस्या छ, त्यसलाई मर्मत गरिरहेका छौँ। त्योभन्दा बाहेक अहिले पृथ्वी राजमार्गदेखि अन्य महत्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतै प्रोसेस हुन्छ, यो अलिकति घाम लाग्नु पर्छ नि त त्यो टालटुल गर्नु त अलिकति बिटुमिनको काम गर्नुलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
2: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसंग, सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्नेबारे विस्तृत विवरण दिइएको छैन। कतिपय संचार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौं।
3: के छ भने हाम्रो कानूनमा अलिकति ग्रे लाइन खैरो अंश चाहिँ बढ्ता छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै पहुँच हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गरेर सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ, यो हामीले पनि पत्र पत्रिकामै पढेको, त्यो चाहिँ गैर कानूनी हो। तर यसलाई यकिन गर्न चाहिँ कठिन छ, कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन, यो बाहिर आएकै छैन स्पष्ट कुराहरू। स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु हुँदैन।
7: राज्यले गर्ने आफ्ना काम कारवाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त, यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नु पर्थ्यो भन्ने यहाँलाई लाग्छ?
3: हो, जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रश्न खोल्नु पर्यो, सबैले थाहा पाउनु पर्यो कि किन कुन कस्तो खालको सूचना कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला, तर त्यो कुरा बाहिर आएको छैन।
7: अहिलेका गृहमन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ, यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
3: एकदम कम छ। सबभन्दा ठूलो कुरो त के भने राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। अब सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्यो, सरकारलाई असर नपर्दा त्यो कसैले सूचनामै लिँदैन।
7: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ?
3: त्यो त कानूनै छ नि। राज्यका महत्वपूर्ण र गोप्य राख्नु पर्ने वर्गीकृत गरिएका सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नु हुँदैन, त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ।
7: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ,
3: एकदमै रहन्छ। राज्य अनुत्तरदायी भयो, अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारबाट गर्न थाल्यो भने त कतिपय मानिसलाई मर्कामै पार्छन् राज्यले।
7: यो अहिलेको प्रकरणमा चाहिँ यहाँले यो शंका गर्ने अथवा यो सन्तुलनको कुनै ठाउँ यहाँले देख्नुहुन्छ कि देख्नुहुन्न?
3: बाहिर कुरा नआइकन त म भन्न सक्दिनँ, होइन। बाहिर कुरा आयो भने कस्तो सूचना कसरी प्रसारण भयो र त्यसले सरकारलाई के नोक्सानी भयो र त्यो लिने मान्छेलाई के फाइदा भयो भन्ने कुराको त जानकारी चाहियो।
7: अनुसन्धान पछाडि चाहिँ हामीले यो आउने अपेक्षा गर्न सकिएला?
3: गर्नुपर्छ, यदि राज्य उत्तरदायी हो भने प्रश्न कुरा त ल्याउनु पर्यो।
2: उनी थिए भूतपूर्व मुख्य सचिव विमल कोइराला, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एउटा प्रसंग संक्षेपमा। नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारी प्रस्ताव बारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन्। त्यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भनी आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए। ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला मिश्रित धारणा देखिएका छन्। एकाथरीले यसको विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ। यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी, देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ। जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
4: ह्यानिङ सन् 1998 सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडी का प्रमुख रहेका थिए र त्यस यता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन्। तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन्। प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडी का कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छन्। ह्यानिङका ब्यूरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन। सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रूसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिशनरी समूह बारेका जासुसी विवरण उपलब्ध गराएकोमा क्रास्टेन एलले लगभग 4 लाख युरो प्राप्त गरेको आरोप लगाएका थिए।
2: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्, नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: क्या टेन्सन भइरा छ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
2: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
3: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगे स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्तो मूल्य में पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
5: स्मृति फेन्सी ग्राहक वर्ग को सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
6: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
7: मिति यही असोज 12 गते देखि 22 गते सम्म
6: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
7: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
6: महोत्सवका मुख्य आकर्षणहरू
7: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
6: बालुद्यान एवं रमाइलो मेला,
7: दशैं तिहार सस्तो बजार,
6: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
7: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
6: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
7: साथमा लाइभ कन्सर्ट।
6: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
8: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
9: TVS साथ छ हाम्रो।
7: दुलेगौडा महोत्सव 2083
10: क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, सम्पूर्ण खेलाडी सहभागी क्लब तथा भलिबल खेल प्रेमीज्यूहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
7: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 1,50,000, ट्रफी मेडल र प्रमाण पत्र।
10: द्वितीय पुरस्कार नगद रु 1,00,000, ट्रफी मेडल र प्रमाण पत्र।
7: तृतीय पुरस्कार नगद रु 50,000, ट्रफी मेडल र प्रमाण पत्र।
10: सान्त्वना पुरस्कार नगद रु 25,000, ट्रफी मेडल र प्रमाण पत्र। विदागत तर्फ उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, डिफेन्डर, प्रशिक्षक र खेलाडीलाई 3,000 रुपियाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई नगद रु 5,000 रुपियाँ।
7: टिम दर्ता शुल्क रु 5,000।
10: एक टिममा 3 जना मात्र 10 एनबीए र एनबीएल खेलेका खेलाडी मात्र समावेश गर्न पाइनेछ।
7: खेल हुने स्थान कसेरी खेल मैदान दुलेगौडा तनहुँ।
10: खेल हुने मिति असोज 18 गतेदेखि 22 गतेसम्म, समय बिहान 8 बजे।
7: आयोजक शुक्ला गण्डकी युवा क्लब शुक्ला गण्डकी 4 तनहुँ।
10: सम्पर्क नम्बर 98066979978, 98491-41273। खेल संयोजक भरत श्रेष्ठ, 98271-31565।
11: यही हो मौका, पर्यो पर्यो
12: होइन हौ, कसरी पर्यो

0: व्यापार पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबर्न उपहार नागरिकताको भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: कोर्यो कि पर्यो कोर्यो कि पर्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4 दुले गौडा सम्पर्क 0-65-590-299 र 98-560-61-999
0: हिरो सिजी मोटर्स
3: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
5: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
3: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0-65-70-676 मोबाइल 98-560-62-676
6: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौंडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दुलेगौंडा समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म
7: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
8: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
9: ओमकार
8: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
9: ओमकार
8: अनि घरमा पूजा सामग्री पनि छैन भने
9: ओमकार
8: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
9: नानी पनि
10: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौंडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौंडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
8: फुआई विस्तृत जानकारीको लागि फोन नम्बर 98-560-50-834
11: ए हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न
12: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
11: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
13: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
14: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
13: दुलेगौंडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756
14: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
11: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
11: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुत्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
6: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरेनीटार तनहुको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार। के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
17: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
6: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
17: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
6: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
17: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
6: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
17: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
6: मोबाइल 9800283595, फोन 0615865959।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा रक्त परीक्षणमा 30% छुट।
0: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
1: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
1: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
0: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल, शुक्ला गण्डकी 4 दुलेगौडा बजार, क्राउन प्लाजा। फोन नम्बर 0965904090।
2: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
1: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
2: हाम्रा विशेषताहरू:
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
2: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
2: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतेसम्म।
2: स्थान: सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
1: सम्पर्क 9856443443, 9801443688, 9801443688, 9560-71773।
3: डोन्ट मिस दिस अपर्चुनिटी।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0965414194, मोबाइल 9856020630।
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु। फोन 0658414377, मोबाइल 9856044343।
10: Thank you. दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560334881 र 9840745580।
11: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी 4 दुलेगौंडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौंडा, समय बिहान 11 बजे।
12: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौंडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
15: रिमाल हार्डवेयर, सम्पर्क 0657142445, 0657143445।
16: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र लिसकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
17: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौंडा बजार तनहुँ। सम्पर्क 0654142421, मोबाइल 9850635921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: यस यमाहा।
19: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छोनेको?
20: कति हाँस्नु पनि, यस्तो पङ्खा चलिरहेको देखिनु पनि।
19: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
21: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
20: गतिलो ठाउँ चाहिँ कहाँ छ?
21: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
20: चस्का बाजे चाँचो, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
22: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 9856303024।
16: चाड पर्व को अवसर में अब 32 इंच को स्मार्ट टीवी जितने मौका तपाईको।
17: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
16: चाड पर्वको अवसरमा माछापुस्र बैंक भवन दुलेगौंडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
17: लकी ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
0: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
17: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दोलेगौडा, माछा पुछ्रे बैङ्कको भवन।
17: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98565 68 70।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँका उपसभापति देवकुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधि चयन भएका छन्। तनहुँ एकबाट खुल्ला 10 बिना प्यानल चुनाव लड़ेका श्रेष्ठले 324 मत प्राप्त गरेका थिए। केशव अधिकारीको समेत 324 मत आएपछि बराबरी भएर महाधिवेशन प्रतिनिधिको टुंगो लागेको थिएन। आज बिहान सार्वजनिक नामावलीमा अधिकारी महाधिवेशन प्रतिनिधि सूचीमा समेटिए पनि श्रेष्ठको भने नाम थिएन। तत्पश्चात पार्टी श्रेष्ठलाई अन्याय भएको भन्दै केन्द्रीय नेतृत्वको आलोचना भएको थियो। गत भदौ 10 गते भोटेको सीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूका लागि सरकारले अस्थायी आवास निर्माणको काम अगाडि बढ़ाउने निर्णय गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विभिन्न साझेदार संघ संस्था तथा स्थानीय तहसंघको सहकार्यमा तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढ़ाउने निर्णय गरेको हो। बैठकले पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदारी संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। बैठकले सहयोगी संस्थाहरूले नाम सरकारको उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्ड रहेर घर निर्माण गर्नुपर्ने निर्णय गरेको छ। प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति संख्यामा घर बनाउनु पर्ने हो भन्ने कुराको यकिन गर्न संघीय स्थानीय तहलाई प्रचार गर्ने निर्णय समेत बैठकले गरेको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले दुलेगौड़ामा संचालित बड़ा दशैं सांस्कृतिक महोत्सवको समय पुनः थप्न लागि भन्दै तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष संग्राम श्रेष्ठको नेतृत्वमा मंगलबार पुगेको टोलीले जारी महोत्सव पुनः असोज 25 गतेसम्म थप्ने तयारी भएको जानकारी आएकाले यस क्षेत्रका व्यवसायलाई चापर्पमा प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटक पटक नथपी असोज 22 गते नै अनिवार्य रूपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। शुक्ला गण्डकी युवा क्लबको आयोजनामा असोज 8 गतेदेखि 18 गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव वर्षाका कारण प्रभावित भएकोमा असोज 11 गतेदेखि 22 गतेसम्म सञ्चालन भइरहेको छ। संघका अध्यक्ष श्रेष्ठ र महासचिव सुजन श्रेष्ठद्वारा जारी ध्यानाकर्षण पत्रमा सम्झौता तथा सहमति अनुसार व्यवसाय प्रकृतिका स्टलहरू न्यून राख्ने भनिए तापनि अपेक्षा गरेभन्दा बढ़ी व्यावसायिक स्टलहरू सञ्चालनमा रहेको उल्लेख छ। चाडपर्व गुमुकमा भएको महोत्सवले व्यवसाय आर्थिक मारमा परेको बताउँदै न्यायोचित निर्णय गरिदिन प्रमुख जिल्लाधिकारी तिवारीलाई ध्यानाकर्षण गरिएको छ। शुक्ला गण्डकी वडा नम्बर 8 का अव्यवस्थित बसोबासीहरूको अपुगाग जात संकलन गरिने भएको छ। बुधबार बिहान 10 बजेदेखि क्रमशः संख्या 301 देखि 400 सम्मका व्यक्तिहरूको अपुगाग जातहरू संकलन गरिने वडा अध्यक्ष नारायण सिंह थापाले जानकारी दिनुभयो। सम्बन्धित व्यक्तिहरूले आफ्नो अपुगाग जात सहित शुक्ला टोल भवनमा उपस्थित भए आवश्यक विवरण तथा कागजात बुझाउन उहाँले अनुरोध गर्नुभएको छ। जेएनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार एक बन्दीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटी गएको प्रहरी टोलीले आइतबार 45 वर्षीय उत्तम मगरलाई पक्राउ गरी कारवाहीका लागि सोमबार कारागार कार्यालय कास्कीमा बुझाइएको हो। जिल्ला प्रहरी कार्यालय प्रहरी ललितपुरको सहयोगमा महालक्ष्मी नगरपालिका नम्बर 4 सानो गाउँबाट मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपनिरीक्षक वीरेन्द्र कुमार पासवानले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 29 पडनेरी बस्ने मगर 2082 भदौ 24 गतेको जेएनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले कारागार नै खाली गराउँदा फरार भएपछि सम्पर्कमा आएका थिए। सहकारी ठगी सम्बन्धी कसुरमा पूर्वपक्षका लागि थुनामा रहेका उनलाई कास्की प्रहरीले कारागारमा बुझाएको कारागार प्रशासकीय सम्राट थापा मगरले बताउनुभयो। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट बागलुङमा सड़कको पूर्वाधारमा 50 करोड़ भन्दा बढ़ीको क्षति भएको छ। सड़क तथा अन्य पूर्वाधारमा भएको क्षतिको पुनः निर्माणका लागि झण्डै 1 अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सड़क डिभिजन कार्यालय अन्तर्गत 30 करोड़ र पूर्वाधार विकास कार्यालय अन्तर्गत 20 करोड़ गरी 50 करोड़को क्षति भएको छ। बाढ़ी पहिरोकाबाट राष्ट्रिय राजमार्ग सहायक राजमार्ग तथा प्रदेश सरकार अन्तर्गतका सड़कमा ठूलो क्षति भएको छ। मध्य पहाड़ी लोकमार्ग गोनीसीखोला र गलकोट खण्ड तथा प्रदेश सरकार अन्तर्गतको गलकोट हरिचौर तारा खोला सड़कमा बढ़ी क्षति भएको छ। सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कार्यालय अन्तर्गतका कालीगण्डकी कोरिडोर मध्य पहाड़ी लोकमार्ग बागलुङ बेनी लगायतका सड़कमा करिब 30 करोड़को क्षति भएको छ। मध्य पहाड़ी लोकमार्गको निसीखोला स्थित कानाबगर र अजीवा खोला क्षेत्रमा करिब 400 मिटर सड़कको ट्र्याक नै बाढ़ीले बगाएको छ। आठ गतेदेखि 11 गतेसम्म परेको भीषण वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा ठूलो जनधनको क्षति गरे पनि क्षतिको पूर्ण तथा अध्यावधिको विवरण संकलन हुन सकेको छैन। सड़क संचार र विद्युत सेवा अवरूद्ध हुँदा जिल्लाका दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा पुग्न कठिन भएपछि भौतिक संरचनातर्फको वास्तविक क्षतिको विवरण आफै किन्न हुन नसकेको हो। सहायक प्रमुख जिल्लाधिकारी कुलप्रसाद आचार्यका अनुसार म्याग्दीभित्र बाढ़ी पहिरोमा परि 7 जनाको मृत्यु भएको छ भने 2 जना अझै बेपत्ता छन्। यसबाहेक मालिका गाउँपालिकाका घर भएका 2 जनाको बागलुङ जिल्लामा मृत्यु भएको छ। यसरी विपदका कारण जिल्लाका 11 जनाले ज्यान गुमाएको आचार्यले बताउनुभयो। सोझ 11 गतेदेखि वर्षा रोकिए पनि बाढ़ी पहिरोले क्षतिग्रस्त सड़क पुल संचार तथा विद्युत संरचनाहरू र दुर्गम बस्तीमा पुग्न नसकेका कारण क्षतिको पूर्ण विवरण कलरमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। लगातार वर्षासँगै आएको बाढ़ी पहिरोले कालीगण्डकी नदीको ट्रस्ट पुल बगाएसँगै टुटेको स्याङजार गुल्मीको सड़क संचार सम्पर्क वैकल्पिक मार्गबाट सुचारू भएको छ। सोच 11 गतेको बाढ़ीले कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मेचौर जोड्ने पक्की पुल बगाएको थियो भने आवाजावत बन्द भएको थियो। 2 जिल्लाको आवाजावत बन्द भएको 9 दिनमा यहाँ सम्पर्क कायम भएको हो। स्याङजार गुल्मीका जिल्ला प्रशासन कार्यालय प्रतिनिधि कालीगण्डकी 1 जलविद्युत केन्द्रका कर्मचारी तथा स्थानीय बीच भएको सर्वपक्ष छलफलले बाँध र सुरुङबाट हलुका सवारी साधनहरू सञ्चालन गर्ने निर्णय गरेसँगै यातायात सञ्चालन गरिएको हो। दशैं लक्ष्मी मुस्ताङबाट बाहिरिन थालेका भेडा चाङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण शुरू गरिएको छ। जिल्लाबाट बाहिरिने भेडा चाङ्ग्रा बिरामी वा अन्य रोग भएमा उपचार गर्न कृषि तथा पशु विकास कार्यालय मुस्ताङले खोरमै पुगेर परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिएर मात्रै जिल्ला बाहिर पठाउने गरिएको छ। डोल्पा जिल्लाको बुद्ध गाउँपालिकाबाट आएको र मुस्ताङका कृषकले बिक्री गरेका गरी 2000 चाङ्ग्राको स्वास्थ्य परीक्षण गरी बजारमा पठाएको कार्यालय प्रमुख डाक्टर लालमणि आर्यले बताउनुभयो। निरोगिताको प्रमाणपत्र नभएका भेडा चाङ्ग्रालाई नाकामै रोकिन्छ। हालसम्म परीक्षण गरेकोमा रोग देखिएको छैन। लामो यात्रामा चोट लागेका उपचार र जिल्लाभित्रै बध गर्न अनुरोध गरिएको छ। प्रमुख डाक्टर आर्यले भन्नुभयो, एकल तथा सामूहिक खरिद गरी ल्याइएको भेडा चाङ्ग्रामा ज्वरो लगायतका शारीरिक परीक्षण गरेपछि मात्रै 72 घण्टाभित्र थासाङ गाउँपालिकाको घाँसाबाट बाहिरिने गरी स्वास्थ्य परीक्षण कार्ड दिने गरिएको कार्यालय प्रमुख डाक्टर आर्यको भनाई छ। खबर साम्राज्यसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:35 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। तिनजेलसम्मको लागि सहपरिवारलाई बिदा हुनुहोस्। राम्रोसँग झ्यालुका कुचुकुल सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सेन्मेक बोतल पानी राख्नुहोला। तपाईँ सम्पूर्णलाई
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माण का कार्य एवं समाज रूपांतरण का लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारी का लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0654143378 इमेल NEW SSUKLAGANDAKI@gmail.com

0: शुक्लागण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562625452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
5: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डितमा दर्शन, फर्सी घर पैसो, रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घर आएपछि सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा,
2: रिडी कुमार श्रेष्ठको भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 70 052, मोबाइल 98 5 60 28 587।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
14: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 98560303982 र 97065220209।
15: TVS साथ छ हाम्रो।
1: शुक्ला गण्डकी FM 97.6।
16: घटना, दुर्घटना,
17: कला, संस्कृति,
16: स्थानीय, राष्ट्रिय,
18: अन्तर्राष्ट्रिय, खेलकुद,
17: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
19: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रमसम्म 2083 साल असोज महिनाको 21 गते बुधबार, आश्विन कृष्ण पक्षको द्वादशी तिथि, अंग्रेजी मिति अनुसार अक्टोबर 7 तारीक सन् 2026, नेपाल सम्बत 1146। आज द्वादशी श्राद्ध, सूर्य बिहान 6 बजे हुनेछ भने सूर्यास्त साँझ 5:45 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

कांग्रेस सभापति गगन थापाको उम्मेद्वारी, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित, महाधिवेशनमा उद्योगी व्यवसायी उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वार, न्यायाधीश सिफारिश, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको फरक मत, धुलेगोड़ाको बड़ा दशैं महोत्सवको अवधि पुनः नथप्न शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघद्वारा प्रमुख जिल्लाधिकारीको ध्यानाकर्षण, दशैंको टीकाको उत्तम साई 10:26 नारायणगढ़ काठमाडौं सड़क खण्डमा घट स्थापनादेखि पूर्ण रूपमा पूर्णिमासम्म ठूलो मालवाहक सवारी रोक, नेपालको आर्थिक वृद्धि 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण, बेल्जियमका वैज्ञानिक होल्जेनलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार।

अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। हिजो बेलुका 7 बजेसम्म मनोनयन दर्ताको समय रहेको थियो। 7 बजेसम्म वरिष्ठ उपसभापतिमा उम्मेद्वारी दर्ता गराउन शर्मा बाहेक कोही नआएको निर्वाचन समितिले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सभापति पदमा गगन कुमार थापाले उम्मेद्वारी दर्ता गराउनु भएको छ। थापाले हिजो केही बेर अघि राष्ट्रिय सभागृहमा पुगेर सभापति पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो। उहाँले बेलुका 6:05 मनोनयन दर्ता गराउनु भएको थियो। यस अघि निर्वाचन समितिले उम्मेद्वारी दर्ताको समय बेलुका 6 बजेसम्मका लागि तोकेको थियो, तर काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा परेको अविरल वर्षा र त्यसले आगमनमा परेको असरका कारण केही आकांक्षीहरू समय पुग्न नसक्ने अवस्था देखिएपछि समितिले समय सीमा 1 घण्टा थपेर बेलुकी 7 बजेसम्म पुर्याएको थियो। यसअघि सभापति पदका लागि कृष्ण खड्कीले पनि उम्मेद्वारी दर्ता गराउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा संचालित मनोनयन दर्ता कार्यक्रममा पार्टीको प्रवक्ता देवरा सालिसले उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। काठमाडौँमा जारी महाधिवेशनको चुनावी कार्यतालिका अनुसार उहाँले मंगलबार उपसभापति पदमा मनोनयन पत्र दाखिल गर्नुभएको हो। महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार मनोनयन दर्ता प्रक्रिया शुरू भएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सूर्यराज पाण्डेले उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको महाधिवेशनको चुनावी कार्यतालिका अनुसार उहाँले उपसभापति पदमा मनोनयन पत्र दाखिल गर्नुभएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशनमा उद्योग व्यवसायी बैंकिङ तथा निर्माण क्षेत्रका प्रभावशाली व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएको छ। आर्थिक क्षेत्रमा दशैंको अनुभव हासिल गरेका व्यक्तिहरू महाधिवेशनमा उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मका पदमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। चौधरी ग्रुपका अध्यक्ष एवं पूर्व सांसद विनय चौधरीले समावेशितातर्फ बाट उपसभापति पदमा उम्मेद्वारी दिएका छन्। केएमसी अस्पतालका तथा कलेजका संचालक डाक्टर सुनिल कुमार शर्मा महामन्त्री र पूर्व मुख्यमन्त्री एवं निर्माण व्यवसायी बहादुर सिंह लामा सहमहामन्त्रीको प्रतिस्पर्धामा छन्। खुल्ला तथा विभिन्न क्लस्टरतर्फ नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रवि सिंह, बैंकिङ तथा कृषि क्षेत्रका भरतराज ढकाल, अर्ग्यानिक चिया तथा कृषि उद्यमी शान्ता बास्कोटा कोइराला, इन्जिनियरिङ मोहन आचार्य, उद्यमी किरण केसी, पर्यटन व्यवसायी गौतम थापा तथा छत्रबहादुर गिरी, वसु ढुंगाना, खुमा अर्याल, तिलक राणा भाट, उत्तम लाल चुक, रामेश्वर शाह लगायतको व्यवसायीले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन्। उम्मेद्वार बनेका व्यवसायीहरूले पूर्वाधार विकास ऐन, कानून, परिमार्जन, उद्यमशीलता प्रबन्धन र नीति निर्माणमा व्यावहारिक अनुभवको उपयोगलाई मुख्य एजेण्डा बनाएका छन्। समावेशितातर्फ उपसभापतिमा उम्मेद्वारी दिए चौधरी ग्रुपका अध्यक्ष तथा उद्योगी विनोद चौधरी पूर्व सांसद हुन्। उनी उद्योग, बैंकिङ, होटेल, ऊर्जा लगायत विभिन्न व्यवसायहरूमा संलग्न छन्। महामन्त्रीमा उम्मेद्वारी दर्ता गराएका डाक्टर सुनिल कुमार शर्मा स्वास्थ्य तथा शिक्षा क्षेत्रका व्यवसायी हुन्। उनी केएमसी अस्पताल तथा कलेजका संचालक हुन्। उनी पूर्व सांसद पनि हुन्। सहमहामन्त्रीमा उम्मेद्वारी दिएका बहादुर सिंह लामा निर्माण व्यवसायी तथा राजनीतिज्ञ हुन्। उनी हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सनसँग आबद्ध संस्थापकदेखि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं पूर्व मन्त्री हुन्। महाधिवेशनमा केन्द्रीय सदस्यमा पनि धेरै उद्योगी व्यवसायीहरू प्रतिस्पर्धामा उत्रिएका छन्। महिला उद्यमी सामाजिक अभियन्ता शान्ता बास्कोटा कोइरालाको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन्। उनी राजनीतिसँगको व्यवसाय, अर्गानिक कृषि, सामाजिक सेवा र महिला उद्यमशीलताका क्षेत्रमा क्रियाशील छन्। युवा उद्यमी तथा सफल बैंकर्स भरतराज ढकालले खुल्लातर्फ कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन्। स्याङ्जाको आँधीखोला गाउँपालिका 6 फापरथुमका स्थानीय ढकालसँगै लामो समयदेखि बालबालिका वातावरण, सहकारी बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा काम गरेको अनुभव छ। नेपाल निर्माण व्यवसाय महासंघका पूर्व अध्यक्ष रवि सिंहले पनि खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन्। उनी निर्माण क्षेत्रका अनुभवी व्यवसायी हुन्। काठमाडौँ एकबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित सिंहले मुलुकको पूर्वाधार विकास ऐन, कानून संशोधन र संस्थागत सुधारलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्। अर्का निर्माण व्यवसायीका रूपमा परिचित मोहन आचार्य पनि केन्द्रीय सदस्यमा उठेका छन्। रसुवा कन्स्ट्रक्सनसँग आबद्ध
त उनी त्यहाँका निर्माण व्यवसायी तथा सिभिल इन्जिनियरिङ हुन्। त्यसो त उनी 2074, 79, 80 र 2082 सालमा सभाबाटै प्रतिनिधि सभा सदस्य निर्वाचित कांग्रेस नेता हुन्। अर्का युवा उद्यमी किरण केसीले केन्द्रस्थ सेवामेदारी दिएका छन्। उनी बैंकिङ, बीमा, जलविद्युत र निर्माण क्षेत्रमा सक्रिय तथा केसी ग्रुप अफ कम्पनीको निर्देशक हुन्। उनी कास्की दुईबाट महाधिवेशन प्रतिनिधि हुन्। महाधिवेशनमा 35 वर्ष मुनिको समूहबाट केन्द्रीय सदस्यमा गौतम थापा प्रतिस्पर्धीका रूपमा उभिएका छन्। उनी पर्यटन व्यवसाय तथा युवा उद्यमी हुन्। अंशु भरा ग्रुपका निर्देशक र पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका उनले इन्फोम्याक्स कलेजबाट एमबीबीएस गरेका छन्। चितवनको टुलिप होटलका व्यवसायी रामेश्वर शाहले पनि कांग्रेस केन्द्र सदस्यमा उम्मेद्वारी दिएका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँका उपसभापति देवकुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधि छनौट भएका छन्। तनहुँबाट खुल्ला 10 बिना प्यानल चुनाव लड़ेका श्रेष्ठले 324 मत प्राप्त गरेका थिए। केशव अधिकारीको समेत 324 मत आएपछि बराबरी भएर महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको थिएन। हिजो बिहान सार्वजनिक नामावलीमा अधिकारी महाधिवेशन प्रतिनिधि सूचीमा समेटिए पनि श्रेष्ठको नाम भने थिएन। तत्पश्चात पार्टी श्रेष्ठलाई अन्याय भएको भन्दै केन्द्रीय नेतृत्वको आलोचना भएको थियो। गत भदौ 10 गते भोटेको सीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि सरकारले अस्थायी आवास निर्माणका कामहरू अगाडि बढ़ाउने निर्णय गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विभिन्न साझेदारी संघ संस्था तथा स्थानीय तहसंघको सहकार्यमा तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढ़ाइने निर्णय गरेको हो। बैठकले पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थाहरूलाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। बैठकले सहयोगी संस्थाहरूले नेपाल सरकारको उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्ड रहेर घर निर्माण गर्नुपर्ने निर्णय गरेको छ। प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति संख्यामा घर बनाउनु पर्ने हो भन्ने कुराको यकिन गर्न स्थानीय तहलाई पत्रचार गर्ने निर्णय समेत बैठकले गरेको छ। न्याय परिषदको सदस्य समेत रहेकी सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतका 4 न्यायाधीश सिफारिशमा असहमतिसहित फरक राय लेख्नु भएको छ। मनोमानी रूपमा न्यायाधीशहरूको नाम छनौट गरिएको र त्यस क्रममा विधि प्रक्रिया केही पनि नहेरिएको भन्दै उहाँले फरक मत राखेको न्याय परिषद कारका सदस्यले बताउनुभयो। उहाँले यसरी त हुँदैन, बीचबाट नाम छनौट गरेपछि केही न केही आधार त देखाउनु पर्छ भन्नुभयो। ती सदस्यले भन्नुभयो, हामीले उहाँहरूको नाम चयन गर्ने तर केही पनि आधार देखाउन नसक्ने हो भने मेरो सहमति रहँदैन भनेर फरक मत लेख्नुभयो। प्रतिक्रियाका लागि प्रयास गर्दा न्यायाधीश प्रधान सम्पर्कमा आउन चाहनु भएन। न्याय परिषदका ती सदस्यका अनुसार न्यायाधीश प्रधानले 4 आधार देखाएर फरक मत राख्नु भएको छ। पहिलो संविधान ऐन तथा न्यायका मूल्य मान्यता विपरीत नामहरू सिफारिश गर्न खोजिएको भनेर उहाँले फरक मत राख्नुभयो। दोस्रो सिफारिशका क्रममा पारदर्शिता वस्तुपरक र विश्वासिलो आधार दिन नसकेको भन्नेमा उहाँको विमति थियो। तेस्रो लामो समयदेखि जिल्लासम्म न्याय परिषदबाट बढ़ोत्तरी हुँदै आएका ज्येष्ठता क्रममा रहेकालाई छोडेर अरूलाई चयन गर्नु अपरिपक्व र विवादित रहित नहुने उहाँको राय थियो। चौथो सिफारिशका क्रममा अधिकतम समावेशी वनको प्रयास भएको थिएन भने कानून व्यवसाय समुदाय र नेपाल बार एसोसिएशनलाई पूरै व्यवस्था भएको थियो। यसरी नै सिफारिशमा मेरो सहमति हुँदैन भनेर उहाँले आफ्नो राय लेख्नुभयो। ती सदस्यले भन्नुभयो, उहाँका फरक मतका बावजूद बाँकी सबैले एकमत भएर 4 नाम सिफारिश गरेका हौं। यस वर्षको दशैंको टीका उत्तम साइत कार्तिक 4 गते बिहान 10:26 रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। विजय दशमीका दिन बिहान 8:49 देवी विसर्जनको साइत छ। टीका लगाउँदा लगाइने मान्छे पश्चिम दिशा फर्काउनु पर्ने जनाएको छ। असोज 25 गते आइतबार नवरात्र
आरम्भ तथा घट स्थापना हुनेछ। घट स्थापनाको शुभ साइत बिहान 11:47 रहेको छ। उक्त दिन चित्र नक्षत्र र वैद्युती योग समेत परेकाले घट स्थापना गर्नु अघि चित्र नक्षत्र र वैद्युती योगको शान्ति गरी घट स्थापना गर्नु शास्त्रसम्म देखिएको छ। असोज 26 गते सोमबार बिहान 10:07 झण्डा फेर्ने शुभ साइत रहेको छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाएको छ। नारायणगढ़ काठमाडौँ सड़क खण्डमा दशैं घट स्थापनादेखि पूर्णिमासम्म टेलर लगायतका ठूला मालवाहक घोडा सवारी साधनहरू सञ्चालनमा रोक लगाइने भएको छ। यातायात लगायत व्यवस्था विभागमा हिजो बसेको सरकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो। दशैंमा यात्रुहरू सवारीको अत्याधिक चाप रहन्छ। निर्णय अनुसार 25 असोजदेखि 8 गते कार्तिकसम्ममा नारायणगढ़ काठमाडौँ रूटमा ठूलो सवारी चलाउन पाइने छैन। तर खाद्य सामग्री औषधि फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्वाध गर्न पाउनेछन्।

0: शुक्लागुण नगर उद्योग वाणिज्य संघले डुलेगौड़ामा संचालित बड़ा दशैं सांस्कृतिक महोत्सवको समय पुनः थप्न लागि भन्दै तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको ध्यान आकर्षण गराइएको छ। यस संघका अध्यक्ष सम्राम श्रेष्ठको नेतृत्वमा मंगलबार बसेको पुगेको टोलीले जारी महोत्सव पुनः असोज 25 गतेसम्म थप्ने तयारी भएको जानकारी आएकोले यस क्षेत्रका व्यवसायलाई चाडपर्वमा प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि एकपटक नथप असोज 22 गते नै अनिवार्य रूपमा समापन गर्न व्यवस्था मिलाउन आग्रह गरिएको छ। शुक्ला गण्डक युवा क्लबको आयोजनामा असोज 8 गतेदेखि 18 गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव वर्षाका कारण प्रभावित भएकोमा असोज 11 गते देखि 22 गतेसम्म सञ्चालन भइरहेको छ। संघका अध्यक्ष श्रेष्ठ र महासचिव सुजन श्रेष्ठद्वारा जारी ध्यान आकर्षण पत्रमा सम्झौता तथा सहमति अनुसार व्यवसाय प्रकृतिका स्टलहरू न्यून राख्ने भए तापनि अपेक्षा गरिए भन्दा बढ़ी व्यावसायिक स्टलहरू संचालनमा रहेको उल्लेख छ। चाडपर्वको मुखमा भएको महोत्सवले व्यवसाय आर्थिक मारमा परेको भन्दै न्यायोचित निर्णय गरिदिन जिल्ला प्रमुख अधिकारी तिवारीलाई ध्यान आकर्षण गरिएको छ। शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 8 का अव्यवस्थित बसोबासीहरूको अपुगागता संकलन गरिने भएको छ। बुधबार बिहान 10 बजेदेखि क्रमश संख्या 301 देखि 300-400 सम्मका व्यक्तिहरूको अपु कागजातहरू संकलन गरिने वडा अध्यक्ष नारायण सिंह थापाले जानकारी दिनुभयो। सम्बन्धित व्यक्तिहरूले आफ्नो अपु कागजात सहित शुक्ला टोल भवनमा उपस्थित भई आवश्यक विवरण तथा कागजात बुझाउन उहाँले अनुरोध गर्नुभएको छ। डेन्जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरारेको बन्दीलाई प्रहरीले रहितपुरबाट पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटि गएको प्रहरी टोलीले आइतबार 45 वर्षीय उत्तम मगरलाई पक्राउ गरी कार्यवाहीका लागि सोमबार कारागार कार्यालय कास्कीमा बुझाइएको हो। जिल्ला प्रहरी कार्य परिसर ललितपुरको सहयोगमा महालक्ष्मी नगरपालिका वडा नम्बर 4 सानो गाउँबाट मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। कास्कीको पोखरा महानगरपालिका नम्बर 29 पर्नेरी बस्ने मगर 2082 भदौ 24 गतेको जेएनजीय प्रदर्शनका क्रममा प्रदर्शनकारीले कारागार नै खाली गराउँदा फायर भएपछि सम्पर्कमा आएका थिएनन्। सहकारी ठगी सम्बन्धी कसुरमा प्रवेशका लागि थुनामा रहेर उनलाई कास्की प्रहरी नियन्त्रण कारागारमा बुझाएको कारागार प्रशासक सम्राट थापा मगरले बताउनुभयो। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट बागलुङमा सड़क पूर्वाधारमा 50 करोड़ भन्दा बढ़ीको क्षति भएको छ। सड़क तथा अन्य पूर्वाधारमा भएको क्षतिको पुननिर्माणका लागि झण्डै 1 अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सड़क डिभिजन कार्यालय अन्तर्गत 30 करोड़ र पूर्वाधार विकास कार्यालय अन्तर्गत 20 करोड़ रूपियाँ 50 करोड़को क्षति भएको छ। बाढ़ी पहिरोबाट राष्ट्रिय राजमार्ग सहायक राजमार्ग तथा प्रदेश सरकार अन्तर्गतका सड़कमा ठूलो क्षति पुगेको मध्य पहाड़ी लोकमार्गको निस्ती खोला र गलकोट खण्ड तथा प्रदेश सरकार अन्तर्गतको गलकोट हरिचौर ताराखोला सड़कमा बाढ़ी क्षति भएको छ। सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कार्यालय अन्तर्गतका गली गण्डकी कोरिडोर मध्य पहाड़ी लोकमार्ग बागलुङ बेनी लगायतका सड़कमा करिब 30 करोड़को क्षति भएको छ। मध्य पहाड़ी लोकमार्गको निस्ती खोला स्थित कानाबगर र जीवा खोला क्षेत्रमा करिब 400 मिटर सड़कको ट्रैक नै बाढ़ीले बगाएको छ। भ्रष्टाचार गतेदेखि 11 गतेसम्म परेको भीषण बाढ़ी वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा ठूलो जनधनको क्षति भए पनि क्षतिको पूर्ण विवरण अध्यावधिको विवरण तथा संकलन हुन सकेको छैन। सड़क संचार र विद्युत सेवा अवरूद्ध हुँदा जिल्लाका दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा पुग्न कठिन भएपछि भौतिक संरचनातर्फको वास्तविक क्षतिको विवरण अझै यकिन हुन नसकेको हो। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार म्याग्दीभित्र पहाड़ी पहिरोमा परि 7 जनाको मृत्यु भएको छ भने 2 जना अझै बेपत्ता छन्। यसबाहेक मालिका गाउँपालिका घर भएका 2 जनाको बागलुङ जिल्लामा मृत्यु भएको छ। यसरी विपदका कारण जिल्लाले 11 जना गुमाएको आचार्यले बताउनुभयो। असोज 11 गतेदेखि वर्षा रोकिए पनि बाढ़ी पहिरोले क्षतिग्रस्त सड़क तथा पुल संचार तथा विद्युत संरचना र दुर्गम बस्तीमा पुग्न नसकिएको कारण क्षतिको पूर्ण विवरण संकलनमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ड्यानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
4: होइन ए दाई, छोराले कक्षा

0: 511.
1: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
1: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
3: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
5: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
10: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
2: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
10: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
2: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
10: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162656187।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
13: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन